0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र

पवित्र आत्मा खन्याउनुहोस् प्रभु। पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646।
2: अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ क्रुसको अर्थ। क्रुस पहिला धेरै अगाडि जबसम्म प्रभु येशु मुक्तिदाता भएर क्रुसमा उहाँले बलिदान गरिसक्नु भएको थिएन, त्यो समयसम्म क्रुस एउटा घृणाको विषय, लाजको विषय त्यो प्रकारको हुन्थ्यो। रोमी साम्राज्यहरूले एकदमै भयानक अपराधीहरूलाई क्रुसमा दर्दनात्मक प्रकारले दण्ड दिएर मृत्युदण्ड दिने चलन थियो, यानि मार्ने चलन थियो। तर सृष्टिकर्ता परमेश्वरले धरतीमा मानिसहरूको पाप क्षमा गर्नको लागि जो धरतीमा आउनुभयो, धरतीमा आउनु हुँदाखेरि उहाँ क्रुसमा नै बलि भइदिनुभयो। त्यो समयपछि क्रुसको अर्थ फरक भएर गयो। क्रुसको अर्थ त परमेश्वरले आफ्नो प्रेम प्रदर्शन गर्नुभएको ठाउँ भन्ने कुराहरू पो यसरी बुझियो। र योहन्नाको पुस्तक 3:16 हामीलाई प्राय यो पदहरू कण्ठित छ। प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने व्यक्तिहरूलाई परमेश्वरले धरतीमा भएका मानिसहरूलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौती पुत्रलाई दिनुभयो, जसले उहाँमाथि विश्वास गर्दछ ऊ नाश हुने छैन तर उसले अनन्त जीवन प्राप्त गर्दछ भनिकन त्यस खण्डमा बताइएको छ। र आफ्नो पुत्रलाई दिनुभयो, माया गर्नुभयो धरतीमा भएका मानिसहरूलाई, र आफ्नो पुत्रलाई बलि हुनको लागि दिनुभयो भनेर चाहिँ भन्नुभएको हो। र त्यो ठाउँ चाहिँ क्रुस थियो। क्रुसको अर्थ चाहिँ परमेश्वर पिताको हृदयको प्रेम पोखिएको ठाउँ हो। र उहाँले मानिसहरूलाई, जबकि हाम्रो जिजुबुवा आदम र जिजुमुवा हवाले अदनको बगैँचामा परमेश्वरसँग बेमिलाप गर्नुभएको थियो, उहाँ अनाज्ञाकारिता हुन भएर उहाँहरूले परमेश्वरसँग सम्बन्ध तोड्नु भएको थियो, तर सृष्टिकर्ता परमेश्वरको प्रेममा उहाँले हामीलाई छोड्न सक्नु भएन, त्याग्न सक्नु भएन। र पछि आफ्नो पुत्र मसीहा येशू धरतीमा पठाइदिनु भयो र कतिवटा त संकेत पनि दिनुभयो।

0: कि गन्तीको पुस्तकमा त्यहाँ इजरायलीहरू अधैर्य भएर जब परमप्रभु परमेश्वर र मोसाको विरूद्धमा उहाँहरूले गनगन गर्न शुरू गरे, त्यहाँ विषालु सर्पहरू आइकन इजरायलीहरूलाई डस्यो। उहाँहरू ठूलो दुखाईमा हुनुहुन्थ्यो र त्यो दुखाई भएको समयमा मोसालाई फेरि उहाँहरूले अनुरोध गर्नुभयो र मोसाले परमप्रभु परमेश्वरलाई अनुरोध गर्नुभयो र परमप्रभु परमेश्वरले भन्नुभयो कि एउटा काठको खम्बा लिई त्यसमा एउटा काँचको सर्पको प्रतिमा बना र झुण्ड्या र त्यो घाइते भएका मानिसहरूलाई माथि काँचको सर्प भएकोमा हेर्न लगा र ज जसले त्यो काँचको सर्पको प्रतिमामा हेर्छन् उनीहरू बाँच्नेछन् भनेर चाहिँ भन्नुभयो। नभन्दै मोसाले त्यही गर्नुभयो र जे जतिजना घाइते भएर मर्दै गरेका व्यक्तिहरू थिए उनीहरूले त्यो खम्बामा झुण्डाएको काँचको प्रतिमालाई हेरे र उनीहरू निको भए भनिकन गन्तीको पुस्तकले हामीलाई त्यो विवरण दिँदछ। र पछि प्रभु येशू मुक्तिदाता भएर धरतीमा आउनु भएपछि योनाको पुस्तक 3:14 उहाँले त्यही घटनालाई उद्धृत गर्नुभयो र यहाँ यसरी लेखिएको छ, जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनु पर्छ। गन्तीको पुस्तकमा मोसाले सर्पलाई खम्बामा काठमा उचालिनु भएको थियो र त्यो काठको अर्थ चाहिँ क्रुस नयाँ करारको हो भनिकन प्रभु येशूले यस ठाउँमा भन्दै हुनुहुन्छ। मानिसको पुत्र भन्नाले प्रभु येशू क्रुसमा टाँगिनु चाहिँ परमेश्वरले शैतानलाई यानि सर्पलाई शैतानको चिन्ह भनेर बाइबलले बताउँदछ, शैतानलाई खतम पारिएको त्यो चिन्ह हो भनिकन उहाँले त्यहाँ भन्नुभयो र क्रुस चाहिँ विजयको चिन्ह हो भन्ने कुरालाई यहाँ उहाँले योनाको पुस्तक 3:14 बताउनुभयो भने त्यो क्रुसमा जो उहाँले दुःख कष्ट पाउनुभयो त्यो चाहिँ परमेश्वर पिताको प्रेम हाम्रो लागि हो भनिकन पनि उहाँले त्यही कुराहरू बताउनु भएको हो र क्रुस चाहिँ परमेश्वर पिताको प्रेम भन्ने कुराहरूलाई बुझाउँदछ भने दोस्रो पोइन्टमा क्रुसको अर्थ चाहिँ परमेश्वरले धरतीमा भएका मानिसहरूलाई क्षमा दिनको लागि रोज्नु भएको ठाउँ भन्ने कुरालाई पनि बुझाउँदछ र कलसीको पुस्तक 2:14 यसो भनिएको छ, उहाँले क्रुसमा हाम्रो पापलाई क्यान्सल गर्नुभयो रद्द गरिदिनुभयो भनिकन यस खण्डमा बताइएको छ। यो खण्डलाई पनि म पढ्दिन्दछु, र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दावीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो र क्रुस चाहिँ यस कुराहरूको चिन्ह हो कि हाम्रो पाप जो दुष्टात्माले एउटा तमसुक नै बनाएर परमेश्वर पिताको अघि उसले पेश गरिसकेको थियो कि हामीले नरकमा यति दण्ड पाउनु पर्छ, यति दुःख भोग्नु पर्छ किनकि हामीले परमेश्वरको विरुद्धमा पाप गरेका छौं भनेपछि त्यस प्रकारले उसले तमसुक बनाएको थियो। तर सृष्टिकर्ता परमेश्वरले क्रुसमा उहाँले क्यान्सल गरिदिनु भयो तपाईँको पाप मेरो पाप हामीले जान अजानमा गरिएको पाप जुनै प्रकारको कालो दुस्रे मैलो गनाउने जस्तो सुकै पापहरू भए पनि सृष्टिकर्ता परमेश्वरले उहाँको प्रेममा क्रुसमा उहाँले त्यो पापलाई क्यान्सल गरिदिनु भयो। त्यो तमसुक च्यातियो, त्यो ऋण अब उहाँले लिनुहुन्न भन्ने चाहिँ बताइएको ठाउँ हो, त्यो घोषणा गरिएको ठाउँ हो भनिकन कलसीको पुस्तक 2:14 भनेको छ भने तेस्रो खण्डमा क्रुसको अर्थ चाहिँ शैतानमाथि परमेश्वरले विजय गराइदिनु भएको अर्थ पनि लाग्दछ। र कलसीको पुस्तकै 2:15 अहिलेकै पदको मुनिपल्ट यस प्रकारले लेखिएको छ, उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भयो भनिकन यस खण्डमा बताइएको छ। र क्रुस चाहिँ हामी शैतानमाथि विजय भएको भन्ने कुरालाई पनि हामीले बुझ्न पर्दछ। सृष्टिकर्ता परमेश्वरले क्रुसद्वारा शैतानमाथि हामीलाई विजय गराइदिनु भयो र हाम्रो खुट्टाले अब त्यसको शिर कुल्चिसकेको छ, अब त्यो हारिसकेको दुश्मन हो, अब हामीले जो लडाई युद्ध लडिरहेका छौं यो चाहिँ जितिसकेको लडाई, प्रभु येशूले क्रुसमा हामीलाई विजय बनाइसक्नु भएको लडाई हामीले लडिरहेका छौं भन्ने कुरालाई पनि बुझाउँदछ। क्रुसको तेस्रो अर्थ चाहिँ हामीलाई उहाँले विजय क्रुस मार्फत गराइसक्नु भएको छ शैतानमाथि भन्ने कुरालाई दर्शाउँदछ भने चौथो नम्बर कुरा क्रुसको अर्थ चाहिँ उहाँले हामीलाई अब उहाँमा समर्पित हुनु भनेर गरिएको आह्वान भन्ने कुरालाई पनि बुझाउँदछ। लुकाको पुस्तक 9:23 उहाँले भन्नुभयो, जो मेरो चेला हुन चाहन्छ उसले आफूले आफूलाई इन्कार गरोस्, मेरो क्रुस उठाओस् र मेरो पछि लागोस् भनिकन उहाँले त्यसरी भन्नुभयो। र हामीले उहाँको क्रुस उठाउनु भनेको चाहिँ उहाँमा सबै कुराहरू हामीले चाहिँ समर्पित गर्नु भन्ने कुराहरूलाई बुझाउँदछ। र क्रुसको अर्थ समर्पितपना भन्ने कुरा पनि हामीले बुझ्न पर्दछ। र क्रुसले चाहिँ हामीलाई परमेश्वर तर्फको बाटो खुलाएको छ भनिकन मत्तीको पुस्तक 27:51 जब प्रभु येशूले क्रुसमा इलोई इलोई लामा सबक्खातानी भनिकन उहाँले त्यसरी भन्नुभयो, त्यसपछि अन्तिम सास फेर्न अघि अब सिद्धियो भने चाहिँ उहाँले भन्नुहुँदाखेरि पवित्र स्थान र महापवित्र स्थानको बीचको जो पर्दा थियो त्यो मानिस र परमेश्वरलाई अलग गर्ने पर्दा थियो, त्यो शिरदेखि तलसम्म धर्नै च्यातियो भनिकन त्यसरी मत्तीको पुस्तक 27:51 बताउँदछ। र क्रुसले अब परमेश्वर र मानिसको बीचको जो बेमेलको सम्बन्ध छ त्यसलाई अब खुल्ला गरिदिनु भयो। र अब पुरानो करारमा इजरायलीहरूले कुनै पनि निवेदन यानि प्रार्थना चढाउनको लागि पुजारीहरूको गुहार लिन पर्दथ्यो, तर नयाँ करारमा क्रुस मार्फत अब ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्ने हर कोही मानिसहरूले यहाँ पास्टर भएकोमा नै प्रार्थना गराउनको लागि जान पर्दैन, त्यो व्यक्ति आफैले पनि प्रार्थना गर्न सक्दछ भनिकन पहिलो पत्रुसको पुस्तक 2:9-10 यसरी भनिएको छ, तिमीहरू राजकीय पुजारी गिरी हो। यसको अर्थ सबै पास्टर भयो भने चाहिँ हामीलाई बताइएको होइन, तर सबैले अब प्रार्थना गर्नको लागि त्यो इजाजत हामीले पाएका छौ भने चाहिँ त्यहाँ बताइएको हो। र क्रुसको अर्को अर्थ चाहिँ अब परमेश्वरमा हामी सिधै जाने बाटो क्रुसले खुलाइदिएको छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: मैले मान्नुपर्ने नेपाली दाजुभाइ दिदीबहिनी अनि हाम्रो खिसमा आउने प्रभुको छोराछोरी सम्पूर्णलाई मैले जयमसी गरे र नमस्कार। र साथै म शान्ता श्रेष्ठ अनि मेरो घर चाहिँ शङ्खसभा हो पुर्ख्योली घर र अहिले हाल चाहिँ सानो ठिमी भक्तपुरमा बस्छु। र अनि सबै श्रोताहरूको माझमा मेरो कुराहरू ल्याउनु पर्दा मेरो गवाईहरू बाँड्नु पर्दाखेरि चाहिँ प्रभुमा पाउनुभन्दा अगाडि धेरै गाह्रो थियो अनि धेरै हामी चाहिँ शङ्खसभाबाट आएको अनि त्यसपछि जबाट आएर यहाँ शान्ति भक्तपुरमा घडेरी किन्यौं। घडेरी किनिसकेपछि त्यो अलिकता मान्छेको हेराइले चाहिँ त्यो घडेरी किनेको अशुभ भन्दो रहेछन्। त्यो घडेरी त हामीले त हेरिओरि छोडेको, तपाईँले त फेरि किन्नु भएछ, हामीले थाहा पाएको भए त नकिन भन्थ्यौं। त्यसको चाहिँ बहिना पनि माया मार्यौं, त्यो घडेरी तपाईँले लिएको घडेरी चाहिँ अशुभ छ भनेर त्यो थाहा पायौं र घडेरी पनि हामीले छोडिदिएको। त्यो बहिना सुधै तपाईँले त्यसैमा लिनु भएछ भन्नुभयो। अशान्ति आयो मलाई त्यसबाट अनि मैले त्यसले गर्दाखेरि प्रभुमा नआउँदा हेरेको कुरामा अनि धेरै त्यहाँ पञ्चङ वञ्चङ गर्न मान्छेहरू ल्याउने, नाग पूजा गर्न लाउने अनि इनारतिर कता कता के गरिराख्नुहुन्थ्यो अनि त्यो गर्दा पनि अशान्ति आउने, घरमा झगडा आउने। हामी थोरै परिवार हो, सानो 3-4 परिवार, त्योमाथि पनि अशान्ति भएको भएकै हुने अनि त्यसपछि त्यो बिचमा के भइरहेको थियो भनेदेखि के गर्दा शान्ति आउला भन्ने अनि यता जाँदा उता जाँदा फाकफुक गर्न जाने कुद्ने अनि त्यसो गर्दा नि हुँदैन, पैसा खर्च भइसकिसक्यो अनि लास्टमा हाम्रो डिसिजन के भयो परिवारमा भन्दाखेरि अब छोराको नि हुर्क्यो छोरीको नि हुर्क्यो, अब हामी श्रेष्ठको जाति अब गुफा पनि राख्नुपर्छ, व्रत पनि गर्नुपर्छ एकैचोटि भन्ने क्रममा अनि थियौं। र सबै कुरा सामान गृहहरू जोडिसकेको थियो अनि घरमै चाहिँ अब बाहुन पढाएर गरौँ न त भनेर अनि त्यहाँनिर के भनेको थियो भने हेर्न जाँदाखेरि 7 बाहुन पढाउनु पर्छ यो जग्गाको लागि, यो जग्गालाई पनि शान्ति गराउनु पर्छ अनि त्यसपछि छोराछोरीको पनि त्यही गुफा पनि राख्ने अनि त्यहाँबाट व्रत पनि गर्ने भन्ने कुराहरू भएर सबै सामग्रीहरू तयार गरेको थिएँ अनि त्यो चैतको महिना थियो अनि त्यो सामग्री घरभरि जमा गरिसकेपछि छलफल गर्यौँ कसो गर्ने कसो के गर्ने भन्ने कुरा आफन्त छलफल गर्दै जाँदाखेरिमा अनि मलाई जिउभरि त्यो घाउ खटिरा आउने दुख्ने चिल्चिलाउने झमझमाउने भयो त्यस्तो भइरहने बुट्टी लगायो बुट्टीले नि सन्चो हुँदैन के एकदमै गाह्रो हुने अनि त्यसै गर्दै जाँदाखेरि एकजना प्रभुको छोरी विश्वास गरेको रहेछ ऊ त बाटो बाटोमा गीत गाउँदै हिँड्ने हाँस्दै हिँड्ने त्यस्तो बडबडाउँदै हिँड्ने मतलब लाग्यो यो मान्छे किन हाँसिरहन्छ किन खुसी छ भन्ने लाग्ने मलाई पसलमा बसिरहँदा अनि मेरो पसल थियो स्टेसन ठुलो सान्टिङमा त्यहाँ बस्दाखेरि ऊ बडबडाउँदै हिँडेको लाग्यो अब ऊ त खुसीले रहेछ अनि कहाँ गएर आउनु भएको एकछिन यता आउन भनेर बोलाउँदा त म चर्चमा गएर आएको म त खुसी छु म परमेश्वरसँग भजन गाउँदै हिँडेको अनि त्यहाँ गएर कस्तो हुन्छ अनि आनन्दी हुन्छ मलाई चाहिँ आनन्दित छ भनेर उसले सबै कुरा बताउन थाल्नुभयो अनि मलाई पहिला मेरो ऋणहरू हुन्थ्यो बच्चा पढाउन सक्दिन थिएँ मलाई यो के भन्छ पिपल पूजा गर्थेँ यसो गर्दा पनि शान्ति भएन अनि त्यसैले गर्दाखेरि उहाँको गवाई सुनेर अनि म पनि उहाँसँगै चर्चमा गएँ अनि चर्चमा गए चर्चमा जाँदा फर्स्ट टीमा चाहिँ अनि सबैजना हेरे त्यहाँनिर बडो आफ्नो आफ्नो तरिकाले रमाइलो गरेर जिरहनु भएको थियो अनि त्यसपछि म फर्केर आएँ अनि फेरि अर्को हप्ता नि गएँ अनि फेरि जाने गरे गर्दै जाँदाखेरिको क्रममा मलाई कस्तो लाग्थ्यो भनेदेखि त्यो जुन मैले पाँच दिन मात्रै भएको थियो बुटी नयाँ बुटी लगाइराखेको मेरो शरीरमा चाहिँ धेरै गाह्रो भएको थियो बुटी बाँधेको थियो एकदम जान्ने त्यो माताकोमा गएर अनि त्यो बुटी लिएरै गइरहेको थिएँ चर्चमा गइरहेको थिएँ अनि चर्चबाट फर्केर आउने टिका लाउने अनि फेरि चर्च जाने बेलामा टिका झिक्ने यस्तो गरेर तीन महिनासम्म मैले गरेँ मलाई त्यो टिका लगाएको देखेर अनि कसैले टिका लाउनु हुँदैन भन्नु भएन लाउनु पर्छ भने भन्नु भएन तर आफैले चाहिँ त्यस्तै सोचे अनि टिका झिक्ने चर्च जाने फेरि चर्चबाट आउने टिका लाउने मेरो पसल थियो अनि तपाईँले टिका नलाएको देखेर कस्तो मुखै कालो भयो अधेर भयो भन्दिनँ त्यस्तो गर्ने कि अनि त्यस्तो गरे अनि पछि चर्चमा गइसकिसकेपछि धेरै आनन्दको महसुस आयो मलाई महसुस आयो अनि म भन्दा पहिला चाहिँ मेरो छोरा अगाडि गएको विश्वासमा अनि बाबुलाई चाहिँ कस्तो थियो भनेदेखि मेरो बाबु संगतले गर्दाखेरि चुरोट खाने रहेछ जाड खाने रहेछ सात आठ क्लासमा पढ्दाखेरि अनि मैले बाबुलाई कसरी तलाउन सक्छु होला भने एकदमै गाह्रो थियो अनि त्यो गाह्रो भइरहेको क्रममा त्यो एउटा विश्वासी साथी पाएर चाहिँ उनले त अर्कै चर्चमा लिएर गएको रहेछन् त्यो सल्लगारीको चर्चमा लगेर गएपछि दुई महिनामा त मेरो बाबु त कति परिवर्तन भयो त्यो चर्चमा गएपछि त अनि उसको जीवनहरू उसको व्यवहारहरू बोलीहरू रहन्छन् देख्दा त म त छक्कै परे अनि प्रभुको त त्यत्रो काम हुँदो रहेछ अनि बाबु चर्चमा गएर दुई महिना पछाडि त्यति राम्रो ज्ञानी भयो अनि ल अब बाबु गएकै ठाउँमा हामी जानुपर्छ भन्ने कुरा हामी बुढाबुढी सल्लाह गर्न थाल्यौँ अनि सल्लाह गर्दै जाँदा त अनि आमा मेरो आमाले भन्छ ओम शान्तिमा आऊ भन्नुहुन्छ अनि बाबु चर्चमा गएछ अनि हामी दुई बुढाबुढी कता जाने घरमा अब पूजा गर्ने भनेर सातवटा बाहुन पढाएर चाहिँ पूजा गरौँ भनेर हामी तयारी छौँ अनि त्यसपछि धर्मर भइरहेको थियौँ नभन्दै बाबु गएको देखेर अनि लु चढै जाउँ अब होस् भने चर्च जाँदै जाँदाखेरिमा सबैलाई सोधखोज गर्दै गएको त त्यहाँ चर्चको दिदी बहिनीले नेहारहरूले पनि अब गर्नु पर्दैन पूजा आजा नि गर्नु पर्दैन यो सबै हटाइदिनुहोस् हामी चाहिँ श्रेष्ठ भए पनि यिनै बाइबली उसमा ग्रहण हुन्छ सबै कुरा हुन्छ अनि छोराछोरीको नि यहाँ सबै कुरा हुन्छ तपाईँले चिन्ता गर्नु पर्दैन भन्नुभयो हामी सँगै सङ्गति गर्यौं अनि त्यसपछि सङ्गति गर्दै जाँदै क्रममा पाँच छ महिना पछाडि त मलाई कस्तो अगुवाई भयो भने घरमा आएर यो मन्दिरहरू राखेर चाहिँ काम छैन भन्ने लाग्यो अनि मन्दिरहरू झिक्दिनुहोस् मलाई भनेर भन्दाखेरि झिक्दिनु भयो फ्यालियो फ्यालिसकेपछि धेरै धेरै राम्रो हुँदै आयो जस्तै अब त्यो घरलाई जग्गा त्यही छ है त्यो संसारीको कुराहरूमा अब हामी कुराहरूबाट ल्याउँदाखेरि त्यो हुँदैन बस्नु हुँदैन त्यहाँ चाहिँ बस्नै हुँदैन कि बेच्नु अनि त्यहाँदेखि हामी चर्चमा गइसकेपछि त्यसैलाई नै हामीले चखन्दाखेरि प्रार्थना गरेर हामी त्यहीँ छौँ आज त्यहीँ बसेर हामी चाहिँ छौँ प्रभुको सेवा सङ्गतिमा हामी त्यहाँनिर बस्न सकेको छौँ प्रभु एकदम आशिष भएको छ र हाम्रो परिवारलाई पनि अनि चर्च जाँदै जाँदै क्रममा नै सबैजना प्रभुमा बढ्न सक्यौँ असल भयो शरीरलाई पनि सुस्वस्थ हुन सक्यौँ अनि बच्चाहरू पनि राम्रो हुँदै आयो र बिचमा यसरी एयरपोर्ट गेस्ट मुनि टेकदाल बुवाको चर्चमा आएको छु म आएको छ सात वर्ष भयो अनि यहाँ कसरी आएँ भन्दाखेरि यही गुड न्युज एफएम सुनेर म आइपुगेको हो एकजना आमा मर्फतबाट यहाँ मण्डलीमा आउने वातावरण बनाउनु भयो उहाँले बाटो देखाइदिनु भयो यहाँ तर वचन सुनेर गुरुबाको वचन सुन्ने अनि यो गुड न्युज एफएममा सुन्दाखेरि यो चर्च चाहिँ कहाँ होला अनि टेकदाल पास्टर कहाँ बस्नुहुन्छ होला साह्रो मिठो वचन बाँड्नुहुन्छ यस्तो सोच आउँथ्यो अनि उहाँलाई भेटाउँदा त कस्तो हुन्छ होला आशिष हुन्थ्यो होला भन्ने लाग्थ्यो अनि नभन्दै एकजना आमाले लालमाया आमा श्रेष्ठले ल्याइदिनु भयो र उहाँ भेटाइदिनु भयो म यो चर्चमा सधैँ आउन सके अनि यहाँ आएपछि झन् आशिष जीवन पाएको छु हाम्रो आदरणीय टेकदाल गुरुबाको वचनद्वारा अनि शिव संगतिद्वारा हरेक बोली वचनद्वारा हामीले चाहिँ एकदमै आनन्दित पाउन सकेको छौँ सबै परिवार सबै मण्डली सबै नेपाली दाजुभाइ दिदी बहिनी देश विदेशमा रहनुहुने दाजुभाइ यो वचन सुनेर धेरै आत्मिक फाइदा लिनु सक्नु भएको छ। आज पनि हामीले एकदमै आशिषी पाउन सकेको छौँ। गुरुबालाई अनि मण्डलीको परिवार सम्पूर्णलाई हामी धन्यवाद पनि भन्छौँ। आशिष यो मण्डली प्रभुले पनि जुटाइदिनु भयो र अनि असल मण्डली सदस्य गुरुबाजनहरू अनि पाउन सकेकोमा पनि धन्यवाद भन्छौँ। अनि यहाँ आएको कारणमा चाहिँ हामी धेरै आशिषीको जीवन भएको छौँ। बाँकी सबैजनाले सुनेर आशिषी हुनुहोला। जय मसीह। सबैजनालाई नमस्कार।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 41 88 97 66 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र? मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
10: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
11: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
0: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधा युक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
13: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
0: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
13: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू:
0: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
13: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
0: पार्किङ र ग्रीन गार्डन भएको,
13: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
13: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखु डोल भैँसीपाटी, ललितपुर।
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 98-49-24-61-89, 98-49-24-61-89।
14: गाउन भाडामा,
15: गाउन भाडामा,
14: हे गाउन भाडामा।
16: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
17: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
18: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
19: र 98-18-25-12-40, 98-18-25-12-40।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: परमेश्वरसँग एउटा सपना माग्नुहोस्। जयमसी आज शनिबार मे 30 तारीक जेठ 16 गते। आजको बाइबल खण्ड अयुबको पुस्तक 33 अध्यायको 14 र 15 पदबाट रहेको छ र यसरी लेखिएको छ। परमेश्वर सपनाहरूमा रातका दर्शनहरूमा बोल्नुहुन्छ। कुलपिता अयुबले यसो भने, निश्चय परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ, यद्यपि मानिसले त्यो सुन्न सक्दैन। सपनाहरूमा रातका दर्शनहरूमा जब मानिसहरू मस्त निन्द्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुन्छन्, तब परमेश्वर तिनीहरूको कानमा बोल्नुहुन्छ। यो कुरा तपाईँले अयुबको पुस्तक 33 अध्यायको 14 16 पदसम्म हेर्न सक्नुहुन्छ। सपना परमेश्वरबाटको महत्वपूर्ण सन्देश वा तपाईँको प्रार्थनाको जवाफ हुन सक्छ। परमेश्वरले पावललाई एउटा सपना दिनुभयो जसमा म्याकेडोनियाबाटको एक मानिस देखा परेर भन्यो, म्याकेडोनियामा आउनुहोस् र हामीलाई सहायता गर्नुहोस्। यो कुरा तपाईँले प्रेरितको पुस्तक 16 अध्यायको 9 पदमा हेर्न सक्नुहुन्छ। अनि पावल त्यहाँ गए र सुसमाचार प्रचार गरे। इजरायलका राजाको रूपमा सलोमोनको शासन यी शब्दहरू साथ शुरू हुन्छ। गिबोनमा परमप्रभु परमेश्वर राति सपनामा देखा परेर तिनलाई भन्नुभयो, तिमी मसित जे माग्छौ त्यो दिनेछु। यो कुरा तपाईँले पहिलो राजाको पुस्तक 3 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। सलोमोनले परमेश्वरसँग धेरै बुद्धि मागे अनि परमेश्वरले उनलाई बुद्धि, मान सम्मान र धन सम्पत्ति दिनुभयो। के परमेश्वर आज पनि हामीसँग सपनामा बोल्नुहुन्छ? हो, उहाँले भन्नुभएको छ, म परमप्रभु कहिले परिवर्तित हुँदिन। यो कुरा तपाईँले मलाकीको पुस्तक 3 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। सपनालाई जनाउने हिब्रु शब्द खालोम हो। यसका 5 अर्थ छन्। पहिलो, बलियो गरी बाँध्नु। यसले तपाईँ परमेश्वरको प्रेममा सुरक्षित रूपमा बेरिएको चित्रण गर्दछ। दोस्रो, मोटाउनु वा मोटो बनाउनु। बाइबलमा मोटोपन स्वास्थ्य, भलाइ र समृद्धको चित्र हो। तेस्रो, मूर्खताको भावना। जब परमेश्वरले तपाईँलाई सपना दिनुहुन्छ, उहाँले तपाईँलाई ती चीजहरूको बारेमा जानकारी साझा गर्दै हुनुहुन्छ जसको बारेमा तपाईँ अनभिज्ञ हुनुहुन्छ। चौथो, प्रिय हुनु। जब परमेश्वरले तपाईँलाई सपना दिनुहुन्छ, उहाँले तपाईँप्रति अनुग्रह देखाउँदै हुनुहुन्छ। पाँचौ, पुनप्राप्ति गर्नु। जब परमेश्वरले तपाईँलाई सपना दिनुहुन्छ, उहाँले तपाईँले गुमाउनु भएको कुरा पुनर्स्थापित गर्ने काम गर्दै हुनुहुन्छ। त्यसैकारण आज परमेश्वरसँग एउटा सपना माग्नुहोस्। आमेन। परमेश्वरले हाम्रो सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
5: बाफ्रे,
4: अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
2: यो समय हो धन्यवाद बिहानी।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र भजन संग्रहको पुस्तक 1 अध्यायको 3 पदले भन्दछ, ऊ खोलाको किनारमा रोपिएको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ। तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस् भन्ने शीर्षकमा केही उत्साहको कुरा राख्न गइरहेको छु। आफ्नो लक्ष्य पूरा गर्ने एउटा चाबी भनेको तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नु हो। तपाईँले जान्नु भएन भने तपाईँ निराश र हताश महसुस गर्नुहुनेछ। उदाहरणको लागि, केही ऋतुमा नेतृत्व गर्न सिक्नुभन्दा पछ्याउन सिक्नु बढी महत्वपूर्ण हुन्छ। केही ऋतुमा असफलतालाई सम्हाल्नु सफलतालाई सम्हाल्नु भन्दा बढी मूल्यवान हुन्छ। हामीले गर्ने एउटा सबैभन्दा ठूलो गल्ती भनेको हामी जुन ऋतुमा छौ त्यसको आनन्द लिनु, त्यसलाई अधिकतम बनाउनु र त्यसको पाठहरू जम्मा गर्नुको सट्टा हाम्रा सबै ऊर्जा अर्को ऋतुको लागि केन्द्रित गर्नु हो। परमेश्वरले तपाईँलाई जहाँ लैजान चाहनुहुन्छ त्यहाँ पुग्न तपाईँले चाहनु भएको भन्दा पनि बढी पुर्याउन चाहनुहुन्छ। त्यसैले यात्राको आनन्द लिनुहोस् र जब तपाईँ तयार हुनुहुन्छ परमेश्वरले तपाईँलाई त्यहाँ पुर्याउनु हुनेछ भनी बुझ्नुहोस्। यदि तपाईँ पर्याप्त समयसम्म सोही मार्गमा अडिग रहनुभयो भने तपाईँले अहिले अनुभव गरिरहनु भएको निराशा भविष्यमा उत्सव मनाउने कारण बन्न सक्छ। परमेश्वरले तपाईँभित्र भावनात्मक सहनशीलता विकास गर्दै हुनुहुन्छ। भावनात्मक सहनशीलताको चाबी भनेको यस्तो गहन निराशा पार गर्नु हो जसले हामीलाई तोड्छ, ताकि परमेश्वरले हामीलाई पुननिर्माण गरेर पवित्र आत्मविश्वासले भरिदिन सकुन्। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि दाउदले आफ्नो दाजुहरूलाई युद्धमा गएको हेर्दा कस्तो महसुस गरे? जुन बेला उनी भेडाको बथान चराउन घरमै बसे, तर उनको दिन आउँदै थियो र तपाईँको दिन पनि आउँदैछ। पर्खेर बसिरहँदा छोटो बाटो गएर परमेश्वरको योजनालाई व्यवस्था नगर्नुहोस्। परमेश्वरले तपाईँलाई निर्माण गर्दै हुनुहुन्छ, तर अवसर जति ठूलो हुन्छ त्यति नै लामो समय लाग्छ। हामी रिसाउनुको कारण यही हो कि हामी लामो समयको सोच नराखी ठूलो कुराको बारेमा सोच्दछौ। आफ्नो समय रेखालाई पुनर्विचार गर्नुहोस् र तपाईँले अनुमान गरेको भन्दा बढी समय लाग्दा उत्साहित हुनुहोस्। यसको मतलब परमेश्वर तपाईँले माग्न कल्पना गर्न सक्ने भन्दा अझ बढी गर्न चाहनुहुन्छ। Ephesians 3:20 हामीलाई यही कुराहरू बताउँदछ। र तपाईँ कुन चाहिँ ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस् जसले तपाईँलाई आफ्नो लक्ष्य पूरा गर्न मद्दत पुर्याउनेछ भन्ने यही उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
2: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टी र मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको यीशुको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, येशुको सन्देश कार्यक्रममा हाम्रा प्रिय प्रभु येशु ख्रिस्टको अनुग्रहबाट तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिस्ट महिमा चर्च परिवारको तर्फबाट अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा ख्रिस्ट येशु प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। श्रोता, पवित्र बाइबलको रोमी 4:25 भन्छ, येशु प्रभु हाम्रा अपराधहरूका निम्ति मारिनुभयो, हामीलाई धर्मी तुल्याउनको निम्ति जीवित पारिनुभयो। त्यसो भए हाम्रा अपराधहरू के हो त? यस विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट हेरौं। परमप्रभु परमेश्वरले आफूले बनाउनु भएको मानिसलाई अदनमा लगाउनु भएको बगैँचामा राख्नुभयो। त्यस बगैँचामा हरेक किसिमको फलहरू भएको रूखहरू लगाउनु भएको थियो। बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूखहरू पनि लगाउनु भएको थियो। परमप्रभु परमेश्वरले मानिसलाई यो आज्ञा पनि दिनुभयो, बगैँचाका सबै रूखका फल तैले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखका फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। उत्पत्ति 2:9-16। परमप्रभुको यो आज्ञा साधारण आज्ञा थिएन, यो आज्ञा जीवन र मृत्युको सवाल थियो। यो आज्ञा पालन गरेको खण्डमा मानिस सदाको लागि जीवित रहन सक्ने थियो, अर्थात अनन्तसम्म जीवित हुन सक्ने थियो। आदम र हब्बा अनन्तसम्म जीवित रहनलाई सृष्टि गरिएको थियो। त्यसो भए अनन्तसम्म जीवित रहनलाई सृष्टि गरिएको मानिसमा मृत्यु कसरी आयो त? उत्पत्ति 3:1-8 हेरौं। मानिस अदनको बगैँचामा आनन्द साथ बसिरहेका थिए। त्यस बगैँचामा हरेक किसिमको जीवित जीवातहरू रहन्थे। जीवित जीवातहरू कुनै राम्रा र कुनै नराम्रा पनि थिए। नराम्रा अर्थात खराब जीवहरू धेरै किसिमका थिए। ती खराब जीवहरू मध्येमा सबैभन्दा बढी खराब जीव सर्प थियो। उत्पत्ति 3:1। सबैभन्दा खराब जीव सर्पको बारेमा परमेश्वरको शत्रु सैतानलाई थाहा थियो। त्यो धूर्त सर्पले अदनको बगैँचामा स्त्रीलाई भन्यो, के परमेश्वरले तिमीलाई बगैँचाको कुनै रूखको फल नखानु भनी भन्नुभएको छ? स्त्रीले भनिन्, बगैँचाको रूखका फल हामी खान सक्छौ, तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा नखानु र नछुनु, नतता तिमीहरू मर्छौ। तर सर्पले भन्यो, तिमीहरू मर्दैनौ, त्यो रूखको फल खायो भने तिमीहरूको आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। अनि त स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई चाह गर्नुपर्ने रहेछ भनी देखिन्। तब त्यस रूखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि खान दिइन् र उनले पनि खाए। दुवैको आँखा खुलेर आफू नाङ्गै रहेको थाहा पाए, अनि अञ्जीरको पातहरू गाँसेर आफ्ना निम्ति वस्त्र बनाए। साँझ पक तिनीहरूले परमेश्वरको स्वर सुनेर दुवै लोग्ने स्वास्नी बगैँचाको रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके। यसरी स्त्री र पुरूष परमेश्वरदेखि टाढा भए। उनीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरे, जसको परिणाम आफैलाई नाङ्गो पाउँछन्। उनीहरूसँग जुन आनन्द र शान्ति परमेश्वरबाट थियो त्यो नष्ट भयो, जसको कारणले उनीहरू नाङ्गो भए। परमेश्वरको सुन्दर आत्मिक वस्त्र नष्ट भयो र नष्ट हुने अञ्जीरको पातको वस्त्र आफै बनाए। श्रोता, हामी जब गल्ती गर्दछौं त्यस समयमा हामी पनि परमेश्वरको आनन्दबाट टाढा हुन्छौ। आदम र हब्बाले नाङ्गोपन छोप्नलाई पातको वस्त्र बनाएर आफ्नो नाङ्गोपनालाई छोप्नलाई कोशिश गरे जस्तै, तर परमेश्वरले हामीले गरेको गल्ती देख्नुहुन्छ। तर पनि हामीलाई परमेश्वरले आफूतिर बोलाउनुहुन्छ, तर हामी चाहिँ उहाँदेखि टाढा भाग्छौ। आफ्नो गल्ती स्वीकार गरेर उहाँतिर फर्कन छोडेर परमेश्वरले हामीलाई गल्ती स्वीकार गरेर उहाँतर्फ फर्केर आएको चाहनुहुन्छ। आदम र हब्बालाई बोलाउनुभयो, तर उनीहरू उल्टै लुके, परमेश्वरको सामने देखा पर्न नै चाहेनन्, परमेश्वरसँग सम्बन्ध सुधार गर्न चाहेनन्, आफ्नो गल्ती स्वीकार गर्न नै चाहेनन्। असल र खराबको ज्ञान दिने रूखको फल खाएकोमा परमेश्वरको सामने पछुटो नै गरेनन्। उल्टै आदमले स्त्रीलाई दोषी देखायो, स्त्रीले सर्पलाई दोषी लगायो। त्यस रूखको फलको विषयमा आफूलाई जानकारी नभएको जस्तै प्रतिक्रिया जनाए। यस प्रकारको बोलीले परमेश्वरको र मानिसको सम्बन्ध नै नष्ट भएको देखिन्छ। श्रोता, यसै कारण परमेश्वरले मानिसलाई अदनको बगैँचाबाट चाहेनन्, आफ्नो गल्ती स्वीकार गर्न नै चाहेनन्। असल र खराबको ज्ञान दिने रूखको फल खाएकोमा परमेश्वरको सामने पछुटो नै गरेनन्। उल्टै आदमले स्त्री

उत्पत्ति 3:19 अनुसार जुन माटोबाट मानिसलाई बनाइएको थियो त्यही भूमिको माटोमा नफर्कुन्जेल कष्टमय जीवन जिउनु पर्ने भयो। यसरी मानिस परमेश्वरदेखि धेरै टाढा भयो। यसरी मानिसकमा मृत्यु आयो र मर्नुपर्ने भयो। प्रेसोता शैतान चलाक र धूर्त छ। उसले मानिसलाई परमेश्वरदेखि टाढा बनाएर उहाँको नजिक आउन नसक्ने बनाइदियो। उसले को खराब छ भनेर चिन्दछ र त्यस व्यक्तिलाई प्रयोगमा ल्याउँछ। हाम्रो पुर्खा आदम र हवालाई धोका दिनको लागि सर्पलाई प्रयोग गर्यो, तर हाम्रो मुक्तिदाता येशु प्रभुलाई धोका दिनको लागि उहाँको आफ्नै चेला यहुदा इस्करियोटलाई प्रयोग गर्यो, जसले आफ्नो प्रभुलाई 30 चाँदीको सिक्काले बिक्री गरेको हामी धर्मशास्त्रमा पढ्न सक्छौ। मत्ती 26:14-16 र लुका 22:3-5 पढ्न सक्छौ। शैतानले उपयुक्त जीव सर्पलाई नै चुनेर प्रयोग गरेको थियो, तर सर्पलाई पनि त परमेश्वरले नै सृष्टि गर्नुभयो। आफ्नो सृष्टिकर्ताको कुरा मान्नु तथा सुन्नुको सत्ता सर्प तथा सर्पको रूपमा देखा परेको शैतानको कुरा सुन्दछ मान्दछ। परमेश्वरको कुरा मान्नु तथा सुन्नुको सत्ता सृष्टि गरिएका जीवको कुरा मान्दछ। वास्तवमा आदम र हवा त जीवहरूमा सृष्टिको सर्वश्रेष्ठ प्राणी हो, र आदम र हवाले सर्पको कुरा नभएर सर्पले चाहिँ आदम र हवाको कुरा सुन्नुपर्ने थियो। किनभने श्रोता, पवित्र धर्मशास्त्र बाइबलले भन्दछ, परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। उत्पत्ति 1:26। यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। उत्पत्ति 1:27। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। उत्पत्ति 1:28। प्रेसवटा मानिसले कसको आज्ञा पालन गर्नुपर्ने थियो त, र किन आफ्नो सृष्टिकर्ता परमेश्वरको आज्ञा पालन गर्नुपर्ने थिएन र? तर मानिसले परमेश्वरको कुरा नमानेर सर्पको भेषमा देखा परेको परमेश्वरको शत्रु शैतानको कुरा सुने। शैतान जहिले पनि मानिसलाई परमेश्वरदेखि टाढा बनाउनलाई अनेकौं किसिमको लोभ्याउने शब्द प्रयोग गर्दछ। जुन कुरा उसले भन्दछ त्यो अवश्य त्यो परमेश्वरको विरोधमा नै हुन्छ, र त्यसले भनेको कुरा समर्थन गरेको खण्डमा परमेश्वरको आज्ञा उल्लंघन गरेको हुन्छ। परमेश्वरको आज्ञा पालन नगरेर शैतानको आज्ञा पालन गर्नु नै पाप हो, किनभने मानिसलाई परमेश्वरले उहाँलाई महिमा, आदर, सम्मान, इज्जत सदा सर्वदा गर्नुको लागि नै सृष्टि गर्नुभएको हो। प्रकाश 4:11-13। प्रियश्रोता, शैतान जहिले पनि सांसारिक लोभ्याउने कुरा गरेर मनमा ल्याएर देखाएर उसको आज्ञाकारी बनाएर परमेश्वरको अनज्ञाकारी बनाएर सांसारिक बनाउँदछ, र परमेश्वरलाई भन्दा संसारलाई नै महत्व लाग्ने बनाउँदछ। अन्तमा उसको राज्य नर्कमा दोहोर्याउँदछ र अनन्तको लागि नर्कमा पुर्याउँदछ। उसले उसको आज्ञा पालन गराएर उसको वशमा पार्दछ र ऊ जस्तै नर्कको भागीदार बनाउँदछ। यसैले प्रिय श्रोता, बाइबलमा लेखेको छ, धर्मी कोही छैन, एकजना पनि छैन, बुझ्ने कोही छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैनन्, असल गर्ने एकजना पनि छैन। रोमी 3:10-12। किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्यवाद नै चढाए, तर तिनीहरू आफ्ना विचारमा बेकममा भए र तिनीहरूको मूर्ख मन अझ अध्यारो भयो। बुद्धिमान छु भन्ने दावी गरे तापनि तिनीहरू मूर्खै भए। तिनीहरूले विनाशी

0: मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमा साटफेर गरे। यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयका काम बासनाको अशुद्धतामा छोडिदिनुभयो कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटेर सदा सर्वदा परम धन्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरेका थोकहरूको पूजा र सेवा गरे। रोमी 1:21-25। एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु। यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। रोमी 5:12। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। रोमी 3:23। यसकारण प्रिय श्रोता, मानिस परमेश्वरको आज्ञाकारी नभई परमेश्वरको शत्रु शैतानको आज्ञाकारी भएर त्यसैको दास हुन गएकोले मानिसको जीवनको हरेक क्षेत्रमा परमेश्वरको महिमा गर्नुको सत्ता सधैं नै हरेक मानिसको जीवनको लक्ष्यको पहिलो स्थान यसै संसारको लागि मात्र छ। मानिसले हामी यस संसारमा एउटा यात्री अर्थात पर्यटक जस्तै हौं भन्ने सोचेकै छैन, त्यसैले परमेश्वरको लागि जिउनुपर्छ भनेर सोचेकै छैन। मरेपछि कहाँ जाने, मृत्युपछि परमेश्वरको स्वर्गदूतले आफ्नो आत्मालाई कहाँ घिसारेर लान्छ, वास्ता नै छैन। आफू नर्कको राजा शैतानको पासमा परेको थाहा नै छैन। आफ्नो राजा परमेश्वरको शत्रु जसको आज्ञाकारी भएर यस संसारमा जीरहेको छ, त्यो राजालाई एक दिन न्यायको दिनमा परमेश्वरको स्वर्गदूतले घिसारेर नर्कमा फाल्नेछ। त्यसको पछि लाग्ने सबैलाई त्यसकै ठाउँमा फाल्नेछ भन्ने वास्ता नै गरेका छैनन्। प्रेसोता, तपाईँ कसको पछि हुनुहुन्छ? कसको आज्ञाकारी हुनुहुन्छ? कसको वशमा हुनुहुन्छ? आफैलाई जाँच्नुहोस्। तपाईँले आफ्नो जीवनको हरेक क्षेत्रमा परमेश्वरलाई पहिलो स्थान दिनुभएको छ कि छैन? संसारलाई अर्थात संसारको कुरालाई पहिलो स्थान दिनुभएको छ? यस क्षणिक समयसम्म मात्र रहने संसारको लागि मात्र नजिउनुहोस्। प्रिय श्रोता, हाम्रो पुर्खा आदमको पालादेखि टुटेको परमेश्वरसँगको हाम्रो सम्बन्ध पुनस्थापना गर्नको लागि धर्मशास्त्र बाइबलबाट हेरौं। परमेश्वरले मानिसलाई प्रेम गर्न कहिले पनि छोड्नु भएको छैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। पहिलो योहन्ना 4:8। यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। रोमी 5:1। जसरी मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक बनाइनेछन्। रोमी 5:19। परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा विश्वास राख्नेहरूलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्ने कुरा प्रमाण गर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो। रोमी 3:26। किनभने पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। रोमी 6:23। परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशुमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। रोमी 3:24। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। योहन्ना 1:12। प्रेरित पावल भन्छन्, किनभने मैले जे पाए त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिए, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो। उहाँ केफास कहाँ अनि 12 जना कहाँ देखा पर्नुभयो। त्यसपछि उहाँ एकै समयमा 500 भन्दा बढ़ी भाइहरू कहाँ एकसाथ देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन्। अर्थात् ईस्वी सम्वत 54 सम्ममा यो पत्र लेख्दासम्म धेरै जसो जीवितै थिए, तर कोही कोही सुतिसकेका छन्। त्यसपछि याकुब र सबै प्रेरितहरू कहाँ उहाँ देखा पर्नुभयो। सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिस कहाँ, जस्तो म पावल कहाँ पनि उहाँ देखा पर्नुभयो। एक कोरिन्थी 15:3-8। यसकारण प्रिय श्रोता, येशु प्रभु भन्नुहुन्छ, आएर मेरो पछि लाग, किनभने बाटो सत्य र जीवन म नै हुँ। जीवन त तपाईँको हो, तर आफ्नो जीवन उहाँलाई सुम्पनुहोस्। यो चाहिँ महत्वपूर्ण कुरा हो। हुन त तपाईँ भन्नुहुन्छ होला, म विश्वासी हुँ, चर्च जान्छु, बाइबल पढ्छु, प्रार्थना गर्छु, दशांश दिन्छु, साथै यहाँसम्म कि म पास्टर अगुवा हुँ भन्ने सोच्नुहुन्छ होला। धार्मिक कार्यहरू त संसारिक लाभको लागि जसले पनि यस संसारमा गर्न सक्दछन्, तर येशू प्रभुले तपाईंलाई यतिको लागि सृष्टि गर्नुभएको होइन। उहाँले त तपाईंको जीवनको हरेक क्षेत्रमा उहाँको लागि जिएको नै चाहनुहुन्छ। अन्तमा प्रिय श्रोता, 1 कोरिन्थी 10:31 पावल भन्दछन्, खाओ पिओ जेसुकै गर, येशूको लागि गर। श्रोता, येशू प्रभुको अनुग्रह सदा तपाईंमा होस्। धन्यवाद।
1: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

प्रिय श्रोता, यस संसारमा रहेका कतिजना मानिसहरूले येशु ख्रीष्टमा विश्वास गर्नुपर्ने कुनै कारणहरू नै देखिरहेका हुँदैनन्। तर कृपया तपाईँले यस कुरालाई आफ्नो मनमा राख्नुहोस्, जुन चाहिँ पवित्र बाइबलले परमेश्वरको परिवारका सदस्य भएकाहरूलाई एफिसी 2:8-9 भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। प्रभु येशु ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो, जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशुमाथि भरोसा र विश्वास राख्दछन्। तपाईँले पनि परमेश्वरको यस वरदानलाई पाउनु भएको छ भने हामी आशा राख्दछौ, तर यदि पाउनु भएको छैन भने निराश नहुनुहोस्। प्रभु येशुमाथि हृदयदेखि नै भरोसा राख्नुहोस्, किनभने उहाँले मात्रै उद्धार नभएकाहरूलाई पापहरूबाट छुटकारा दिन सक्नुहुन्छ। कृपया प्रार्थनाद्वारा येशुलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशु प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशुलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशुसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशु ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुसीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

नै छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा पुग्ने छौ।

0: जय मसीह। म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलाको आजको कार्यक्रममा तपाईँलाई फेरि पनि स्वागत छ। आज हामी हिजोको श्रृंखलाको माग अनुसार लिएर आजको श्रृंखलामा प्रस्तुत भएका छौं। श्रोता, तपाईँ कस्तो हुनुहुन्छ? हामी तपाईँको लागि निरन्तर परमेश्वर पितासँग प्रार्थना गरिराखेका छौं। हाम्रा कार्यक्रमहरू सुनेर तपाईँले जीवनमा नयाँ आशिष, नौलो अनुभूति गर्नुभएको छ भन्ने हामीले विश्वास लिएका छौं। श्रोता, लो त लागौं आजको विषयतर्फ। यदि तपाईँले परमेश्वरको डर र भय मान्न छोड्नुभयो भने तपाईँको जीवन कस्तो हुन्छ? आज हामी यही विषयमा पास्टर कौशिला छेत्रीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: परमेश्वरले हाम्रो चाहिँ हामी भन्छौँ नि, किन चाहिँ प्रभुले मलाई अगाडि भन्नु थियो नि, मलाई किन यस्तो भयो मेरो जीवनमा? पवित्र आत्मा, किन तपाईँ त मसँगै हुनुहुन्छ, मलाई किन यस्तो दुर्गति भन्नाएर, नेपाली त्यही होला है, दुर्गति, यति ठुलो समस्यामा वाइ मी, म किन यसमा पढे? तर परमेश्वरले त अगाडिबाटै उहाँ बोलिराख्नु भएको, तर हामीले चाहिँ अविश्वास गरेको कारण, गनगनाएको कारण, त्यो गनगन चाहिँ तपाईँ र मेरो लागि परमेश्वर र मानिसको बीचमा सुन्न नसक्ने एउटा बार बनिदछ। हालेलुया। अनि बाइबलले के भन्दछ? इजरायलले गनगन गरेको कारण, मोसाले परमेश्वरको धार्मिकता त लिएर आएको, परमेश्वर बाटाको त्यो छुटकारा त लिएर आएको, तर इजरायलले गनगन गरेन नि, उनीहरूले अविश्वास गरेको कारण परमेश्वरको शब्दलाई सुनेनन्, अनि बाटैमा नि आएको भन्दा ज्यादा इजरायलीहरू मरेको छ। सबै यति सोत्तर हेर्नुहोस् त, मिश्र देशबाट यस्तो डरलाग्दो स्थितिबाट त्यस्तोबाट निक्लेर आएको, तर बाटोमै मर्नु पर्यो। कस्तो दुःख लाग्दो कुरा है। यो चाहिँ कसरी भयो? परमेश्वरको उपस्थितिलाई उनीहरूले आदर नगरेको कारण। त्यही भएर हामीले के पढिरहेका छौँ? परमेश्वरको उपस्थितिलाई आदर गर्नु। परमेश्वरको उपस्थितिमा आउँदै गर्दा नि तपाईँ र मसँग पवित्र आत्मा बोल्नुहुन्छ, उहाँले हामीलाई उपायहरू दिनुहुन्छ, बाटोहरू देखाउनुहुन्छ, उहाँले हामीलाई सल्लाहहरू दिनुहुन्छ। तर हामी नि गनगन गर्यौँ भने त्यो गनगनले चाहिँ नि परमेश्वर बोलिरहनु भएको हुन्छ। अहिले म यहाँ अगाडिबाट बोल्दैछु, तपाईँहरू उठेर सबैजना बोल्नुभयो भने यहाँ मैले के भन्दैछु तपाईँले बुझ्न सक्नुहुन्न र म बुझाउन पनि सक्दिनँ। त्यही भएर बाइबलले हामीलाई के उत्साह दिँदैछ? जताभावी बोल्न हामीलाई अनुमति छैन। बाइबलले के भन्दैछ? सोच विचार हामी उपदेशसँग फर्केर आउनेछौँ। सोच विचारै नगरिकन बोल्न तपाईँ र मेरो लागि ठिक छैन। अनि सुलेमानले आज यही कतिवटा वचनले फेरि दिदी बहिनीहरूकोमा ल्याएर मिलाएर चाहिँ दिदी बहिनीहरूलाई बोल्नु हुँदैन भन्ने पनि मैले कतिवटा जग्गा देखेँ है। तर त्यस्तो यहाँ बताउन चाहेको होइन। तर यहाँ सुलेमानले बताउनु खोजेको चाहिँ के हो? परमेश्वरको भय राख्ने व्यक्तिहरूलाई चाहिँ सबै अधिकार दिएको हुँदछ। अनि त्यो व्यक्तिहरूले नि अविश्वास गरे भने उनीहरूले उन्नतिको कुराहरू जीवनमा देख्न पाउँदैन। त्यति मात्र होइन, बाइबलले के भन्दैछ? हामी जतासुकै तपाईँले पहिलो पत्रोस 3:10 मलाई एकदमै मनपर्छ है, त्यहाँ पढ्नुभयो भने यदि हाम्रो भविष्य चाहिँ असल भएको देख्छौ भने बाइबलले के भन्दछ? तिमीहरूले असल बोरा, झुट र छल छामको कुराहरूदेखि अलग रहौ भनेर पत्रुसले मण्डलीलाई शिक्षा दिएको छ। आज हामी असल के हेर्न चाहन्छौँ? मलाई मिठो लाग्छ, प्रभु यीशु जाँदै गर्दा, चेलाहरूसँग जाँदै गर्दा उहाँ भोकाउनु भयो बाटोमा, अनि उहाँले नेवाराको रुखलाई के भन्नुभएको छ? उहाँले नेवाराको रुखलाई गाली गर्दा, श्राप्दै गर्दा के भएको छ? त्यतिखेर त केही भएन, कस्तो हरियो परियो नेवाराको रुख। अनि भोलिपल्ट फेरि त्यही बाटो भएर चेलाहरूसँग आउँदै गर्दा चेलाहरूले देख्छ कि नेवाराको त्यो रुख त त्यो त एकदमै सुकेर एकदमै त्यो मर्ने अवस्थामा पुगेको देख्छ। अनि चेलाहरूलाई प्रभु यीशुले शिक्षा दिनुभयो। त्यतिखेर उहाँले पहाडको बारेमा पनि शिक्षा दिनुभएको छ, बोलीको बारेमा उहाँले शिक्षा दिनुभएको छ, बोल्ने शक्तिको कुराहरू उहाँले शिक्षा दिनुभयो। त्यति मात्र होइन, उहाँले अर्को के शिक्षा दिनुभएको छ? त्यो बोली सँगसँगै क्षमा गर्नुपर्ने कुराहरू उहाँलाई दिनु शिक्षा दिनुभएको छ। अनि क्षमा चाहिँ जब हामी क्षमा गर्छौँ, विश्वासको कार्यहरू हाम्रो जीवनमा हुनका लागि सजिलो हुँदछ। हालेलुया। कोही कोही बेला कतिजना मान्छेहरूको बिचमा आएर म छोलाएर कुरा मात्रै सुन्छु, म धेरै बोल्दिनँ, किनकि उनीहरूको यस्तो खालको त्यो पत्याउने नहुने कुराहरूमा यति गइसकेको हुन्छ। अब उनीहरूले त्यहाँ गएर भने उनीहरू त्यहाँ रोक्नेवाला छैनन्, मलाई पनि उतै तानेर लिएर जान्छ। अनि म के गर्छु भन्दाखेरि यो बोलीलाई होसियार गर्नुको साटो म के गर्छु? सोच विचार गरेर परमेश्वरको उपस्थितिमा फर्केर आउँछु। अनि सुलेमानले के भन्दैछन्? यदि प्रभु यीशुलाई पाएको व्यक्तिहरू, परमेश्वरलाई चिनेको व्यक्तिहरूले चाहिँ यो कुरो याद गर्नुपर्छ कि सबै प्राणीहरूमाथि परमेश्वर चाहिँ हेरिरहनु भएको छ। हालेलुया। के भन्दैछ? परमेश्वर स्वर्गमा हुनुहुन्छ, तिमीहरू चाहिँ पृथ्वीमा, यसै कारण तिमीहरूको वचन थोरै होस्। यहाँदेखि फेरि हाम्रो कन्फेसनको वचनहरू घटोस् भन्नु खोजेको होइन, यहाँ चाहिँ नचाहिँदो कुराहरू, अघि मैले एउटा तपाईँलाई अङ्ग्रेजीमा इम्पल्सिभ वर्ड भनेर भनेको थिएँ, नचाहिँदो कुराहरू नसोचिकन जथाभावी बोल्ने, खराबी र रिस उठ्यो भन्दैमा जतासुकै बोल्ने, आ मलाई त पुरै रिस उठ्छ, कहाँ म त थाम्नै सक्दिन भन्नुभयो भने हित उपदेशले के भन्छ? अस्ति पनि म भन्दै थिएँ, रिस चाहिँ एउटा भल जस्तै, पानीको भल जस्तै हो, त्यो भललाई रोक्नु सकेन, हामीले मुखलाई कन्ट्रोल गरेन भने त्यो भलले त गएर भत्काउँछै भत्काउँछ। तर बाइबलले के भन्दछ? तपाईँ र मलाई प्रभुको वचनले होसियार गर्दैछ कि तपाईँ र म चाहिँ होसियारी हुन जरुरी छ, तपाईँ र मैले चाहिँ विचार गर्नु पर्दछ, हामी के बोल्दैछौ, के कुरा गर्दैछौ, तपाईँ र मैले विचार गर्नु पर्दछ। त्यही भएर नयमियाको मलाई नयमिया 8:10 एकदमै मनपर्छ, जब त्यो भवन भत्केर त्यो उसले यरुशलेममा मन्दिर बनाउँदै गर्दा भत्केको मन्दिर नि चारैतिर त्यो धुवाले बिग्रेको मन्दिरलाई उसले बनाउँदै गर्दा धेरै बाधाहरू आएको थियो, मानिसहरूले रोक्न चाहे, शत्रुहरू आए, आफन्तहरू आए, रोक्न खोजे, तर नयमियाले के भन्छ? त्यो समस्याहरू देख्दै गर्दा उसले चाहिँ आदि मान्छेहरूलाई तरवारहरू लिएर कोही शत्रुलाई भित्र पस्न नदिनको लागि उसले मानिसहरू प्रभुको जनहरू तयार गरेका छन्, बनाउने निर्माण त्यो भवनलाई निर्माण गर्ने मानिसहरू तयार गरे, अनि यर्मियाले चाहिँ के गरेका छन्? तपाईँको आनन्द मेरो बल हो। हालेलुया। परमेश्वरको वचनलाई घोषणा गरेका छन्। उनले त्यो देखिरहेको समस्यालाई बोलेन, किनकि त्यो समस्यालाई बोलेको भने अविश्वास उत्पन्न हुन्थ्यो, अनि अविश्वास उत्पन्न हुँदै गर्दा उसले त्यो भवनलाई निर्माण गर्न सक्दैन थियो। आज हरेक हामी जे बोल्दैछौँ, जे गर्दैछौँ, याद गरौँ कि परमेश्वर चाहिँ स्वर्गबाट तपाईँलाई मलाई हेरिरहनु भएको छ। फलना के गर्दैछ, कहाँ जाँदैछ, के बोल्दैछ, के खाँदैछ, कसो गर्दैछ, कोसँग सङ्गत गर्दैछ हेरिरहेको छ। तीन पदले भन्दछ, समझदारको हातमा धेरै काम हुन्छन्, मूर्ख चाहिँ धेरै बोल्छ। किन हामी किन चाहिँ परमेश्वरले हामीलाई जतासुकै नबोल्न भन्नुभएको? यदि जतासुकै बोल्दैछ भने त्यो चाहिँ कस्तो अरे? मूर्ख है। मूर्ख चाहिँ धेरै बोल्छ तर त्यसमा बकबा कस्तो है? बकबक मात्र हुन्छ। धेरै जतासुकै बोल्नेको भए चाहिँ परमेश्वरले गवाही दिँदै हुनेछ, जतासुकै बोली अविश्वासको कुरा बोल्दै हिँडेको हृदयमा चाहिँ के हुन्छ अरे? बकबक कुरा, नचाहिँदो कुराले भरिएको हुन्छ। तर परमेश्वरको भय राख्ने व्यक्तिहरूमा चाहिँ यीशु ख्रीष्ट स्वयं उदाउनु हुनेछ। हालेलुया। जब तपाईँले मलाखीको अन्तिम खण्ड 4 अध्यायमा पढ्ने भयो भने मलाई त्यहाँ मनपर्छ है, बाइबलले के भन्दछ? जो धर्मी जन छ, परमेश्वरको भय राख्छ, उनीहरू चाहिँ गोठबाट उम्केको बाछो जस्तै कुद्नेछन्। हालेलुया। अनि एउटा शब्द त्यहाँ नेपालीमा एउटा शब्द चलाएको छ, त्यहाँ के भन्दछ भन्दाखेरि त्यो धर्मको एउटा लाइट चाहिँ तिमीहरूमा उदय हुनेछ, सूर्य चाहिँ तिमीहरूमा उदय हुनेछ। त्यसले बताउन चाहेको के हो? परमेश्वरको भय राख्ने व्यक्तिहरूले त त्यो प्रकाशलाई लिएर हिँड्दो रहेछ। हालेलुया। समझदारी हुँदो रहेछ। त्यति मात्र होइन, त्यहाँ मलाई एउटा मनपर्छ, एउटा हिन्दीमा वर्सिप सङ्गमा पनि छ नि है, सङ्गाई चाहिँ मेरो पङ्खामा तपाईँले राखिदिनु एउटा गाना छ वर्सिपको, मलाई मनपर्छ, हाम्रो ब्यारिकले गाउँछ है। बाइबलले के भन्दछ? जब हामी परमेश्वरको भयमा आउँदछौँ, सङ्गाई चाहिँ हाम्रो जीवनबाट बगेर निस्किनेछ। अनि यहाँ के भन्दै हुनुहुन्छ? तपाईँ र म चाहिँ मूर्ख होइन, तर समझदारी भएर बढ्न जरुरी छ, परमेश्वरको भय राख्न जरुरी छ। आउने एउटा खण्डलाई म पढ्न चाहन्छु, तपाईँले भजन संग्रहको पुस्तक 50 म 14-15 पढिरहेको थिएँ, मलाई मिठो लाग्छ। हामी जहिले संकष्टको बेलामा मलाई पुकार र म तँलाई जवाब दिनेछु भनेर हामी भन्छौ, तर तपाईँले यहाँ अलिकति अगाडि पढ्नु भयो भने परमेश्वरलाई धन्यवादको बलिदान चढा र तेरो भाकल सर्वसम्म पूरा गर। औ संकष्टको दिनमा हामीलाई जय वचन, संकष्टको दिनमा परमेश्वरले मलाई छुटकारा दिनुहुन्छ भनेर हामीलाई भन्नु मन लाग्छ, तर त्योभन्दा अगाडि परमेश्वरले हामीलाई एउटा आज्ञा गर्नुभएको छ, परमेश्वरलाई धन्यवादको बलिदान चढाऊ। हालेलुया। आज हामी हल्ला गर्दै अविश्वासको कुरा बोल्दै गर्दा चाहिँ हामी हाम्रो जीवनबाट परमेश्वरको महिमा नहुँदो रहेछ, तर तपाईँ र म चाहिँ परमेश्वरको उपस्थितिमा आएर उहाँको भय राख्दै गर्दा, उहाँलाई प्रशंसा गर्दै गर्दा, आदर गर्दै गर्दा के हुँदो रहेछ? संकष्टको बेलामा भन्नुको अर्थ हरेक परिस्थितिमा हामीले परमेश्वरलाई प्रार्थना गर्न सक्दो रहेछौ। हालेलुया, हामीलाई कुनै बार बन्देश छैन। त्यति मात्र उहाँले के भन्नुभएको छ, फुकारा गर्दा म तिमीलाई छुटकाउने छुटकारा दिनेछु र तैले मेरो महिमा गर्नेछस्। हालेलुया, हामीलाई सन्तोष आउँछ, समस्या आउँछ, अनि हामी परमेश्वरमा भय राखेको कारण हामी परमेश्वरको उपस्थितिमा फर्केर आउँछौ अनि परमेश्वरलाई बिन्ती गर्छौ। परमेश्वरलाई बिन्ती गर्दै गर्दा उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ अनि महिमा चाहिँ हाम्रो यीशुलाई हुनेछ। हालेलुया, ताली बजाएर हाम्रो परमेश्वरलाई हामी धन्यवाद दिनेछौँ। आज वहीँ परमेश्वरले के भन्नुहुन्छ, हाम्रो हृदयमा चाहिँ बकवास कुराले नभरियोस् तर हाम्रो हृदय चाहिँ परमेश्वरको महिमाले भरियोस्। यहाँनिर भजन सङ्ग्रह 66:13 म पढ्न चाहन्छु, यसरी भन्दछ, होम बलि लिएर म तपाईँको भवनमा आउनेछु, म मेरो भाकल तपाईँमा पुरा गर्नेछु, म दुःखमा पर्दा मेरो ओठले जे बोलेको थियो र मेरो मुखले जे भनेको थियो तपाईँको निम्ति मोटा मोटा पशुको होम बलि चढाउनेछु। अहिले म यसमा यो वचनमा फर्केर आउनेछु। यो बाइबलले के भन्दैछ, जब हामी परमेश्वरमा धन्यवाद दिन्छौ, उहाँको उपस्थितिमा आउँदछौ, तपाईँ र मेरो हृदय चाहिँ बकवास कुराले होइन, अविश्वासको कुराले होइन, तर परमेश्वरको भयले भरिनुपर्छ। चार पदले भन्छ, परमेश्वरमा भाकल गर्दा त्यो पुरा गर्न ढिलो नगर, किनभने मूर्खसँग उहाँ प्रसन्न हुनुहुन्न। जे भाकल गर्छ त्यो पुरा गर, भाकल गरेर पनि पुरा नगर्नु भन्दा त भाकल नगरेको असल हो। म यो वचन पढिरहेको थिएँ परमेश्वरमा। आज हामी प्रभुको भय राख्ने व्यक्तिहरूले कतिचोटि दुःख पर्दा हामी के भन्छौ, प्रभु तपाईँले मलाई यस्तो गरिदिनु भयो भने मेरो यो समस्या त हट्छ, म तपाईँलाई यो गर्छु भनेर भन्छ अनि प्रभुले समस्या हटाइदिनुहुन्छ। अनि हामी त्यो हामीले के भनेका थियौँ प्रभुलाई सट्टै बिर्सि पठाउँदछ, हामी गर्दैन त्यो कुरा। कोही बेला हामीलाई लोभ लाग्छ, हामीले भनेको कुरा दिनका लागि हामीले परमेश्वरको लागि के गर्छौँ भनेको थियौँ, हामीलाई परमेश्वरले छुटकारा दिँदै गर्दा हामी त्यो भाकाललाई पुरा गर्न मन लाग्दैन। तर दाउदले अहिले मैले तपाईँलाई भजनसँग 66 पढेर सुनाएँ, तर दाउदले के भन्दैछ, मैले दुःख परेको बेलामा नि म तपाईँको भवनमा गएर मैले भाकाल गरेँ, पुकारा गरेँ, तर तपाईँले मेरो सबै अवस्थाहरू बदलाउँदै गर्दा नि म फेरि पनि तपाईँको भवनमा आएर मैले जे भाकल गरेको छु त्यो भाकल गरेको भन्दा ज्यादा उसले के भन्दैछ, मोटो मोटो पशुहरू बलिदान चढाएर म तपाईँको महिमा गर्नेछु। हालेलुया, उसले भाकल गरेको भन्दा ज्यादा कुरा। ओ मलाई मिठो लाग्छ, तपाईँले याद गर्नुभयो भने योनालाई परमेश्वरले बोलाउनु भयो, सानो अगमवक्ता योनालाई प्रभुको सेवकाईमा बोलाउनु भयो, योना भागेर गयो अनि योना माछाको पेटमा पर्यो। धेरै तपाईँहरू सबैलाई यसको सबै थाहा छ, माछाको पेटमा पर्यो। जब हामी योना 2 दुईको 9 उता पढ्नु भयो भने योनाले पशुताप गरे, प्रभुलाई भन्छ उसले भाकल गर्छ, प्रभु अबदेखि उता चाहिँ नि म मैले जे कुरा भागेर गरेको थिएँ तपाईँको उपस्थितिदेखि अब म भाग्दिन, अब म तपाईँमा के गर्दछु, म मेरो भाकल चढाउँछु, म तपाईँमा मेरो निवेदन म यो गर्दछु कि म तपाईँलाई हरेक परिस्थितिमा धन्यवाद चढाउनेछु र तपाईँले भन्नुभएको ठाउँमा गएर म तपाईँको महिमा गर्नेछु। हालेलुया, जस्तै उसले माछाको पेटबाट बाहिर निस्केको छैन, त्यही माछाको पेट भित्र छ। यो उनीहरूले परमेश्वरलाई
4: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता फिक्री रोग व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता यीशु ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु यीशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप भूल गल्तीहरू क्षमा माग्न चाहन्छु, मलाई क्षमा दिनुहोस्। प्रभु मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु यीशुको नाममा आमेन। श्रोता तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।
5: किन आँखा मिचेको मिचै गरेको
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

प्रेसता जय मसी तथा नमस्ते प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई नयाँ सिटी चर्चबाट तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेसता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। मत्तीको 18:35 पढ्न गइरहेको छु। यसकारण तिमीहरू मध्ये हरेकले आफ्नो भाइलाई तिनीहरूका अपराधहरू आफ्नो हृदयबाट क्षमा गरेनौ भने मेरा स्वर्गीय पिताले पनि तिमीहरूलाई यस्तै गर्नुहुनेछ। आमेन। श्रेष्ठता प्रभु यीशु मसीहले भन्नुभएको वचनले हामीलाई के दर्शाउँछ भने हामीले अरूहरूसँग जस्तो व्यवहार गर्छौ, आफ्नो परिवारलाई, समाजलाई, गाउँलाई, साथी मित्रलाई, देशलाई, अरू मान्छेलाई जस्तो व्यवहार गर्छौ, विशेष मण्डलीमा पनि विशेष गरिकन जस्तो व्यवहार गर्छौ, हामीलाई पनि परमेश्वरले त्यस्तै व्यवहार गर्नुहुने। हामीले परमेश्वरबाट अथवा प्रकृतिबाट परमेश्वरले जताबाट भए तापनि हाम्रो व्यवहार अनुसारको, हाम्रो गुण स्वभाव अनुसारको व्यवहार हामीले भोग्नु पर्नेछ भनेर प्रभु यीशु मसीहले जानकारी दिनुभयो। हामीले विशेष गरिकन उत्पत्तिको 4 हामीले पढ्दाखेरि एउटा शिक्षाको वचन छ। उत्पत्तिको 4 त्यहाँनिर के भनेको छ भने उत्पत्तिको 4:3-5 पढ्छु म। अनि केही समयपछि यस्तो भयो, कैनले परम प्रभुका निम्ति जमिनको फलबाट एउटा भेटी ल्यायो, अनि हाबेल उसले पनि आफ्ना बगालका पहिले जन्मेका पाठाहरूबाट र तिनका बोसोबाट केही ल्यायो। अनि परमप्रभुले हाबेललाई र उसको भेटी ग्रहण गर्नुभयो, तर कैनलाई र त्यसको भेटी उहाँले ग्रहण गर्नु भएन। तब कैन साह्रै रिसायो र त्यसको मुख अँध्यारो भयो। आमिन। यहाँनिर आफ्नै परिवारमा सुरुको मान्छे कैन र हाबेल भन्नुको अर्थ आदम र हावाको छोराहरू, दाजुभाइ कैन र हाबेल। कैनले सम्झिनु पर्ने थियो मेरो भेटी ग्रहण भएन, तापनि मेरो भाइको त भयो भन्ने सन्तुष्टि हुनुपर्ने। ऊ दाजु हो, उसले सबैतिरबाट मान सफलताहरू अहिलेसम्म पाएको थियो होला। भाइको चाहिँ ग्रहण हुने, उसको चाहिँ ग्रहण नहुँदा उसलाई अपमान भयो। आफ्नै घरमा मान, आफ्नै परिवारमा मान, आफ्नै परिवारमा डाहा गर्ने, आफ्नै परिवारको भलो हुँदा रिसाउने, यो गुणले गर्दा हामीले पछि पढ्दै जाँदाखेरि यहाँनिर उनीहरूको अवस्थाहरू दुखद भएको पाउँछौ। म 8 एकपल्ट फेरि पढ्छु। उत्पत्ति 4:8, अनि कैनले आफ्नो भाइ हाबेलसँग कुरा गर्यो, अनि यस्तो भयो जब तिनीहरू बारीमा थिए तब कैन आफ्नो भाइ हाबेलको विरुद्धमा उठ्यो र उसलाई मार्यो। आमिन। आज सानो कुरोले भाइलाई मार्नै चाहेको त होइन, कसैले पनि चाहँदैन परिवारमा यस्तो होस् भनेर, तर यसलाई समाधान गरेनौ भने सानो कुरो बढ्दै गएर ठुलो हुन सक्छ भन्ने कुरो, ठुलो भन्दा पनि अति ठुलो मार्यो भनेको छ, ठुलो घटना। सुरुको मान्छेले पापै नजानेको अथवा पापको अनुभव नभएको, यस्तो वातावरण नभएको बेलामा सुरुमै हत्यारा भयो, अनि त्यो पनि आफ्नै भाइलाई, आफ्नो परिवारमा। तपाईँ र मैले क्षमा दिन सक्नुपर्छ। प्रभु यीशु मसीहले मत्तीको 18:35 भन्नुभएको वचन, तिमीहरूले पनि आफ्नो भाइहरूलाई अथवा अरूलाई क्षमा दिएनौ भने मण्डलीमा, समाज, गाउँमा आफ्नो परिवारलाई पनि भनौ, क्षमा दिने स्वभाव परमेश्वरको जस्तै गुण स्वभाव, सहने, क्षमा दिने, नरिसाउने, साटो नफेर्ने गुण स्वभाव हामीमा छैन भने हामीले पनि कुनै न कुनै न्यु घटनाहरूद्वारा यस्तै दुःख, अपमान, महामारी, युद्ध, मृत्यु भोग्नु पर्ने हुन्छ। यहाँनिर आफ्नै परिवारमा परमेश्वरको सेवा गरेको उनीहरूले परमेश्वरलाई ग्रहण हुने लायकको छानी छानी राम्रो भेटीहरू चढाएको, बलिदान चढाएको भनेको छ यहाँ, तर परिवर्तन चाहिँ दुःखदमा भयो। तपाईँ हामी पनि मण्डलीमा यस्तो हुन सक्छ, सेवा गर्दा गर्दै परमेश्वरलाई प्रेम, सेवा, भक्ति, दण्डवत प्रणाम, आराधना गर्दा गर्दै खतरनाक हुन सक्छ। कुएर झुण्डहरू सेवा गर्दा गर्दै, आराधना गर्दा गर्दै पछि पछि आफ्नो स्वर, कला, गला देखाउने अथवा इत्यादि भइरहेको हुन सक्छ। प्रभुको सेवा गर्दा गर्दै हामी तुलनात्मक ढङ्गले एउटा मण्डली अर्को मण्डलीसँग, एउटा वक्ता प्रभुको वचन बोल्ने सन्देश सेवक सेवका अर्कोसँग तुलना गर्ने, को ठुलो, कसको वचन सेवा राम्रो इत्यादि। तपाईँ हामीले यसो नगरेर जे छौ त्यस अनुसारको सेवा गर्यो भने राम्रो। मृत्यु हुन सक्छ, महामारी हुन सक्छ, हामीले नराम्रो गर्न चाहेको त होइन, हाम्रो हृदय राम्रो छैन होला, तर पनि राम्रो काम गर्दैछौ, तर यसलाई शैतानले मौका लिनु पायो भने नराम्रो हुन सक्छ। उत्पत्ति 4:11-12, अनि अब तिमी यस पृथ्वीबाट स्थापित भएका छौ, जसले तिम्रो हातबाट तिम्रो भाइको रगत ग्रहण गर्नलाई आफ्नो मुख खोलेको छ, जब तिमी जमिनलाई खनजोत गर्छौ तब यसले अब उसो तिमीलाई आफ्नो उब्जनी दिने छैन।
पृथ्वीमा तिमी भगुवा र डुलुवा हुनेछौ। आमिन। र हामीले जस्तो हाम्रो स्वभाव छ त्यस्तै हाम्रो उब्जनी बारी, हाम्रो जागिर भनौँ, जहाँबाट पनि हामीलाई कमाउने, आदर पाउने, हामीलाई निर्धक्कसँग बस्नलाई हामीलाई परमेश्वरले दिनुभएको आशिष चाहिँ दुःखमा अथवा श्रापमा परिणत हुने रहेछ। भगुवा डुलुवा भन्नुको माने घरदेखि बाहिर हुनु, बाहिर कसलाई दङ्गाउनु, कसलाई धम्काउनु। आज हाम्रो धम्काउने बानी, रिसाउने बानी, दङ्ग्याउने बानी, रिसाउने, आफ्नै परिवारमा डाहा गर्ने बानी छ भने हामीले बाहिर दुःख पाउँछौ। हामी शुद्ध पवित्र बन्नलाई प्रभुको पाइला पछाउनु पर्छ। अर्को कुरो हामीले के पाउँछौ भने उत्पत्तिको 43 अध्यायमा एउटा उदाहरण छ। याकुबको 12 छोराहरू मध्येमा आफ्नै घरमा अरू दाजुभाइले योसेफलाई हेलाहोसो गर्ने घरको वातावरण बुझेर, अनि योसेफले पनि अब घरको प्यारो भएपछि, अरू बुवाको प्यारो भएपछि उसलाई डरै भएन, अनि उसले आफ्नै दाजुहरूको कुराहरू सार्ने, हुन त राम्रैको लागि गरेको थियो होला तर नराम्रो भयो। तपाईँ हामी पनि आफ्नो घरमा आफ्नो देशमा ढुक्कै बस्न खोज्छौ, तर भोलि के हुन्छ, कुन अवस्था परिआउँछ, दुष्टाई दुर्घटनादेखि लिएर महामारी, होसियार गर्नुपर्छ, कसको हातमा परिजान्छौ है। अरू देशमा गएर हामी दङ्गाउन सक्दैनौ, कानूनको कुरा गर्न सक्दैनौ, गाह्रो पर्ने हुन्छ। आफ्नै घर परिवारमा, समाजमा, देशमा हामी नम्र हुनु सिक्नुपर्छ, क्षमा दिनु सिक्नुपर्छ। भयो त आफ्नै देशले भयो, ठुलो मान्छे बन्यो, कुनै कुरामा चुनियो त आफ्नै देशको मान्छे चुनियो, देशको भलाइ हुन्छ। सबैजना त्यो ठाउँमा पुग्न सक्दैन, एकजना पुग्ने हो, आफ्नै देशको मान्छे, आफ्नै परिवार, हामीले यो ठान्नु पर्छ। अनि रिसाउने, दङ्गाउने, अरूलाई बहकाउने, अरूलाई त्यस्तो कुरा गर्ने, उस्काउने, रिसाउने, मन दुखाउने कुरा गर्नु हुँदैन भन्ने यो वचनले हामीलाई सिकाउँछ। म उत्पत्तिको 43:34 पदमा पढ्छु। अनि उनले उनीहरूका भागहरू आफ्नो सामुबाट उठाउँदै उनीहरू कहाँ पठाइदिए, अनि बिन्यामिनको भाग चाहिँ उनीहरू सबैको भन्दा 5 गुणा बढी थियो, अनि तिनीहरूले पिए र उनीसँग आनन्द मनाए। आमिन। अब बिन्यामिन त कान्छो हो, 12 छोराहरू मध्येमा जेठोलाई आदर गर्नुपर्ने अरू पनि त्यहाँ महान व्यक्तिहरू छ गर्नु सक्ने है, तर बिन्यामिनलाई अरूलाई भन्दा 5 गुणा। पहिला पनि उसको ठ्याक्कै एउटै आमाको छोरो, दुईजना चाहिँ योसेफ र बिन्यामिन। योसेफलाई उसको बुवाले माया गर्ने हुँदाखेरि त्यस्तो टाहाले, रिसले उनीहरूमा यस्तो घरबाट निकालिदिने, बेच्ने काम भएको थियो। आज यहाँ पनि उसकै आफ्नै भाइ, उनीहरू त 4 आमाहरूको छोराहरू हुन्। योसेफ र बेन्जामिन चाहिँ राहेलको छोराहरू, याकुबको 4 श्रीमती थिए। मिलेर बस्नु पर्ने हुन्छ, यस्तो हुँदाखेरि घरमा अशान्ति अनमिल हुने स्वाभाविक हो, तर मिल्नु पर्ने, क्षमा दिनु पर्ने हुन्छ। र 5 बढी बेन्जामिनलाई हाल्दाखेरि भागहरू उनीहरू रिसाएन। योसेफले उनीहरू पहिलाको कुरा, पहिला यस्तो डाहा गर्ने आत्मा थियो, डाहा गरेर उसलाई बेचेको, मार्नुको लागि खाडलमा हालेको हो, प्रभुले जोगाउनु भयो, अनि त्यो आत्मा, त्यो स्वभाव अहिलेसम्म छ कि छैन भनेर जाँच्नुको लागि पनि होला योसेफले उनीहरूकै आँखाको सान्यमा 5 बढी भागहरू हालिदियो। उनीहरू बीचमा झगडा भएन, हेर्यो उसले, तपाईँ र म पनि आफ्नो परिवारमा, देशमा, चर्चमा डाहा गर्ने, रिस गर्ने, मै मात्रै पाऊ, उसले अन्य अत्याचार गर्यो, छल्यो, ढाँट्यो भनेर नभन्ने, घुसखोरी भनेर नभन्ने, सबै परमेश्वरले जान्नुहुन्छ भनेर सबैको सुरक्षा, भलाइको लागि काम गर्ने बन्यो भने हामी भगुवा, डुलुवा, ऋण, दुःख, लडाईँ, अनिकाल, महामारी, मृत्यु, हत्यामा पर्नु पर्दैन। होसियार गर्नु पर्दछ, हाम्रो व्यवहारहरू अरूबाट हामीले हत्या पाउने, अपमान भोग्नुपर्ने स्थितिबाट प्रभुले जोगाउनुहुन्छ। तपाईँ र मैले आज समय हुँदाखेरि नै जोगिनुपर्छ। यहाँनिर मत्तीको 5:43 पद पढ्छु। अघि हामीले 18 अध्यायमा पढ्यौं मत्तीको, अब यहाँनिर 5 पदमा प्रभु यीशु मसीहले दिनुभएको शिक्षा कस्तो छ त। मत्ती 5:43 प्रभु यीशु मसीहले भन्नुभयो, तिमीले सुनेका छौ यो भनिएको छ, तिमीले आफ्नो छिमेकीलाई प्रेम गर र आफ्नो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशीर्वाद देऊ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्नेहरू र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। मैले 43-44 पढे, म 48 पढ्छु। र तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका सन्तान हुनेछौ, किनभने उहाँले दुष्ट र असल दुवैमाथि आफ्नो सूर्य उदय गराउनुहुन्छ, अनि धर्मी र अधर्मी दुवैमाथि झरी बसाउनुहुन्छ, किनकि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के नाम छ र के महसुल उठाउनेहरूले पनि त्यस्तै गर्दैनन्। अनि तिमीहरू आफ्नै भाइहरूलाई मात्र
अभिवादन गर्दछौ भने तिमीहरूले अरूले भन्दा के बढी गर्दछौ र के महसुल उठाउनेहरूले पनि त्यसै गर्दैनन् र 48 पद यसकारण जसरी स्वर्गमा हुनुहुने तिमीहरूका पिता सिद्ध हुनुहुन्छ त्यसरी नै तिमीहरू पनि सिद्ध हो आमिन। हामीले सिद्ध हुनलाई प्रयास गरिरहेका छौँ भने हामीलाई महामारी दुर्घटना दुष्ट्याई मृत्यु अपमान गरिबी ऋण सबैबाट बचाउनुहुन्छ मृत्युबाट बचाउनुहुन्छ लडाईँबाट बचाउनुहुन्छ देशैलाई बचाउनुहुन्छ देशभरिको मान्छे अथवा एउटा मण्डलीमा सबै विश्वासहरू एउटै हुन्छ भन्नु सक्दैनौ फरक फरक हुन सक्छ तर कोही न कोही परमेश्वरको वचन सुन्ने पालन गर्ने हुनुपर्छ एउटा मण्डलीमा सेवा गर्ने जसरी अब्राहमले सारा पृथ्वीको लागि आज्ञा पालन गर्न सक्यो अथवा विशेष गरिकन प्रभु यीशु मसीहले सारा पृथ्वीको लागि पापको फल भोग्नुभयो सजाय भोग्नुभयो दण्ड भोग्नुभयो हामीले आज उद्धार पाएका छौँ प्रभुले हाम्रो पापको दाम तिर्नु भयो भन्दामा हामीले सहनुपर्ने दण्ड प्रभु यीशु मसीहले आफ्नो शरीरमा भोग्नु भयो भन्दामा के संसार हामी सबै राम्रै थियौँ त थिएनौ प्रभुको कारणले गर्दा हामी धर्मी बनेका छौँ आज यीशु प्रभुद्वारा र तपाईँ र म पनि मण्डलीमा असल छौँ भने जतिवटा मण्डली नेपालमा छ उनीहरूले सक्नेले प्रभुको वचन सुन्यो पालन गर्यो सिकायो भने आदर गर्यो भने सम्पूर्ण देश बाँच्छ तर तपाईँ र म काइन जस्तै दाह गर्ने त्यो पनि आफ्नो देशको आफ्नो परिवारको भलो नचिताउने आफै मात्र अघि सर्ने भयो भने तपाईँ र म एक दिन दुःख पाउनुपर्छ सबैजना त्यो उच्च ठाउँमा त्यो अधिकारमा त्यो धनमा आत्मा पुग्नु गाह्रो पर्ला तर एकजना जसलाई परमेश्वरले चाहनुहुन्छ जो पुगेको छ उसलाई परमेश्वरले पुर्याउनु भएको भनेर सन्तुष्ट हुनुपर्छ नत्र भने कसै पनि पाउँदैन नतिजा नराम्रो हुन्छ जसले पनि हामीले न्याय गर्नु हुँदैन र हामीहरू बाँच्छौ भन्ने कुरो यहाँ हामीले पढेको छौँ अहिले मैले पढेकोमा यही नै हो तपाईँ र मैले प्रभुले देखाउनु भएको स्वभाव जस्तै बन्नलाई प्रयत्नशील बन्नुपर्छ र हामी बाँचिरहेका हुन्छौ उत्पत्तिको 4:13-15 म पढ्छु अनि काइनले परमप्रभुलाई भन्यो मेरो दण्ड मैले सहन सक्ने भन्दा ठूलो छ हेर्नुहोस् आज तपाईँले मलाई यस पृथ्वीको सतहबाट निकाल्नु भएको पाउँदैन नतिजा नराम्रो हुन्छ जसले पनि हामीले न्याय गर्नु हुँदैन र हामीहरू बाँच्छौ भन्ने कुरो यहाँ हामीले पढेको छौँ अहिले मैले पढेकोमा यही नै हो तपाईँ र मैले प्रभुले देखाउनु भएको स्वभाव जस्तै बन्नलाई

उपस्थितिबाट लुकिएको छु अनि यस पृथ्वीमा म भगुवा र डुलुवा हुनेछु। अनि यस्तो हुनेछ, जस कसैले मलाई भेटाउँछ त्यसले मलाई मार्नेछ। तब परमप्रभुले त्यसलाई भन्नुभयो, यसकारण जस कसैले काइनलाई मार्ला त्यसलाई 7 गुणा बदला दिनेछ, अनि जस कसैले काइनलाई भेटाउला त्यसले उसलाई नमारोस् भनी परमप्रभुले उसमाथि एउटा छाप लगाउनु भयो। अहिलेको अहिले कतिपल्ट हामीले प्रस्ताव गर्नु सुध्रिनु चाहँदैनौ, मर पनि मर्छु भन्ने हाम्रो स्वभाव छ, अब म मारेर मात्रै मर्छु भन्ने पनि हुन्छ, आखिर एक दिन मर्नै पर्ने हो भन्ने पनि गर्छौ, इत्यादि हाम्रो स्वभाव हुन्छ। तर त्यस्तो नगरेर काइन बदमास ज्यानमार भए तापनि के भन्ने, पहिला यस्तो थियो ऊ, तर अहिले के भन्दैछ, मलाई त अब दण्ड त साह्रै गाह्रो भयो, सहनै नसक्ने भयो है। जब ऊ परमेश्वरको दण्डसँग नम्र भयो तब उसले योभन्दा बेसी दण्ड भोग्नु परेन, योभन्दा बढी दण्डमा सताहट कुटाई सजायमा मृत्यु भोग्नै परेन, कसैले मार्नु पाउँदैन खबरदार भनेर सही छाप ठोकिथ्यो उसको शरीरमा। काइन त परमेश्वरले सुरक्षाको लागि राख्नु भएको छुट्टै मान्छे पो भयो। तपाईँ र मैले पनि आज हाम्रो यस्तो स्वभाव छ भने आज नै परिवर्तन हुनुपर्छ, यो चाहिँ क्रिस्चियनले मात्रै गर्नुपर्छ भन्ने कुरो होइन, प्रभु यीशु मसीहले भन्नुभएको शिक्षा, हाम्रो आमा बुवाले भन्नुभएको शिक्षा जस्तै छ। हाम्रो भलाइको लागि सबै जाति राष्ट्रका मान्छे देशको विश्वले मान्नुपर्छ, हाम्रो भलाइको लागि हो हामी बाँच्छौ जोगिन्छौ, अनिकाल महामारी दिन दुःख दुर्घटना बिमार मृत्युबाट लडाईँबाट हामी बाँच्छौ, देशहरू बाँच्छ, हामीले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ अथवा प्रस्ताव गर्नुपर्छ। संकट आएको देखेर जति गरे पनि टेर्दिन भन्ने हाम्रो स्वभाव हुन्छ, म मान्दिन म मर्छु, त्यस्तो होइन, स्वीकार गर्नुपर्छ। त्यसो गर्दा हामी र हाम्रो परिवार बाँच्छ, हाम्रो परिवारलाई पनि व्यवस्था गर्नुपर्छ, हाम्रो परिवार मात्रै मान्छे होइन, देश समाज गाउँ मण्डलीमा सबैजना बाँच्नु पर्ने, विश्वलाई बचाउनु पर्ने हुन्छ, हाम्रो देश मात्रै बाँचेर हुँदैन। विश्वमा अनिकाल महामारी युद्ध छ भने हाम्रो देश स्वतः अनिकालमा महामारीमा होमिनुपर्छ, पृथ्वीको लागि हामीले व्यवस्था गर्नुपर्छ, पृथ्वीमा केही भएको छ हेर्नुपर्छ, हामीले एकअर्कालाई क्षमा दिँदै आउनुपर्छ। यहाँ प्रभु यीशु मसीहले भन्नुभयो, यसकारण तिमीहरू मान्थे हरेकले आफ्नो भाइलाई तिनीहरूका अपराधहरू आफ्नो हृदयबाट क्षमा गरेन भने मेरा स्वर्गीय पिताले पनि तिमीहरूलाई यस्तै गर्नुहुनेछ। आमीन। सफलता र उन्नतिको सन्देश सुनिदिनु, धन्यवाद। जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

आदरणीय श्रोता मित्र, हामीले बितेका केही दिनहरूदेखि जक्कैको विषयमा कुरा गरिरहेका छौ। धर्मशास्त्र बाइबलले हामीलाई भन्दछ, प्रभुले जक्कैलाई चिन्नुभयो। धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जक्कैलाई जान्नुभयो र भन्नुभयो, ए जक्कै, छिटो गरी ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नु परेको छ। ख्रिस्ट येशु सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। उहाँलाई सबै थोक थाहा छ। उहाँले तपाईँको नाउँ जान्नुहुन्छ। तपाईँको नाउँ काढेर उहाँले तपाईँलाई बोलाउन सक्नुहुन्छ। जसरी धेरै ठूलो भीड़को बीचमा पनि प्रभुले जक्कैलाई चिन्नुभयो। जक्कैको प्रत्युत्तर तपाईँले छ पदमा देख्नुहुन्छ प्रिय मित्र, लुकाको पुस्तक 19 अध्यायमा। अनि तिनी छिटो गरी ओर्लेर आए र खुसीको साथ उहाँको सत्कार गरे। जक्कैले ख्रिस्ट येशूको सत्कार गर्न खुसी माने। उनले खुसी साथ प्रभुको सत्कार गरे। मैले तपाईँलाई अघिल्लो वचनमा भन्दै थिए, कति पटक मानिसहरूले मैले प्रभुलाई जान्दछु भन्दछन्, मैले बाइबल पढेको छु भन्दछन्, तर ख्रिस्ट येशूलाई स्वागत गर्दैनन्, ख्रिस्ट येशूलाई सत्कार गर्दैनन्। जक्कै जसको विषयमा हामीले कुरा गरिरहेका छौ तपाईँको माझमा, तपाईँको बीचमा, अनि उनले खुसी साथ प्रभुको स्वागत गरे, सत्कार गरे। जसले आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ, मेरा सम्पूर्ण श्रोता मित्रहरू, याद गर्नुहोस्, खुसी साथ येशूलाई सत्कार गर्नु नै जक्कैको जीवनको सबैभन्दा मूल्यवान वस्तु थियो। हामीले तपाईँलाई भनेका छौ, जक्कै कर उठाउनेहरूको हाकिम थिए। उनी धनी थिए, धेरै पढेका, एकदमै असल मानिस थिए, तर यी सबै थोक उनको लागि अर्थविहीन भयो र ख्रिस्टलाई हेर्नको लागि हतारिए र ख्रिस्टको स्वागत गर्नको लागि उनी खुसी भए। जब प्रभु जक्कैको घरमा जानुभयो, उहाँले भन्नुभयो, आज यस घरले उद्धार पाएको छ, आज जक्कैको घरले मुक्ति पाएको छ। ख्रिस्ट येशूको वचन तपाईँले सुन्दै हुनुहुन्छ प्रिय मित्रहरू, आज यस घरले मुक्ति पाएको छ। मुक्ति ख्रिस्ट येशूमा मात्रै छ। धन सम्पत्तिले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो। शिक्षाले मुक्ति पाउने हो भने जक्कैलाई येशूको आवश्यकता पर्दैन थियो, किनभने उनले धेरै पढेका थिए। कर उठाउनेहरूको हाकिम हुनको लागि धेरै शिक्षाको आवश्यकता पर्थ्यो। अनि हामीले भन्न सक्छौ, जक्कै भन्ने नाउँ भएका मानिस धेरै पढेका शिक्षित मानिस थिए र उनले वास्तवमा थुप्रै शिक्षा हासिल गरेका थिए, तर त्यो शिक्षाले उनलाई छुटकारा गर्न सकेन, मुक्ति दिन सकेन, उद्धार गर्न सकेन। तर उनलाई येशूको आवश्यकताको महसुस भयो र येशूलाई खोज्दै हिँडे। प्रिय मित्र, आज तपाईँले के कुराको निम्ति आशा गर्नु भएको छ? के तपाईँले येशूलाई खोज्दै हुनुहुन्छ, अथवा आफ्नो धन सम्पत्तिमा आशा राख्दै हुनुहुन्छ, अथवा आफ्नो सिपमा, आफ्नो शिक्षामा, आफ्नो योग्यतामा आशा राख्दै हुनुहुन्छ? एकछिन जक्कैको विषयमा सोच्नुहोस्। जक्कैलाई किन येशूको आवश्यकता पर्यो? उनले सबै थोक छोडेर येशूको पछि लागे, येशूलाई हेर्ने इच्छा गरे। मैले तपाईँलाई सुरुमै भनिसकेको छु, जक्कैलाई येशूको आवश्यकता पर्यो। संसारमा धेरै खालका मानिसहरू छन्, धेरैलाई धेरै प्रकारको चट्टारो पनि परिरहेको छ। कुनै पनि कुरामा मानिस सन्तुष्ट छैन, कुनै न कुनै कुराको उसलाई चट्टारो परिरहेको छ। तपाईँलाई के कुराको चट्टारो परेको छ? के तपाईँले महसुस गर्नुभएको छ, मलाई येशू चाहिन्छ भनेर? जब प्रभुलाई जक्कैले आफ्नो घरमा लगे, उनले खुसी साथ येशूको स्वागत गरे, खुसी साथ येशूको सत्कार गरे। अनि प्रभुले तिनलाई भन्नुभयो, नौ पदमा, आज यस घरले मुक्ति पाएको छ, आज यस घरले छुटकारा पाएको छ। प्रिय मित्र, हामी सबैजना पापी छौ। बाइबलले भन्छ, सबैले पाप गरेका छन्, सबैले गलत गरेका छन्, कोही पनि यो गलत गर्ने कामबाट अलग हुन सकेको छैन। हरेकलाई उद्धारको खाँचो छ,
हरेकलाई मुक्तिको खाँचो छ, हरेकलाई छुटकाराको खाँचो छ, अनि हरेकलाई पाप मोचनको खाँचो छ। यदि रुपैयाँ पैसाले पाप मोचन हुने हो भने जक्कैले यो व्यक्तिले जसको बारेमा हामीले चर्चा गरिरहेका छौँ लाखौं करोड़ रुपियाँ खर्च गरेर आफ्नो मुक्ति अर्थात आफ्नो क्षमाको लागि किन्न सक्थ्यो, तर पैसाले मुक्ति सम्भव छैन। होला तपाईँसँग लाखौं करोड़ अरबौं रुपियाँ, तर त्यो रुपियाँ पैसा तपाईँको मुक्तिको लागि यथेष्ट छैन। यथेष्ट ख्रिस्ट येशू मात्रै हुनुहुन्छ। ख्रिस्ट येशूमा मात्रै तपाईँले उद्धार पाउन सक्नुहुन्छ। प्रभु जब जक्कैको घरमा जानुभयो, प्रभुले भन्नुभयो यस घरले मुक्ति पाएको छ। प्रेरितको पुस्तक 4:12 भन्छ, स्वर्ग मुनि र पृथ्वी माथि अर्को कुनै नाउँ दिएको छैन जसबाट मानिसहरूले उद्धार पाउन सक्छन्। उद्धारको लागि येशूको नाउँ मात्रै यथेष्ट छ। प्रिय मित्रहरू, के तपाईँले येशूको नाउँलाई जान्नु भएको छ? के तपाईँले येशूको नाउँलाई चिन्नु भएको छ? मैले अघिल्ला अध्यायहरूमा तपाईँलाई भने येशूले तपाईँको नाउँ जान्नुहुन्छ, तपाईँको नाउँ काढेर येशूले बोलाउनुहुन्छ। तर विडम्बना हामीले येशूको आवाजलाई चिन्दैनौ, हामीले येशूको आवाजलाई व्यवस्था गर्छौ र हामी आफ्नै पापमा अर्थात यही संसारमा हामी रुमलिरहेका हुन्छौ, यही संसारमा हामी हराइरहेका हुन्छौ, अन्धकारको संसारमा हामी मरिरहेका हुन्छौ। प्रभुले जक्कैलाई भन्नुभयो आज यस घरले उद्धार पाएको छ। तपाईँले पापबाट उद्धार पाउनको लागि छुटकारा पाउनको लागि येशूमा विश्वास गर्नुपर्छ, तपाईँले येशूलाई चिन्नुपर्छ जसरी जक्कैले येशूलाई चिने, अनि तपाईँले येशूलाई आफ्नो जीवनमा लानुपर्छ जसरी जक्कैले आफ्नो घरमा येशूलाई लगेर गए, अनि तपाईँले येशूको आज्ञालाई पालन गर्नुपर्छ जसरी जक्कैले येशूलाई आफ्नो घरमा स्वागत गरे। मेरा सम्पूर्ण आदरणीय श्रोता मित्रहरू, म फेरि पनि तपाईँलाई विनम्र अनुरोध गर्न चाहन्छु, के तपाईँले येशूको आवाजलाई सुन्नु भएको छ? के तपाईँले येशूलाई आफ्नो घरमा स्वागत गर्नुभएको छ? के तपाईँले येशूलाई आफ्नो जीवनमा सत्कार गर्नुभएको छ? येशूमा मात्रै मुक्ति छ अनि छुटकारा छ। धेरै खालको चटारो भएका मानिसहरू मध्ये सायद तपाईँ पनि हुनुहुन्छ होला, कुनै न कुनै कुराको खोजी तपाईँले गर्दै हुनुहुन्छ होला। मलाई थाहा छैन तपाईँको निम्ति आवश्यक वस्तु के हो अर्थात् तपाईँले के कुराको खोजी गर्दै हुनुहुन्छ। यदि आज तपाईँले आफ्नो रेडियो अन गरेर बाइबललाई बोल्न दिउँ भन्ने कार्यक्रम सुन्दै हुनुहुन्छ भने म तपाईँलाई उत्साह गर्न चाहन्छु। मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण तत्व, महत्वपूर्ण चट्टारो अनि महत्वपूर्ण खाँचो भनेको ख्रिस्ट येशू मात्रै हुनुहुन्छ र हामीले उहाँलाई खोज्नुपर्छ, उहाँलाई हेर्नुपर्छ अनि उहाँलाई हाम्रो जीवनमा स्वागत गर्नुपर्छ। के तपाईँ तयार हुनुहुन्छ मसँगै येशूलाई आफ्नो जीवनमा स्वागत गर्नको लागि? के तपाईँ आफ्नो हृदय येशूको लागि खोल्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने येशूले अहिले पनि तपाईँलाई भन्दै हुनुहुन्छ यस घरमा मुक्ति आएको छ, यस घरमा छुटकारा आएको छ, यस घरमा पाप मोचन भएको छ। ख्रिस्टको आवाजलाई सुन्नुहोस् र उहाँलाई आफ्नो जीवनमा स्वागत गर्नुहोस् र तपाईँको अनि तपाईँको परिवारको उद्धार हुनेछ, छुटकारा हुनेछ। प्रिय मित्र, तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु र यो अध्यायलाई फेरि अर्को चोटि हामीले चर्चा गर्नेछौ र तपाईँले कार्यक्रम सुन्नुहुनेछ भन्ने कुरामा मैले विश्वास राखेको छु र अर्को दिनको सन्देश यो अध्यायको अन्तिम हुनेछ र कार्यक्रम सुन्न नभुल्नु होला है। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई
एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज फेरि तपाईँको समक्ष प्रस्तुत हुन पाएकोमा मलाई धेरै खुशी लागेको छ। म तपाईँलाई यस कार्यक्रममा स्वागत गर्दछु। खरानी घस्तैमा जोगी होइन्न, तपाईँ र मैले बाहिरी रूप फेर्दैमा भित्री मन फेरिन्न। हामी जस्ता भए पनि हामीलाई माया प्रेम चाहिएको छ, भर्खरै जन्मेको नानीदेखि मर्ने लागेको बुढो मानिसलाई सम्म। यो संसारमा प्रेम पाउन सबैलाई मन लाग्छ, होइन त? पेटको निम्ति भोजन जस्तै हृदयको निम्ति प्रेम चाहिन्छ। प्रेमको भोक मेटिनुपर्छ। साँचो प्रेमको लेनदेनले पनि जीवनमा ठूलो फरक पार्छ। आज प्रेमकै कुरा गरौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म धन्यवाद दिन चाहन्छु तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति र यस कार्यक्रमप्रति तपाईँले प्रदर्शन गर्नुभएको तपाईँको सद्भाव र प्रेमको निम्ति। तपाईँले दिनुभएको अनुदानको कारण यो कार्यक्रमले निरन्तरता पाएको छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। कृपया आफ्नो विचार प्रतिक्रिया निरन्तर रूपले यस कार्यक्रममा पठाउँदै गर्नुहोस्। हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा हौस नै प्रसारण गरिनेछ। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति

तपाईँलाई थाहै होला कि हरेक वर्ष माघ महिनामा मानिसहरूले प्रेम दिवस मनाउने गर्छन्। यसलाई उनीहरू भ्यालेन्टाइन डे भन्ने गर्छन्। शहर बजारमा त युवक युवतीहरू ती दिनको पालना गर्छन्। गाउँ घरतिर भने कस्तो छ त के मतलब कतिलाई त के गाउँ घरमा पनि मानिसहरूले प्रेम दिवस मनाउँछन्। तर आज प्रेम विशेष गरी युवक युवतीहरूको माझमा उच्छृङ्खलताले भरिएको छ। यो कुरा सबैलाई नै थाहा छ। हिजो आज प्रेम बिक्ने गर्छ, प्रेम स्वार्थले भरिएको छ। प्रेम माया त युवा युवतीहरू माझ मात्रै हुने कुरा होइन, घर परिवारका सदस्यहरूको माझमा, आफन्तहरूको माझमा, साथी संगीहरूको माझमा पनि हुने गर्छ। सांसारिक प्रेम थरी थरीका छन्। यो संसारमा कवि लेखकहरूले प्रेमकै नाउँमा प्रसिद्ध ग्रन्थहरू पनि लेखेका छन्। जवान मानिसहरूको माझमा हुने प्रेम बासना युक्त हुन्छ, तर सधैँ नै यस्तो हुन्छ भन्ने पनि होइन। संसारमा चोखो प्रेम गर्ने मानिसहरू पनि थिए, त्यस्ताहरूलाई हामी याद गर्न सक्छौ। सोनी महिवाल, रोमियो जुलियट, सावित्री सत्यवान, हीरा राजा, यस्तै यस्तै थुप्रै। तर आज त यस्ता उदाहरणहरू विरलै पाउन सकिन्छ। अब त प्रेम हृदयबाट उत्पन्न कम, आँखाबाट बढी उत्पन्न हुन्छ जस्तो देखिन्छ, होइन त? आज जीवनको गुणभन्दा रूप रंग र धन हेरेर प्रेम गरिन्छ। यसै कारणले गर्दा होला स्त्रीको रूप रंगमा मक्ख परेर पुरूषहरू विवाह गर्छन्, र स्त्रीहरू पनि रूप रंगलाई निखार्नको निम्ति थरी थरीका कुराहरू पछि लागेका हुन्छन्। विवाह गरेको केही समयसम्म काममा पनि नगएर घरमै बस्न मन पराउँछन्, तर समय बित्दै गएपछि स्वास्नीसित वाक्क भएर होला घरमा भन्दा बाहिर नै समय बिताउन मन पराउँछन् लोग्ने मानिस। यो कुरा पुरूषहरूमा मात्र होइन तर स्त्रीहरूमा पनि लागू हुन्छ। प्रेमको कुरामा पुरूषहरू मात्र स्वार्थी छैनन्, तर स्त्रीहरू पनि त्यत्तिकै स्वार्थी छन्। स्वार्थी प्रेमको लक्षण यस्तै हुन्छ। यो सत्य हो कि मानवीय प्रेममा केही स्वार्थ, केही कमजोरी, केही त्रुटि लुकेकै हुन्छ। उदाहरणको रूपमा पत्र पत्रिकातिर छापिने विवाह विज्ञापनलाई नै विचार गर्नुहोस् न। त्यसमा लेखिएको हुन्छ, एकजना सुन्दर शिक्षित डाक्टर 25 वर्षे छोराको निम्ति एउटी रूपवती गुणवती गोरी शिक्षित कद 5.5 फिट स्वजातीय कन्नीको जरूरत छ, इच्छुक व्यक्तिहरूले सम्पर्क गर्नुहोला। त्यो केटोको निम्ति कम पढेकी वा रूप त्यति राम्रो नभएकी युवतीलाई चयन गरिने छैन। यो संसारको नियम हो। यस्तो सम्बन्धमा माया र प्रेमको कुनै स्थान हुँदैन। शर्तहरू पूरा हुनुपर्दछ, स्वार्थहरू पूरा हुनुपर्छ, तब मात्र सम्बन्ध र साइनोको कुरा आउँछ। तर पवित्र बाइबलले अर्कै किसिमको प्रेमको बारेमा बताएको छ। यो प्रेम कल्पनाको कुरा होइन, यो वास्तविक प्रेम हो जुन प्रेमको निम्ति मूल्य चुकाइएको छ। यो प्रेमलाई परमेश्वरको प्रेम भनिन्छ। हामीले प्रेमलाई आफ्नो भाषामा प्रेम, माया, ममता, वात्सल्य भने चाहिँ बाइबल लेखिएको मूल भाषा ग्रीकमा पनि यसलाई विभिन्न शब्दहरूद्वारा व्यक्त गरिएको छ। पहिलो शब्द हो स्टोर्ज। यसलाई हामी वात्सल्य भन्न सक्छौ। यो छोराछोरीहरूप्रति हुने आमा बुवाको प्रेम हो। अर्को किसिमको प्रेमलाई फिलियो भनिएको छ। यो भनेको मानिस मानिस बीच हुने स्वाभाविक प्रेम हो। तेस्रो किसिमको प्रेमलाई बाइबलमा एरोस भनिएको छ। यो चाहिँ वासनामय प्रेम हो। युवा युवतीको बीचमा यस्तो प्रेम हुने गर्छ। अनि अर्को किसिमको प्रेमलाई अगापी प्रेम भनिन्छ। यो चाहिँ परमेश्वरले मानिसलाई गर्नुभएको प्रेम हो। परमेश्वरको प्रेम नै उत्कृष्ट प्रेम हो। परमेश्वरले प्रभु येशूद्वारा यो प्रेम हामी संसारका मानिसहरूलाई प्रदर्शन गर्नुभएको छ। येशू क्रूसमा मर्नुभएर यही प्रेमको साँचो प्रदर्शन गर्नुभएको छ। प्रभु येशू यो संसारमा एउटा नयाँ धर्म स्थापना गर्न आउनुभएको होइन। धर्म त मानिसले बनाएको एउटा नियम हो। धर्म मानिसले परमेश्वरलाई पाउनको निम्ति गरेको एउटा प्रयास हो। तपाईँ र म मिलेर एउटा नयाँ धर्म शुरू गर्न सक्छौ। केही दिन हामीले अध्ययन गर्नुपर्छ, किताबहरू लेख्नुपर्छ, बाटो बनाउनुपर्छ, तरिकाहरू खन्नुपर्छ, केही नियम बनाएर, केही कर्मकाण्डहरू बनाएर हामी शुरू गर्न सक्छौ। धर्म शुरू गर्नका निम्ति कुनै मूल्य चुकाउनु पर्दैन। धर्म पालन गर्नका निम्ति पनि कुनै मूल्य चुकाउनु पर्दैन। तर येशूले क्रूसमा मानव जातिका निम्ति मूल्य चुकाउनु भयो। येशूले किन त्यसो गर्न आवश्यक पर्यो? किनकि मानिसहरू परमेश्वरलाई भूलेका थिए, अहिले पनि भूलेका छन्। मानिस धर्म पालनमा नै व्यस्त भएर परमेश्वरलाई भने कुनै स्थान दिएनन्।
यीशु मानिसलाई सत्य अनि जीवित परमेश्वर कहाँ फर्काएर लैजानको निम्ति आउनुभयो। यीशुले भन्नुभयो, म हराएकाहरूलाई खोज्न र बचाउन यो संसारमा आए। प्रभु यीशुले मानिसको रंग रूप धन सम्पत्ति जात खराना शिक्षा जागिर हेर्नुहुन्न, तर उहाँले मानिसको हृदय हेर्नुहुन्छ। बाइबलले भन्छ परमेश्वरले मानिसको अन्तरात्मामा सत्यता खोज्नुहुन्छ। त्यसको अर्थ के हो? परमेश्वरले मानिसमा निष्कपट शुद्ध र सत्य आचरण खोज्नुहुन्छ। साँचो प्रेम वास्तवमा यस्तै हुन्छ। मानिस बाहिरबाट हेर्दा जत्तिकै रूपवान वा रूपवती असल देखिए पनि भित्रपट्टि ऊ कस्तो छ त्यो मानिसले जान्न सक्दैन, तर परमेश्वरले त सबै कुरा जान्नुहुन्छ। येशु मानिसको भित्रीय अवस्थालाई परिवर्तन गर्न यो संसारमा आउनुभयो। जुन मानिस परमेश्वरको अघि ठिक ठहरिन्छ ऊ अरू सबैको अगाडि ठिक हुन्छ। जुन व्यक्ति सत्य परमेश्वरको डर मानेर जिउँछ ऊ कुनै मानिससित डराउनु पर्दैन, किनकि परमेश्वरसित डराउने मानिसको आचरण व्यवहार सोच र काममा कुनै खोट हुँदैन। प्रभु येशूले हामीलाई प्रेम गर्नको निम्ति अर्को त्याग पनि गर्नुभयो। उहाँले स्वर्गको सुख र वैभव त्यागेर यो पापी संसारमा आउनुभयो। हाम्रो पापको बलि हुनुको निम्ति मानिसहरूबाट अपमानित हुनुभयो। उहाँ स्वयं परमेश्वर हुनुहुन्थ्यो, तैपनि हाम्रो निम्ति मानिस बन्नुभयो। बाइबलमा उहाँको बारेमा लेखिएको छ, परमेश्वरको स्वरूपमा भएर पनि परमेश्वरसितै बराबरको हुनलाई उहाँले जोगाइराख्ने धन जस्तो सम्झनु भएन, तर आफूलाई रित्याइकन कमाराको रूपमा उहाँ मानिसको समानतामा हुनुभयो। हामी जान्दछौं यो संसारमा सबैजना मानिसहरूको सामने आफूलाई सर्वश्रेष्ठ सर्वोत्तम देखाउन चाहन्छन्, तर हामी पापी मानिसको निम्ति प्रभु येशू सानो हुनु पनि संकोच मान्नु भएन। यो परमेश्वरको प्रेमको अभिव्यक्ति हो। हामी विचार गरौं, जब कुनै प्रसिद्ध वा ठूलो मानिस दुर्घटनामा परेर उसलाई रगतको आवश्यकता पर्छ, तब उसलाई रगत दिनको निम्ति मानिसहरूको ताती लाग्छ। रगत दान गर्ने मानिसहरू धेरै अघि आउँछन्। ठूलो र धनी मानिसलाई सहायता गर्न मानिसहरू अघि आउँछन्। तर विचार गर्नुहोस्, एउटा गरीब मानिस जो बाटोमा रगत पछि भएर लडिरहेको हुन्छ, उसलाई सहायता गर्ने मानिस पाउन गाह्रो हुन्छ। यो संसारमा गरीब मानिसको त कुनै मूल्य नै छैन जस्तो देखिन्छ, तर येशूले भन्नुभयो, म असहाय दिन दुखीहरूलाई थिचोमिचोमा परेकाहरूलाई बचाउन यो संसारमा आए। परमेश्वरले हामीलाई जुन प्रेम गर्नुभएको छ त्यो प्रेम सिद्ध छ। बाइबलमा एक ठाउँमा यसरी पनि लेखिएको छ, रोमी 5:7-8, भक्त कसैले आफ्नो मानिसको निम्ति ज्यान देला, असल मानिसको निम्ति कसैले मर्ने आँट गरिहाल्ला, तर परमेश्वरले हामी तर्फको उहाँको प्रेम यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो। यहाँ एउटा प्रश्न तपाईँको मनमा उठ्न सक्छ कि के पापीको निम्ति येशू मर्नुपर्ने थियो? के उहाँले नमरी आफ्नो मुखैले पापको क्षमा गर्न सक्नुहुने थिएन? बाइबलले भन्छ, पापको ज्याला मृत्यु हो। कति दुःखलाग्दो कुरा, रगत नबगाइकन पापको क्षमा हुँदैन। बाइबलले जुन मृत्युको कुरा गरेको छ त्यो दुई किसिमको छ, एउटा शरीरको मृत्यु, अर्को आत्माको मृत्यु। याद गर्नुहोस्, येशूमा विश्वास गर्नेहरू पनि एक दिन शरीरमा मर्छन्, तर तिनीहरूको आत्मामा मृत्यु हुँदैन। साँचो प्रेममा बलिदान हुन्छ, साँचो प्रेमले मूल्य चुकाउँछ, साँचो प्रेममा स्वार्थ हुँदैन। येशूले हामीलाई यस्तै प्रकारको प्रेम गर्नुभयो। उहाँले जसरी हामीलाई प्रेम गर्नुभएको छ त्यसरी अरू कसैले हामीलाई प्रेम गरेको छैन। प्रिय मित्र, जीवनमा हामीले स्वार्थ छलकपटलाई स्थान दिनु हुँदैन। हामीबाट साँचो धर्म त्यति बेला हुन्छ जब हामी पापबाट चोखाइन्छौं र परमेश्वरको प्रेमलाई स्वीकार गर्छौ। के तपाईँले परमेश्वरको यो महान प्रेमको अनुभव गर्नुभएको छ? आउनुहोस्, तपाईँको निम्ति परमेश्वरको ढोका खुला छ। आफ्नो हृदयको ढोका परमेश्वरको निम्ति तपाईँले खोल्नुहोस्, किनकि उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। जीवन तपाईँको कहिले नबिर्सनुहोस्। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। मिठो कुराकानी गर्दा गर्दै समयले बिदाई दिइसकेको छ, तर यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो, कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: सफलताको लागि दर्शन चाहिन्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 19 यहाँहरूलाई स्वागत छ। महान दार्शनिक राल्फ बाल्डो इमर्सनले एकपटक भनेका थिए, आफ्ना समस्याहरूबाट धकिलेर नबस्नुहोस्, आफ्ना सपनाहरूद्वारा निर्देशित हुनुहोस्। आज म तपाईहरूसँग तपाईँले के हासिल गर्न चाहनुहुन्छ भन्ने बारेमा स्पष्ट दर्शन हुनुको महत्व बारे कुरा गर्न चाहन्छु। तपाईँको जीवन तपाईँले आफ्नो लागि राख्नु भएको दृष्टिकोण अनुसार बाँच्नेछ। हिब्रूको पुस्तक 11:1, अब विश्वास चाहिँ आशा राखिएका कुराहरूको निश्चय र नदेखेका कुराहरूको ऋण भरोसा हो। विश्वास गर्नको लागि तपाईसँग दृष्टिकोण वा दर्शन हुनुपर्छ र सफल हुनुको लागि तपाईँले त्यो दृष्टिकोणमा काम गर्नुपर्छ। यो एउटा ठूलो पाठ हो जुन हामीले अब्राहमको जीवनबाट सिक्छौं। रोमीको पुस्तक 4:17, जसो लेखिएको छ, मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु, जुन परमेश्वरमाथि अब्राहमले विश्वास गरे उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्, जसले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। प्रिय श्रोता, परमेश्वरले तपाईँको हृदयमा राख्नुभएका दर्शनहरूलाई जीवनमा ल्याउनुहुनेछ, तर त्यो हुनको लागि तपाईँले त्यो दर्शनमा भरोसा राख्नुपर्छ र भरोसाको लागि कार्य आवश्यक छ। यसको अर्थ यो होइन कि तपाईँको दर्शन कसरी पूरा हुनेछ भन्ने बारे तपाईँसँग सबै उत्तरहरू छन्। यसको अर्थ यो हो कि तपाईँ परमेश्वरमा आफ्नो भरोसा राख्दै हुनुहुन्छ, जससँग सबै उत्तरहरू छन् र तपाईँ चरणबद्ध रूपमा कदम चाल्दै हुनुहुन्छ, इच्छा र अपेक्षाका साथ कि परमेश्वरले तपाईँको जीवनमा तपाईँको दर्शनलाई सफल बनाउनुहुनेछ। तपाईँ आफ्नो दर्शनलाई पछ्याउनुहुन्छ किनभने तपाईँलाई थाहा छ कि परमेश्वर तपाईँको पछाडि हुनुहुन्छ। उहाँले तपाईँलाई आफ्नो शक्तिले होइन, उहाँको शक्तिले लक्ष्यमा पुग्न मद्दत गर्नुहुनेछ। जब तपाईँसँग दर्शन हुन्छ त्यसको लागि प्रतिबद्धता चाहिन्छ। तपाईँ परमेश्वरले केही गर्नुहुनेछ भनेर पर्खिएर बसिरहनु भएको छैन। तपाईँ आफ्नो दिमाग, आफ्नो तर्क, आफ्नो निर्णय, आफ्नो प्रतिभा र वर्षौंदेखि सिकेका सिपहरू प्रयोग गर्दै हुनुहुन्छ। तपाईँले यी सबै स्रोतहरूलाई एकसाथ राख्नुहुन्छ, आफ्नो लक्ष्य हासिल गर्न तिनीहरूलाई प्रयोग गर्नुहुन्छ र तपाईँ शान्तिमा हुनुहुन्छ, यो जान्दै कि परमेश्वरले आफ्नो शक्तिद्वारा तपाईँका कमजोरीहरूलाई शक्तिमा परिणत गर्नुहुनेछ। अरूबाट मद्दत खोज्नुहोस्, पाङ्रा पूर्ण अस्वीकार नगर्नुहोस्, ती व्यक्तिहरूलाई खोज्नुहोस् जसले तपाईँको जस्तै दर्शन साझा गरेका छन्, जसले तपाईँले खोजेको सफलता पहिले नै प्राप्त गरिसकेका छन्। तिनीहरूबाट सिक्नुहोस् तिनीहरूले यो प्राप्त गर्न के गरे। जब तपाईँ कसैलाई सफल भेट्टाउनुहुन्छ र उनीहरूको उदाहरण पछ्याउनुहुन्छ, तपाईँले उस्तै परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ। जीवनमा तपाईँको दर्शन तपाईँको प्राथमिकता सूचीको शीर्षमा हुनुपर्छ। साना तुच्छ कुराहरूलाई भविष्यको यो लक्ष्यतर्फ काम गर्नबाट रोक्न नदिनुहोस्। कुनै अवरोध बिना आफ्नो दर्शनमा काम गर्न हरेक दिन समय छुटाउनुहोस्। हिब्रूको पुस्तक 11:7, विश्वासद्वारा नोहाले त्यति बेलासम्म अधेक रहेका घटनाका बारेमा परमेश्वरबाट चेतावनी पाए, भक्ति साथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए। प्रिय श्रोता, परमेश्वरले दर्शन दिनुभयो। जहाज बनाउँदै गर्दा सबैले नुहाको खिल्ली उडाएर हाँसेका थिए, तर नुहा आफ्नो आलोचकहरूको आवाज सुन्नको सट्टा परमेश्वरको आवाज सुन्न विश्वासयोग्य थिए। ती आलोचकहरू जलप्रलयमा डुबे। परमेश्वरले उनलाई दिनुभएको दर्शन अनुसार नुहाले बनाएको डुङ्गाभित्र नुहा र उनका परिवार सुरक्षित रहे। अरूलाई आफ्नो भविष्य निर्धारण गर्न नदिनुहोस्, परिस्थितिलाई आफ्नो भविष्यको निर्धारण गर्न नदिनुहोस्। तपाईँको जीवनमा परमेश्वरले दिनुभएको प्रतिज्ञाहरूलाई तपाईँको भविष्य निर्धारण गर्न दिनुहोस्। परमेश्वरले तपाईँलाई दिनुभएको दर्शन प्रति वफादार रहनुहोस् र निश्चित रूपमा परमेश्वरको हातले तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली। जय मसीह तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
4: परमेश्वरलाई कसरी खोज्ने, परमेश्वरलाई कसरी भेट्टाउने? जब तिमीहरूले आफ्नो सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। Jeremiah 29:13। लगभग दुई दशक अघि द वाल स्ट्रीट जर्नल नामक अखबारमा गॉड गोज अनलाइन शीर्षकमा एउटा लेख प्रकाशित भएको थियो। हो, आज पनि यदि तपाईँ वेब ब्राउजरमा गॉड वा परमेश्वर टाइप गरी खोज्नुहुन्छ भने तुरुन्तै लगभग 2.9 बिलियन परिणामहरू भेट्नुहुन्छ। तर के साँच्चै तपाईँ इन्टरनेटमा परमेश्वर भेट्टाउन सक्नुहुन्छ? यो साँचो हो कि धेरै भाषाहरू भएको अहिलेको संसारमा अनलाइनमा आध्यात्मिक स्रोत सामग्री प्रशस्त मात्रामा उपलब्ध छन्। तर यदि तपाईँ परमेश्वरलाई खोज्ने वा उहाँलाई भेट्टाउने कुरामा गम्भीर हुनुहुन्छ भने मलाई लाग्दैन कि इन्टरनेट यो खोजको शुरूआत गर्ने सही ठाउँ हो। परमेश्वरलाई कहाँ खोज्ने त? कतिपयले उहाँलाई प्रकृतिमा खोज्छन्, तर त्यो हिउँ वा बालुवामा हिँड्ने कसैको पाइलाको छाप खोज्नु जस्तै हो। तपाईँ निश्चिन्त हुन सक्नुहुन्छ कि उहाँ त्यहाँ हुनुहुन्थ्यो, तर अहिले ट्र्याकहरू चिसो छन् अनि तपाईँ एक जीवित व्यक्तिलाई भेट्न चाहनुहुन्छ। अरूले आफूभित्र परमेश्वरलाई खोज्छन्, यो सोचेर कि एकान्त वा ध्यानमा तिनीहरूले उहाँको उपस्थितिलाई आफूभित्र पाउँछन्। यो सत्य हो कि परमेश्वरको उपस्थिति एक विश्वासीको जीवनभित्र हुनुपर्दछ, तर हाम्रो वरपरको यो कोलाहल र हाम्रो व्यस्तताले प्राय परमेश्वरको स्थिर आवाजलाई मधुरो बनाइदिन्छ। तर उहाँलाई भेट्ने एक राम्रो तरिका छ। परमेश्वरले यर्मिया मार्फत धेरै समय अघि नै यो प्रतिज्ञा दिनुभएको छ कि जब हामी हाम्रो सारा हृदयले उहाँलाई खोज्छौ, तब हामीले उहाँलाई भेट्टाउनेछौ। Jeremiah 29:13। यदि तपाईँ परमेश्वरलाई चिन्ने वा खोज्ने कुरामा गम्भीर हुनुहुन्छ भने शुरू गर्ने उत्तम ठाउँ कहाँ छ? पहिलो चरण, उपलब्ध अभिलेखहरू खोल्नुहोस् र परमेश्वरले आफ्नो बारेमा के प्रकट गर्नुभएको छ पढ्नुहोस्। अरूले उहाँको बारेमा लेखेका कुरा मात्र होइन, म स्रोत सामग्रीको बारेमा कुरा गर्दैछु, जुन तपाईँले बाइबल परमेश्वरको वचनमा मात्र पाउनुहुनेछ। बाइबल इसाई जीवनको लागि एक वैकल्पिक सहायक पुस्तक मात्र होइन। यद्यपि सेन्टर फर बाइबल इंगेजमेन्टले गरेको अध्ययनको तथ्याङ्कले देखाउँछ कि केवल 19% इसाईहरूले मात्रै दैनिक बाइबल अध्ययन गर्छन् भने 40%ले महिनामा एक पटक वा कहिले काहीँ मात्र बाइबल पढ्ने गरेका छन्। परमेश्वरले तपाईँको लागि दिनुभएको पत्र नपढी तपाईँले उहाँलाई चिन्न सक्नुहुन्न, जुन उहाँको वचन हो। तपाईँ यहुन्नाको पुस्तकबाट शुरूआत गर्न सक्नुहुन्छ, जहाँ येशू ख्रिष्टको जीवनको 21 दिन समेटिएको छ। यस पुस्तकले परमेश्वर को हुनुहुन्छ, उहाँ हामीसँग कस्तो सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ, हामीले कसरी उहाँमा क्षमा र हाम्रो जीवनको वास्तविक उद्देश्य थाहा पाउँछौ भन्ने बारेमा लेखिएको छ। धेरै मानिसहरू अन्य स्रोत साधनहरूमा जस्तै क्रिश्चियन पुस्तकहरू, इन्टरनेटमा उपलब्ध लेखहरू, अरूबाट सुनेको व्याख्याहरूमा गहिरो रुचि राख्छन्। यसमा केही खराबी छैन, तर यी स्रोत साधनहरूमा तब मात्र भर पर्न सकिन्छ जब तिनीहरू केवल वास्तविक स्रोतमा आधारित छन् भन्ने निश्चित हुन्छ। दोस्रो चरण, प्रार्थनामा परमेश्वरसँग कुराकानी गर्नुहोस्। प्रार्थना भन्नु नै उहाँसँग संवाद गर्नु हो। तपाईँको खोजको शुरूआतमै परमेश्वरलाई भन्नुहोस्, परमेश्वर तपाईँ आफैले आफूलाई प्रकट गर्नुहोस् र मेरो आँखा खोलिदिनुहोस् ताकि म तपाईँलाई देख्न सकूं, मेरो कान खोलिदिनुहोस् ताकि अरूले तपाईँ को हुनुहुन्छ भनेर बताएको होइन तर म तपाईँ आफैले आफू को हुँ भनी बोल्नु भएको आवाज सुन्न सकूं। तेस्रो चरण, परमेश्वरलाई वास्तवमै चिन्हहरूसँग परिचित हुनुहोस्। वर्षौंदेखि परमेश्वरसँग हिँडेका ईश्वरीय पुरूष र महिलाहरूले आफ्नो व्यक्तिगत अनुभवहरूद्वारा तपाईँको जीवनलाई समृद्ध बनाउन सक्छन्। उनीहरूसँग कुरा गर्नुहोस्, उनीहरूसँग समय बिताउनुहोस् र उनीहरूले पश्चाताप र विश्वासमा आत्मसमर्पण गर्दा र प्रभु र मुक्तिदाताको रूपमा येशु ख्रीष्टलाई अंगालेपछि कसरी परमेश्वरको खोजी समाप्त भयो भनेर उनीहरूलाई बताउन लगाउनुहोस्। तिनीहरूले तपाईँलाई बाइबलका परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ भन्ने उदाहरणहरू दिन सक्छन्, जो ईश्वर शास्त्री दार्शनिक फ्रान्सिस सेफरले भने चाहिँ अनन्त र व्यक्तिगत दुवै हुनुहुन्छ। अन्तमा, तपाईँ जति परमेश्वरलाई भेट्ने चाह गर्नुहुन्छ त्योभन्दा धेरै परमेश्वर चाह गर्नुहुन्छ तपाईँसँग उहाँको सम्बन्ध गाँच्नलाई, जुन उहाँले आफ्नो पुत्र हामीलाई पितासँग परिचय गराउन पठाएर प्रमाणित गर्नुभयो। परमेश्वरको प्रतिज्ञा अझै पनि सत्य छ। याद गर्नुहोस्, उहाँले भन्नुभएको छ, जब हामी हाम्रो सारा हृदयले उहाँलाई खोज्छौं तब हामीले उहाँलाई भेट्टाउनेछौं।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: दोपर आशिष, नमस्ते तथा जय मसी। म जोनी एरिक्सन टाडा। आज म तपाईसँग दोपर आशिषको एउटा सुन्दर गवाई बाँड्न गइरहेकी छु। भर्खरै मात्र मैले दोनासँग सँगै बेलुकीको खाना खाएकी थिए। उनी एक इसाई वकिल हुनुहुन्छ जसलाई सेवा गर्न एकदमै मनपर्छ। त्यसैले त गत वर्ष उनले रोमानिया जाने विश्वका लागि व्हीलचेयरको टोलीमा आफ्नो नाम दर्ता गराइन्। मैले उनलाई सोधे, दोना नराम्रो नमान्नुहोला, तपाईँ त एक वकिल हुनुहुन्छ, अनि कसरी यो व्हीलचेयर बाँड्ने टोलीमा सेवा गर्न आइपुग्नुभयो? दोनाले मलाई सम्झाउँदै भनिन् कि उनले त्यहाँ प्रार्थना टोलीमा र प्रशासनिक कामहरूमा मदत गरेकी थिइन्। उनले मुस्कुराउँदै भनिन्, यदि कुनै समस्या आइपर्यो भने वकिलहरू मुद्दाको पैरवी गर्न सिपालु हुन्छन् नि। त्यसपछि मैले दोनालाई सोधे कि व्हीलचेयर र बाइबलहरू बाँड्ने क्रममा कुन कुराले उनको हृदयलाई सबैभन्दा बढ़ी छोयो, अनि उनले मलाई यो कथा सुनाइन्। एउटी वृद्ध रोमानियन महिला जसको नाम एग्नेस थियो, व्हीलचेयर वितरण भइरहेको ठाउँमा घिस्रदै आइन्। उनी पुरानो कमजोर काठको बैशाखी प्रयोग गरिरहेकी थिइन्। बेला बेला उनले वृद्ध हुँदै गएको आफ्नो श्रीमानको कुइनोमा अडेस लगाउनु पर्ने हुन्थ्यो। उनी बिस्तारै दर्ता गर्ने टेबलतिर आइन्, जहाँ डोनाले उनका सबै विवरणहरू लेख्दै थिइन् र उनलाई वास्तवमा के कुराको खाँचो छ भनी बुझ्दै थिइन्। एक अनुवादकको माध्यमबाट एग्नेसले बताइन् कि उनी त केवल एउटा नयाँ बैशाखी पाउन आशा गरेर आएकी हुन्। उनका लागि त्यही नै सबैभन्दा ठूलो उपहार हुने थियो। केही मिनटमै डोनाले आवश्यक सबै जानकारी लिएर ती वृद्ध महिलालाई त्यहाँ उपलब्ध फिजियोथेरापिस्ट अर्थात शारीरिक उपचार विशेषज्ञलाई देखाउनका लागि लाइनमा राखिदिइन्। पालो आएपछि डोनाले एग्नेसलाई जाँच गर्ने ठाउँसम्म पुग्न मदत गरिन्, जबकि उनका श्रीमान भने बाहिरै बसेर नियालिरहेका थिए। उनलाई हिँड्न निकै गाह्रो भइरहेको थियो र डोना मनमनै सोच्दै थिइन् कि के एउटा बैशाखी मात्रले उनलाई पुग्ला र? जब हाम्रा फिजियोथेरापिस्टले ती रोमानियन महिलाको जाँच गरे, तब उनले बैशाखीको सट्टा वाकर अर्थात चारवटा खुट्टा भएको हिँड्न मदत गर्ने साधन प्रयोग गर्नु सबैभन्दा राम्रो हुने सल्लाह दिए। तर ती वृद्ध आमैले मान्दै मानिनन्। हो, उनी वाकर देखेर खुशी त थिइन्, तर कतै वाकर दिँदा बैशाखी नपाइने हो कि भन्ने कुराले उनी डराएकी थिइन्। एग्नेसले त्यो अद्भुत नयाँ वाकरको सट्टा बैशाखी नै पाऊ भनी धेरै बिन्ती र अनुनय विनय गरिन्। हाम्रा फिजियोथेरापिस्टले उनलाई फकाउने कोशिश गरे र अन्तत नम्र हुँदै भने, एग्नेस, तपाईँले यी दुवै अर्थात वाकर र बैशाखी पाउन सक्नुहुन्छ। यो सुनेर एग्नेस अलिकति पछि हटिन् र उनको अनुहारमा अचम्मको भाव देखियो। उनलाई त विश्वासै लागेन। उनले अनुवादकलाई फिजियोथेरापिस्टले भनेको कुरा फेरि एकपटक दोहोऱ्याएर भनिदिन आग्रह गरिन्। उनलाई बिस्तारै बुझाइयो कि ती वृद्ध रोमानियन महिलाले वाकर र नयाँ बैशाखी दुवै लैजान पाउँछिन्। परमेश्वरको महिमा होस्। एग्नेस यति धेरै उत्साहित भइन् कि उनले यो खुसियालीमा सामेल हुन आफ्ना श्रीमानलाई पनि भित्र बोलाइन्। उनका लागि त्यो वाकर नै एउटा बहुमूल्य उपहार थियो, तर वाकर र बैशाखी दुवै पाउनु, यो त उनका लागि आकाशको जुन हातमा पाए जस्तै भयो। त्यो दिन त्यो वृद्ध दम्पति दोपहर आशिष लिएर फर्किए। एग्नेस आफ्नो नयाँ वाकरको सहायताले पहिले भन्दा धेरै राम्रोसँग हिँडिरहेकी थिइन् र उनका श्रीमान भने आफ्नी श्रीमतीको त्यो नयाँ बैशाखी टेकेर हिँडिरहेका थिए। डोनाले याद गरिन् कि त्यो बैशाखीले गर्दा ती वृद्ध बुवालाई पनि हिँड्न धेरै सजिलो भइरहेको थियो। भजन संग्रह 145 अध्यायको 9 पदले भन्दछ, परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। आहा, त्यस दिन एग्नेस र उनका श्रीमानले बाइबलको परमेश्वरको उदारता र असीमित करूणाको एउटा जीवित चित्र देख्न पाए। उनीहरूले सुसमाचारलाई हृदयदेखि स्वीकार गरे, किनभने परमेश्वर आफ्ना लागि कति असल हुनुहुन्छ भन्ने कुरा उनीहरू आफैले प्रत्यक्ष अनुभव गरेका थिए। एउटा साधारण वाकर र बैशाखीको लागि उनीहरूमा यति धेरै कृतज्ञता, कदर र अचम्मको भाव थियो कि लाग्थ्यो हामीले एग्नेसलाई संसारकै सबैभन्दा धनी महिला बनाइदिएका छौं। र वास्तवमा उनी येशूलाई चिनेर त्यहाँबाट फर्किएकी हुनाले एग्नेस साँच्चै नै संसारकै सबैभन्दा धनी महिला बनेकी छिन्। त्यसैले के तपाईँ कृपया हाम्रा विश्वका लागि व्हीलचेयरका टोलीहरूका लागि प्रार्थनामा बसिदिनुहुन्छ? किनभने मलाई थाहा छ उनीहरूले एग्नेस जस्ता धेरै मानिसहरूलाई भेट्नेछन् र प्रभुसँग प्रार्थना गर्नुहोस् कि उनीहरूले एग्नेस जस्ता केही पनि नभएका असहाय मानिसहरूका सामु उहाँको उदारता र असीमित करूणालाई प्रकट गर्न सकुन्। तपाईँको प्रार्थनाको लागि परमेश्वरले तपाईँलाई आशिष दिउन्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँमाझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाजको पुनः प्रसारण। जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँलाई साथ दिनेछौ। नारी आवाज आइतबार बिहान यसै समयमा प्रसारण भइरहेको छ र तपाईँहरूले जहाँ जहाँबाट सुनिरहनु भएको छ, जहाँ हुनुहुन्छ तपाईँ, स्वदेशमा, विदेशमा अथवा परिवारसँग एक्लै हुनुहुन्छ अथवा भनौँ कुनै पनि ठाउँमा तपाईँहरू मण्डलीबाट टाढा हुनुहुन्छ अथवा आफ्नो आफन्तहरूसँगै हुनुहुन्छ, जहाँ हुनुहुन्छ तपाईँहरूले हामीलाई सङ्गतिको साथी बनाइदिनु भएको लागि एकदमै धेरै धन्यवाद र स्वागत भन्न चाहन्छु। र हामी पनि तपाईँहरूसँग सङ्गति गर्न चाहन्छौ, तपाईँहरू समक्ष पुग्न चाहन्छौ र मलाई आशा छ तपाईँहरू सबैजना एकदमै आरामै हुनुहुन्छ। हप्ताको पहिलो दिन छ तपाईँहरूको, यदि नेपालमै हुनुहुन्छ भने हिजोको संगति एकदमै राम्रो भयो होला, यदि विदेशमा हुनुहुन्छ भने कतिजनाको संगति आज पनि हुन सक्छ। जे होस् तपाईँहरू जहाँ

हुनुहुन्छ। परमेश्वरले तपाईँलाई एकदमै सहायता गर्नुभएको होस्, आशिष दिनुभएको होस् र तपाईँहरूलाई थोरै मात्रामा भए पनि एउटा आत्मिकी लाभ पुग्न सकोस् भन्ने उद्देश्यको साथ विगत लगभग 20 वर्षदेखि गुड न्यूज एफएमले तपाईँहरूलाई साथ दिइरहेको छ र त्यसमा चाहिँ हामीले मात्रै होइन तपाईँहरूले पनि साथ दिनुभएको छ। गुड न्यूज एफएम यहाँसम्म आइपुग्नुमा र तपाईँहरूको समक्ष पुग्नुमा तपाईँहरूको निरन्तर प्रार्थना साथ सहयोग पक्कै पनि छ र केही वर्षदेखि मैले तपाईँहरूको बीचमा नारी आवाज गरिरहेकी छु र यसको उद्देश्य भनेको चाहिँ परमेश्वरले नर र नारी गरेर बनाउनु भएको छ र समाजमा नारीहरूको दायित्व त भनौँ भूमिका अलिकति गहन अलिकति बढी अलिकति भुल्लाउने टाइपको भएको कारणले गर्दा हामी हाम्रो व्यस्ततामा पनि हामी हाम्रो कतिवटा कामले मात्र नभइकन अलिकति नारीहरूलाई चाहिँ बढी केयरिङ पनि गरिन्छ होइन। म गरिहाल्छु नि तिमी किन गर्नु पर्यो अथवा म गइहाल्छु नि तिमी किन जानु पर्यो भनेर अलिकति बढी हामी त्यो खालको प्रिभिलेज अथवा भनौँ त्यो खालको सुविधा पनि हामी नारीहरूलाई परिवारले दिइरहनु भएको हुन्छ अनि हामी कतिपटक चाहिँ त्यो सुविधामा त्यो कुरामा चाहिँ हामीले सबै कुरामा त हामीले पाइरहेका छौँ त्यो खालको सुविधा कति हामीले परमेश्वरको सेवकाई गर्ने कुरामा पनि उहाँले बोलाउनु भएको बोलावटमा पनि हामीले भइहाल्छ नि मेरो घरको पुरुषले अथवा कसैले मण्डलीको कसैले गरिदिँदा भइरहेको छ भन्ने सोचिरहेका छौँ कि हामीले हाम्रो सेवकाईलाई राम्रोसँग बुझेका छैनौँ कि अथवा बुझेर गरिरहेका छौँ। त्यहीसँग सम्बन्धित अलिकति ऊर्जा मिलोस् अलिकति उत्साह मिलोस् तपाईँ हामीले पनि हामीसँगै सेवकाई गरिरहनु भएको दाजुभाइहरूलाई अथवा भनौँ परिवारलाई मण्डलीलाई समाजलाई राष्ट्रलाई अलिकति सहयोग पुर्याउँ सहायता गरौं किनकि सृष्टिमा पनि हामीलाई एउटा सहयोगीको रूपमा बनाउनु भएको छ भने हामीले त्यो काम गरौं भन्ने एउटा उत्साह दिनको लागि मैले यो कार्यक्रम गरिरहेकी छु र विगतको समयहरूमा पनि मैले नारीहरूले चाहिँ परमेश्वरको महिमा गर्नुपर्छ है हामी परमेश्वरको महिमा गर्नको निम्ति नै छौं यो संसारमा भन्ने कुरालाई उत्साह दिइरहेकी छु। मलाई विश्वास छ तपाईँहरूले चाहिँ यो कार्यक्रम नारीहरूको लागि मात्र रहेछ भनेर पुरुषहरू मित्रहरूले चाहिँ रेडियो अथवा तपाईँले जहाँबाट सुनिरहनु भएको छ त्यसलाई बन्द गरेर गइरहनु भएको छैन किनकि हामी शुरूआतदेखि नै नर र नारी भएर बनेका छौं र शारीरिक रूपमा संसारमा आउनको लागि एउटा पुरुष होस् अथवा नारी होस् आमाबाट नै बुवाबाट नै आउनुपर्छ र यसमा परमेश्वरको उद्देश्य त समय नै छ। त्यो कारणले गर्दा हाम्रो घरमा हाम्रो छिमेकीमा हाम्रो मण्डलीमा हामी नर र नारी गरेर नै छौं र एउटा नारी अगाडि बढ्नको लागि नारीले सेवकाई गर्नको लागि आफ्नो अस्तित्वलाई बुझ्नको लागि चाहिँ पक्कै पनि पुरुष पात्रको पनि त्यत्तिकै भूमिका छ। त्यो कारणले गर्दा यो कार्यक्रम नारीहरूको लागि मात्रै होइन पुरुषहरूको लागि पनि हो। तपाईँहरू सबैजनाले बुझ्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ र गएका हप्ताहरूमा चाहिँ मैले केही समयदेखि म आफै एक्लै नै तपाईँहरूको बीचमा केही कुराकानी गरिरहेकी छु उत्साह दिने जमर्को गरिरहेकी छु र त्यसमध्येमा पनि बाइबलमा परमेश्वरको वचनमा हुनुभएको विशेष गरी सुरुवातको स्त्रीहरू जसले कसरी चाहिँ परमेश्वरको महिमा गर्नुभयो कसरी आफ्नो भूमिकालाई बुझ्नुभयो भन्ने विषयमा कुराकानी गरेँ। मैले सुरुवात गरेकी थिएँ परमेश्वरले बनाउनु भएको सुरुवातको स्त्री हब्बाबाट सुरु गरेकी थिएँ। साराको विषयमा कुराकानी गरे हागारको विषयमा पनि कुराकानी गरे अलिकति अब अगाडि बढ्दै जाँदाखेरि चाहिँ साराको बुगारीको रूपमा अथवा इसाकको श्रीमतीको रूपमा हामी हेर्न सक्छौ रेबेकालाई होइन। त्यहाँनिर हामीले अगाडि बढ्दै जाँदा आज यो पात्रलाई म अलिकति तपाईँहरूको बीचमा व्याख्या गर्ने प्रयास गर्नेछु अथवा भनौँ बाइबलले देखाएको कुरालाई म तपाईँहरूको बीचमा राख्नेछु र बाइबलमा महिला र पुरुष दुवैले परमेश्वरलाई पछाएका छन्। यो चाहिँ यो संसारमा अहिलेको समयमा चाहिँ हामीले आएर बुझ्यौं अनि हामीले परमेश्वरको सेवकाई गर्यौं भन्न खोजेकी होइन किनकि सुरुवातदेखि नै परमेश्वरले नर नारी बनाउनु भए पछाडि नै त्यो समयमा पनि उहाँहरूले पुरुष र स्त्री दुवैजनाले परमेश्वरलाई पछ्याउनु भएको छ त्यति नै तीव्र इच्छाको साथ खोज्नु भएको छ। बरु पछिल्लो समय अहिलेको समयमा चाहिँ हामी कतिवटा व्यस्तताले गर्दा हरायौं कि जस्तो लाग्छ कतिजनाले भन्नु पनि भएको छ हाम्रो पाहुनाहरूले पहिलाको नारीहरूभन्दा अहिले अझै बढी सेलाएको हो कि पनि भन्नुहुन्छ कतिपटक। फेरि त्यसलाई चाहिँ एउटा आरोपको रूपमा नलिनु होला यसलाई चाहिँ हामी उत्साहको रूपमा लिनेछौं।
र मैले अघि भनेको जस्तै बाइबलमा महिला र पुरूष दुवैले परमेश्वरलाई पछाएका छन् र पुरूषलाई जस्तै महिलालाई पनि आशिष दियो, क्षमा गरियो र निको पनि पारिएको छ। त्यो कारणले गर्दा ती आशिषित नारीहरूमध्ये रिबिकाले पनि वर्तमान समाजमा उदाहरणीय छाप छाडेकी छन्। रिबिकाको जीवनको घटनाक्रमलाई अध्ययन गर्दा चाहिँ कुनै पनि व्यक्ति यही निष्कर्षमा पुग्न सक्छ कि अभिषिक्त अलग गरिएकी चुनिएका महिलाहरू अथवा नारीहरूको इतिहासमा बेग्लै स्थान ओगटेका छन्। त्यो समयमा पनि ओगटेका थिए, अहिले पनि सबैजना मण्डलीमा नोटिस हुँदैन नि, होइन, सबै स्त्रीहरूलाई नोटिस गर्न सकिँदैन नि। कोही कोही स्त्रीहरू यस्तो हुनुहुन्छ जसले चाहिँ सबैको ध्यान आफूतिर खिचिरहनु भएको हुन्छ कि, अनि मैले यो कुरा गर्दै गर्दा तपाईँलाई लाग्छ होला उनीहरू उच्च पदमा होलान्, मण्डलीले उनीहरूलाई विशेष स्थानमा राखेको होला, उनीहरू क्वायर लिडरहरू होलान्, उनीहरू पुलपिटबाट वचन प्रचार गर्छन् होला, अनि उनीहरू कोही पास्टर अगुवा लिडरको वाइफहरू अथवा रिलेटिभ्सहरू हुनुहुन्छ होला, त्यो कारणले गर्दा नोटिस भएको भन्ने तपाईँलाई लाग्छ होला। तर पक्कै होइन, मण्डलीमा चाहिँ मण्डलीको गेटभित्र छिरिसके पछाडि विभिन्न किसिमको भूमिकाहरू छ त्यहाँ। मान्छेलाई जयमसी तपाईँ सन्चै हुनुहुन्छ आउनुहोस् स्वागत छ भनेदेखिको लिएर तपाईँ चप्पल जुत्ता यहाँ खोल्न सक्नुहुन्छ भनेदेखिको लिएर, होइन, तपाईँलाई म के सहायता गर्न सक्छु, तपाईँ नयाँ हुनुहुन्छ भने यसरी बस्नुहोस् भन्नेदेखि लिएर विभिन्न किसिमका भूमिकाहरूमा नारीहरूले आफआफ्नो नेतृत्व अथवा आफआफ्नो भूमिकालाई निभाइरहनु भएको छ। र यही वर्क अथवा यही कुरा चाहिँ सबभन्दा महत्वपूर्ण सेवकाइयो भन्ने छैन, यो चाहिँ ठूलो सेवकाइयो भन्ने छैन। अनि त्यसमा चाहिँ अहिले पनि नोटिस हुने स्त्रीहरू पुरूषहरू हुनुहुन्छ। रिबिका पनि यस्तो स्त्री थिइन् जो चाहिँ एकदमै नोटिस भएकी छन्। त्यो नोटिस के कारणले भएकी छन् भन्ने कुरा चाहिँ म तपाईँलाई एउटा गीत पछाडि सुनाउने रहेछु। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने रिबिका कसरी नोटिस भइन् र कसरी छाप छाडिन् त भन्ने विषयमा कुराकानी गर्ने नै छु।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्यूज एफएम। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज, म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ परमेश्वरको वचन बाइबलमा हुनुभएकोहरू मध्येको एकजना पात्र जसले चाहिँ आजसम्म पनि छाप पाइरहनु भएको छ, आज पनि हामी यो कुरालाई मनन गर्छौं र त्यो कुराको अनुसरण गर्न चाहन्छौं। कतिवटा परिस्थितिमा होइन हामीलाई उत्साह दिन्छ उहाँको जीवनबाट। रेविकाको विषयमा कुराकानी गरिरहेकी छु र मैले यसरी कुराकानी गर्दै गर्दा तपाईँहरूले परमेश्वरको वचनलाई अध्ययन गर्नुभएको छ र त्यो समयमा पनि कतिपटक मानिसहरूले अलिकति आफ्नो इच्छा अनुसारको कुराहरू गरेको अथवा कहिलेकाहीँ आफ्नो विवेकले कुराकानी गरेको र जुन कुरामा चाहिँ फेरि परमेश्वरले सच्चाउँदै अनि सच्चिँदै गएका कुराहरू पनि हामी देख्न सक्छौं। गएको समयमा मैले साराको विषयमा कुराकानी गरेकी थिएँ, उसको अधैर्यताको कारणले गर्दा फेरि होइन अर्को स्त्री उनको जीवनमा आएकी थिइन् र त्यो स्त्रीको जीवनमा पनि परमेश्वरले चाहिँ प्रेम गर्नुभएको थियो भन्ने कुरालाई मैले तपाईँहरूको बीचमा जोडेकी थिएँ। आज रेविकाको विषयमा कुराकानी गर्दै गर्दा पनि तपाईँले यो हिसाबले नसोच्नुहोस् कि परमेश्वर चाहिँ जुन प्रकारले पर्फेक्ट हुनुहुन्छ त्यही प्रकारले ती पात्रहरू पनि पर्फेक्ट थिए भनेर चाहिँ नसोच्नुहोला, किनकि कोही पनि पर्फेक्ट छैन, पूर्ण छैन परमेश्वरभन्दा बाहेक। र त्यो बावजुद पनि परमेश्वरको आज्ञाकारी हुनु र परमेश्वरको आवाजलाई सुन्ने प्रयास गर्नु त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो होइन। त्यो कारणले गर्दा चाहिँ मैले अहिले यो समयमा चाहिँ रेविकाको विषयमा कुराकानी गर्नुपर्दा चाहिँ उनले पनि एउटा इतिहासमा अथवा गएको समयमा एउटा राम्रो स्थान ओगटेकी छन्। यिनी तिनै स्त्रीहरूमध्ये एक हुन् जो प्रार्थना र परमेश्वरसँगको संगतिमा चाहिँ दत्तचित्तसँग लागिरहन्थिन्। रेविकालाई इसहाकी पत्नी, अब्राहमकी बुहारी, बतुएलकी छोरी तथा धनाट्य घरानाकी चेलीका रूपमा प्रस्तुत गरिएको छ। उत्पत्ति 24:15 पदमा हामी हेर्छौं भने होइन एकदमै प्यारी बहिनी छोरी को रूपमा अनि एकदमै सुन्दरी स्त्रीको रूपमा हेरिएको छ। अनि उनले जब अब्राहमको काम गर्ने कर्मचारी जब उनी चाहिँ

आफ्नो मालिकको छोराको लागि केटी हेर्न जाँदै थिए। उनले चाहिँ पहिला प्रार्थना गरेका छन् अनि उनले जे जे भनेर प्रार्थना गरेका थिए त्यो कुरा चाहिँ उनले रेबिकामा भेटाएका छन्। रेबिका चाहिँ एउटा अतिथि सत्कार भनेको जस्तो कोही व्यक्तिले होइन एउटा पानी माग्दाखेरि अथवा भनौँ कोही व्यक्तिसँग जम्का भेट हुँदाखेरि चाहिँ उनले कस्तो खालको बिहेव गरेका छन् त भन्ने कुरा चाहिँ मलाई एकदमै महत्वपूर्ण लाग्छ कि त्यो समयमा अलि हामी भएको भए चाहिँ के गर्थ्यौँ होला होइन। त्यो कोही व्यक्तिलाई हामीले भेट्यौँ, कसैले केही कुराहरूको अफर गर्नुभयो अथवा माग्नुभयो सोध्नुभयो भने हाम्रो जवाब चाहिँ कस्तो हुन्छ त नचिनेको व्यक्तिप्रति होइन। हामी चाहिँ प्राय चिन्ने व्यक्ति र हामीलाई जानेको व्यक्तिप्रति चाहिँ हामी वफादार हुने कोसिस गर्छौँ, राम्रो हुने कोसिस गर्छौँ र प्रत्युत्तर पनि हामी त्यस्तै दिन्छौँ। तर नजानेको नचिनेको व्यक्तिहरूलाई चाहिँ हामी जवाब पनि त्यस्तै दिन्छौँ। अनि अहिलेको समयमा त अहिले गाउँमा त नभनौँ सहरको यो विकास हुँदै जाँदाखेरि त कसले कसलाई चिन्छ र कसैले केही कुरा माग्दाखेरि अथवा सोद्धाखेरि सही जवाब हामीले पाउँछौँ जस्तो मलाई लाग्दैन। र पनि रेबिकाको समयमा परमेश्वरसँग जुन प्रकारले उनले जुन अब्राहमको जुन काम गर्ने व्यक्तिले प्रार्थना गरेर गएका थिए, उनले जुन प्रकारले सोचेर गएका थिए अनि उनले जब रेबिकासँग कुराकानी गर्छन्, रेबिकाले कस्तो मजाले उनीसँग कम्युनिकेसन गरेकी छन् कि सञ्चार गरेकी छन्, एकदमै एउटा परमेश्वरको डर र भय भएको स्त्रीको रूपमा मलाई लाग्छ। उनले चाहिँ अतिथिलाई कसरी माया गर्नुपर्छ अथवा कोही व्यक्ति आउँछ भने त्यो व्यक्तिलाई कसरी डिल गर्ने भन्ने कुरा चाहिँ उनले गरेकी छन्। रेबिकाको जीवनी उनका कार्यहरूको सङ्गालो मात्र होइन तर उनको विश्वास र आत्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ होइन। उनले कस प्रकारले विश्वास गरेकी छन् त्यो काम गर्ने व्यक्ति पक्कै पनि उनले म मालिक हो भनेका छैनन्। उनको त्यही अनुसारको लवाई खवाई थियो होला, त्यही अनुसारको बोली वचन थियो होला। उनलाई उनले गरेको त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ र अब्राहमका परमेश्वरलाई स्वीकार गरेकी छन्। उनले परमेश्वरको मार्गदर्शन खोजिन् र अब्राहमका परमेश्वरलाई स्वीकार गरेकी छन्। अब्राहमको काम गर्ने व्यक्तिले जे जे कुरा उनलाई व्यक्त गरेका थिए होइन त्यहाँपछि उनले विश्वास पनि गरेकी छन्। आफू हुर्किएका सबै परिवेश संस्कृति तथा रीतिरिवाज त्याग्न पनि उनी राजी भएकी छन्। एउटा स्त्री होइन परमेश्वर को आज्ञालाई उनले कसरी मानेकी छन्, स्वीकार गरेकी छन्। अहिलेको समय भन्दा एक किसिमले भन्यो भने हरेक व्यक्तिसँग इन्टरभ्यू नै दिनुपर्छ कि आफ्नो मैले देखे अनुसार चाहिँ तिमीलाई के मनपर्छ के मन पर्दैन गर्छौ कि गर्दैनौ, मलाई यो मनपर्छ तिमी यो त्यो भन्ने खालका कुराहरू हामी गर्छौं। अनि सम्बन्ध भन्ने कुरा त कोही पनि मानिस पर्फेक्ट छैन अनि सबैलाई सबै कुराहरू पछिको थाहा छैन तर पनि त हामी पछिसम्म थाहा गर्नुहुने परमेश्वर अनन्तताको परमेश्वरका सन्तानहरू हौ नि त। उहाँमा हामी विश्वास गर्न सक्छौ र हामी त्यही अनुसारको एउटा बाटो तयार गर्न सक्छौ। भविष्यका कुराहरू बताएर अहिलेको सम्बन्धहरू हामीले मानिसहरूसँगै गर्नुपर्छ कि हामी मानिस एकछिन पछाडि के हुन्छ हाम्रो जीवनमा भन्ने कुरा थाहा छैन हामीलाई र पनि हामी भविष्यका कुराहरू गर्छौ होइन। अनि भविष्यसम्मका कुराहरू खोजेर हामी जोडिन चाहन्छौ अनि यो कति धेरै ऊ छ कि हुन त हामीलाई परमेश्वरले बुद्धि दिनुभएको छ, ज्ञान दिनुभएको छ। कसैले अहिलेको प्रेजेन्ट कुरालाई स्वीकार गरेर सम्बन्धलाई जोड्न चाहन्छ भने त्यो जस्तो ठूलो कुरा केही पनि होइन जस्तो लाग्छ मलाई चाहिँ होइन। हामीले देख्ने भनेको प्रेजेन्ट, एकछिन पछाडि पनि थाहा छैन, अहिले तत्कालै भइरहेको कुरासँग यदि हामी सहमति छौँ, यदि हामीले असल डिसिजन लिन सकेका छौँ, यस भन्न सकेका छौँ, प्रभुले जे भन्नुहुन्छ म त्यो गर्न तयार हुन्छौँ भन्नु विकल्प हाम्रो केही पनि छैन। परमेश्वरको वचनमा भनिएको छ नि यदि परमेश्वरले चाहनु भयो भने र यस्तो गरिदिनु भयो भने यो गरौँला त्यो गरौँला भनेर चाहिँ तिमीहरूले सपना देख्ने हो, तिमीहरूले चाहिँ योजना बनाउने हो होइन। तिमीहरूले यो गरौँला त्यो गरौँला भनेर परमेश्वरले गर्नु भएन भने त्यो के हुन्छ त। त्यो कारणले गर्दाखेरि चाहिँ हामी परमेश्वर होइनौ, हामीलाई परमेश्वरले दिनुभएको कुरा म स्वीकार गर्छु भन्ने कुरा नै सबभन्दा ठूलो आज्ञाकारिता हो जस्तो लाग्छ मलाई होइन। तपाईँहरूलाई पनि
यस्ता केही कुराहरू लाग्न सक्छ। यदि यो कुरामा तपाईँलाई केही लाग्छ भने तपाईँले फेसबुकबाट प्रसारण भइरहेको छ यो कार्यक्रम, तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ, परमेश्वरको वचनबाट उत्साह दिन सक्नुहुन्छ, सल्लाह सुझाव दिन सक्नुहुन्छ। र मैले देखेको चाहिँ भनौँ न, परमेश्वरको वचनबाट मैले देखेको कुरा चाहिँ यही नै हो कि जस्तो रेबिकाले चाहिँ करेन्ट सिचुएसन के जब तत्काल उनलाई अफर आएको छ नि, यो चाहिँ परमेश्वरबाट हो कि होइन, उहाँ चाहिँ परमेश्वरको जन हो कि होइन, र परमेश्वरमा चाहिँ म आज्ञाकारी हुनुपर्छ, र अब्राहमका परमेश्वर मेरा पनि परमेश्वर, अनि यो व्यक्ति चाहिँ परमेश्वरको गाइड अनुसार आइरहनु भएको छ भने पछाडि चाहिँ मैले यो कुरालाई स्वीकार गर्नुपर्छ। यति कुरा मात्रै हेरेकी छन् जस्तो लाग्छ मलाई उनले। मैले बिहे गर्ने पुरुषको हो, उनको स्वभाव कस्तो छ, के छ, कसो छ, अनि मलाई यो मनपर्छ, यो गर्छ कि गर्दैन, मेरो लागि त्यो गरिदिन्छ कि गर्दिन भन्ने खालको कुरा चाहिँ हामी यहाँ देख्दैनौ। तर हामी मानिसौ, हामीलाई हाम्रो फिक्री लाग्छ, हामी धेरैपटक परमेश्वरभन्दा अगाडि जान खोज्छौ, धेरै हामी परमेश्वरले भन्दा बढी सोच्छौ कि मैले नसोचे कसले सोच्ने त, होइन मेरो विषयमा त, मेरो भविष्यको विषयमा, मेरो परिवारको विषयमा मैले सोच्नुपर्छ म भन्ने कुरालाई हामी प्रायोरिटीमा राख्छौ। तर के हामीले मात्रै सोचेर हुन्छ त? हामीले परमेश्वरलाई जुन स्थानमा राखेका छौ म भन्दा पनि अगाडि राखेका छौ जस्तो भने चाहिँ हामीले चाहिँ उहाँको अनुसार गर्न सक्छौ। तर परमेश्वर भन्दा पनि अगाडि म भन्ने शब्द छ भने चाहिँ सबै कुरा हामी गर्छौ, अनि अन्तमा गएर चाहिँ परमेश्वरले गरिदिनु भएको, जुटाइदिनु भएको, अनि सबै कुरा मैले योजना बनाएँ, सबै कुरा मिल्यो, अनि सायद परमेश्वरको यो उद्देश्य थियो होला भनेर हामी सोध्छौँ कि त्यो उद्देश्य चाहिँ तपाईँको हो भन्छु म चाहिँ। किन भन्दा फेरि परमेश्वरले दिनुभएको सिचुएसन, बाटो र परिस्थिति मिलिरहेको छ भने चाहिँ तपाईँले परमेश्वरको वचन अनुसार जिउनु भयो होला। प्रभु, यो सबै कुरा तपाईँको हातमा, तपाईँ परमेश्वरले देखाउनुभएका बाटोहरू असल छन्। भोलिको दिन म जान्दिनँ, तर अहिलेको सिचुएसन मेरो यो छ र मैले यति देख्ने भनेको यही नै हो। मलाई थाहा छ तपाईँ मसँग हुनुहुन्छ, योभन्दा बाहेक हामीले गर्न सक्ने कुरा केही हो जस्तो लाग्दैन मलाई। जब मानिसले त्योभन्दा अगाडि गर्न खोज्छ नि, अनि विभिन्न किसिमका दुर्घटनाहरू, विभिन्न किसिमका कुराहरू भइरहेका छन् किनकि मानिसको हातमा केही पनि छैन। त्यसो भन्दैमा तपाईँहरूले योजना बनाउन छोड्नुहोस् भनेको होइन, तर परमेश्वरलाई पनि काम गर्न दिनुहोस् न, तपाईँले मात्र नसोच्नुहोस् न यति धेरै होइन। र रेबिकालाई चाहिँ हामी हेर्छौँ भने चाहिँ रेबिकाको जीवनमा चाहिँ यो दृष्टिकोण चाहिँ उनको एकदमै राम्रो थियो, विश्वासको दृष्टिकोण चाहिँ। उनले परमेश्वरको मार्गदर्शन खोजिन् र अब्राहमका परमेश्वरलाई स्वीकारिन्। यो एकदमै सिम्पल छ तर यो महत्वपूर्ण छ। अब्राहमको परमेश्वरलाई स्वीकारेकी छन्। आज तपाईँ र मैले एकअर्कालाई स्वीकार्दैछौँ भने व्यक्ति स्वीकार्छौँ अथवा उसले स्वीकारेको परमेश्वरलाई स्वीकारेको कारणले गर्दा त्यो व्यक्तिलाई हामीले स्वीकार्छौँ। व्यक्तिका राम्रा नराम्रा, यो त्यो भएका नभएका, होइन चासोका कुराहरू गर्छौँ अथवा उसले चाहिँ कसलाई विश्वास गर्छ र उसले विश्वास गरेको कुरा चाहिँ के हो भन्ने कुरालाई हामी लिन्छौँ कि लिँदैनौँ। हामी कतिपटक हामी आफूलाई मात्र राम्रो देख्छौँ कि हामी आफूलाई मात्र ट्रस्ट गर्छौँ, अरूलाई हामी थोप्पै ट्रस्ट गर्दैनौँ, अरूलाई हामी विश्वासघाती देख्छौँ, धोकेबाजी देख्छौँ कतिपटक। भोलि गएर यो गरिदियो भन्ने कुरा गर्छौँ। सबैभन्दा पहिला त हामी परमेश्वरको राज्यको खोजी गरौँ न, होइन परमेश्वरले परमेश्वरको सन्तान हो कि होइन भन्ने कुरालाई, उसले पछ्याउने कुरा के हो भन्ने कुरालाई हामी विश्वास गरौँ न। मानिसको स्वभाव त परमेश्वरलाई पछ्याए अनुसारको नै हुने होइन र, अनि त्यो कारणले गर्दा चाहिँ हामीले त्यो कुरालाई स्वीकार्नुपर्छ। अब्राहमका परमेश्वरलाई रेबिकाले स्वीकार गरेको जस्तै हामीले पनि हाम्रो वरिपरि भएको व्यक्तिमा चाहिँ उसले स्वीकार गरेको परमेश्वरको हो भन्ने कुरालाई चाहिँ हामीले हेर्नुपर्छ। आफू हुर्किएका सबै परिवेशहरू हामी हेर्छौँ भने त्यो त्याग्न राजी भएको कुरालाई हेरौँ न हामी, होइन उनको क्वालिफिकेसन, उसको भित्री कुरा चाहिँ डजन्ट म्याटर जस्तो लाग्छ मलाई। मसँग मिल्छ कि मिल्दैन, मेरो घरनासँग मिल्छ कि मिल्दैन, मेरो स्ट्यान्डर्ड लेभल मिल्छ कि मिल्दैन,
भन्नुभन्दा पनि उसले विश्वास गरेको परमेश्वरलाई उसले कति दृढ ज्ञानले खोज्छ त भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। रेबिकाले के देखाएकी छन् भन्दा फेरि परमेश्वरप्रतिको समर्पणता के म राजी छु तपाईँको मालिकको परमेश्वरको आज्ञालाई अथवा त्यो अनुसार तपाईँ यहाँसम्म आएर मिलिरहेको छ भने म राजी छु यो परमेश्वरबाट भएको हो भन्ने कुरामा उनी राजी भएका छन् भएकी छिन्। इसाकसँग विवाह गर्न उनले चालेको यो साहसिलो कदमले महत्वपूर्ण परिणामको उजागर गरेको छ। अब्राहमका दासले इसाकका निम्ति रेबिकालाई कसरी भेटाउँछन् भन्ने विवरण वैवाहिक बन्धनमा बाँधिन चाहने नवजोडीहरूले अनिवार्य अध्ययन गर्नुपर्छ। यो रेबिकाको चाहिँ विवाहको लागि चाहिँ एकदमै महत्वपूर्ण एउटा सपोर्टिभ आइडल जोडीको रूपमा लिन्छु म चाहिँ यसलाई एकदम महत्वपूर्ण लाग्छ। आज धेरैजनाले विवाहमा चाहिँ यो वचनलाई दिइरहनु भएको हुन्छ तर साँच्चीकै सम्बन्धलाई जोडिँदाखेरि चाहिँ परमेश्वरको उपस्थिति र परमेश्वरको स्वीकार चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो। आज हामीले व्यक्तिहरूसँग नोट गर्दाखेरि चाहिँ कोही व्यक्तिसँग सम्बन्ध राख्दा त्यो व्यक्तिले पछ्याएको परमेश्वर र त्यो व्यक्तिले परमेश्वरलाई कुन स्थानमा राखेको छ भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा। उसले कमाएको धन सम्पत्ति उसको आवरण लवाई खवाई एजुकेसन होइन उसको घराना उसको यो त्यो भन्दा पनि हामी एउटै घरानाका हौँ हामी परमेश्वरका घरानाका हौँ परमेश्वरलाई पछ्याउँछौँ भने हामी परमेश्वरका घरना रहौँ र त्यो व्यक्तिले तिम्रो लागि तपाईँको लागि म तयार छु भन्दैछ भने चाहिँ यो महत्वपूर्ण कुरा हो। यो चाहिँ विचार गर्नुपर्ने कुरा हो। यस घटनाले चाहिँ परमेश्वरको अगुवाई र बन्दोबस्तलाई विशेष रूपमा जोड दिएको छ। उत्पत्ति 24 तपाईँले अध्ययन गर्न सक्नुहुन्छ। निस्सन्देह रेबिकाले विवाह परमेश्वरकै प्रबन्धको परिणाम थियो। रेबिकाको विवाह चाहिँ तिनको गर्भधारण प्रार्थनाको जवाब थियो र तिनका छोराछोरी भविष्यवाणीको पूर्णता थिए। तसर्थ यहुदी समाजमा सारा मरियमकै स्थानमा राखेर रेबिकाको सम्झना गरिन्छ। विवाह पश्चात 20 रेबिका बाँझी थिइन्। पितृ सत्तात्मक समाजमा बाँझोपनको 20 अनुभव गरेकी रेबिकाको जीवनमा आशिष ल्याउने परमेश्वरको शक्तिलाई उनको कथामा परिचित गराइएको छ। रेबिका जब जीवनमा जब हामी हेर्छौं भने रेबिकालाई परमेश्वरको वचनमा उल्लेखित प्रथम जुम्लिया सन्तान याकुब्रास एसाबकी आमा भन्ने अवसर मिलेको छ। यी दाजुभाइ दुई ठूला जाति इजरायल एदोमीहरूका पूर्वज हुन्। कालान्तरमा यी जुम्ला दाजुभाइबाट द्वन्द्वग्रस्त दुई जातिको जन्म पनि भएको हामी देख्न सक्छौं। रेबिका निर्भीक हुनुको साथै हामी जस्तै गल्ती गर्ने साधारण महिला पनि थिइन्। मैले अघि तपाईँहरूको बीचमा भनेकी छु कोही पनि पर्फेक्ट छैन त्यसो भन्दैमा हामीले गल्ती गर्ने लाइसेन्स पाएका छौं भन्न खोजेको होइन। जति पनि महिला बाटोको विषयमा मैले तपाईँहरूको बीचमा कुराकानी गरिरहेकी छु एकदमै पर्फेक्ट खोट रहित अनि उहाँहरू चाहिँ दाग रहित हुनुहुन्छ है अनि तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ भनेर कम्पेयर गरेको होइन। हामी जस्तै उनी पनि कमजोरी गल्ती गर्ने साधारण स्त्री थिइन् जसले कान्छा छोरा याकुबको पक्ष लिएकी छिन्। यसरी सन्तानहरू बीच पक्षपातपूर्ण व्यवहारको कारण पारिवारिक एकतालाई नाश गरेको कुरो प्रष्ट रूपमा देखिन्छ। यो चाहिँ एउटा ठूलो पाठ छ कि यहाँनिर सन्तानहरूको बीचमा एउटा आमाको भूमिका र अभिभावकको भूमिका कस्तो हुनुपर्छ अनि असल भएन भने चाहिँ त्यसले कस्तो खालको फुट लिएर आउँछ भन्ने कुरा हो। मलाई एकदमै पहिला पहिला यो खण्डलाई पढ्दै गर्दा धेरै प्रश्न आउँथ्यो कि आमाले मान्छेले भन्छ नि एउटा सन्तानलाई चाहिँ अर्को व्यक्ति अथवा अर्को आमाले मात्रै पश्चपात गर्छ प्रेम गर्न सक्दैन भनेर आज मानिसहरूले भनेको आज पर्यन्त पनि सुनिन्छ। तर रेबिका त उनीहरूको साक्षी आमा थिइन्। उनको कोखबाट जन्मिएका दुईटा सन्तानहरूको बीचमा पनि त्यहाँ भिन्नता भएको छ। अनि हामी मानिस कसरी जज गर्न सक्छौ मानिसहरूको बीचमा कि यो चाहिँ राइट हो र यो रङ हो भन्ने कुरा प्रष्टै परमेश्वरको वचनमा भनिएको छ। हामी मानिस कमजोर छौं हामी मानिस गल्ती गर्ने साधारण हौ
गल्ती नगर्ने त परमेश्वर मात्रै हुनुहुन्छ। हामी त पार सिक्दै जाँदै परमेश्वरको शरणमा जाँदै पश्चाताप गर्दै फर्किएका जातिहरू। त्यो कारणले गर्दाखेरि चाहिँ गल्ती नै हुँदैन। आमाले बुवाले आफैले पाएकोहरूले मात्रै प्रेम गर्नुहुन्छ। फेरि त्यसो भन्दैमा आफ्ना आमा बुवाले प्रेम गर्नुहुन्न भनेको होइन, कहिलेकाहीँ साक्खै आमाबाट पनि गल्ती हुन सक्छ, भेदभाव हुन सक्छ। मानिस हो, उसले पनि राम्रै गर्न सोचेको होला तर गलत हुन सक्छ। त्यही कुरा अर्को स्त्रीले गर्यो भने चाहिँ अर्काको बच्चा, अर्को आमा, यो खालको ट्यागहरू लाग्छ कि अहिले पनि समाजमा। कति दुःख लाग्दो कुरा छ तपाईँहरूको विषयमा, मैले हाँगारको विषयमा कुराकानी गरेँ। समाजले यस्तो मेन्टालिटी बनाइदिएको छ नि हामीलाई, यो कुरा त गलत हो भनेर हामीले छापै लगाइदिएका छौँ कि। अर्को स्त्रीले त अर्को बच्चाहरूलाई प्रेमै गर्न सक्दैन भनेको छौँ हामीले। हेर्नुहोस् त समाजमा यति धेरै चिल्ड्रेन होमहरू खुलिरहेको छ त, बच्चाहरू व्यवहारिष्य अवस्थामा भएको अथवा अव्यवस्थित हुनुभएको अथवा कारणवश आफ्नो बुवा मम्मीले हेर्न नसक्नु भएको बच्चालाई हेरिरहनु भएको छ त। उहाँहरूले एउटा बच्चाको अवस्थालाई स्वीकारिरहनु भएको छ। आफ्नै आमाले त भेदभाव गर्छ अथवा कुनै समयमा उसले त गल्ती गर्छ भने, यदि धेरै बच्चाहरू हेर्ने क्रममा जोबाट पनि गल्ती हुन सक्छ नि। मलाई एउटा मैले एउटा स्टोरी अथवा एउटा न्यायको विषयमा पढेको थिएँ कि, अनि त्यो समय मलाई त्यो कुराले एकदम मन छोएको थियो। हामी चाहिँ कतिपटक फलानुले गल्ती गर्यो, फलानु भएर चाहिँ गल्ती गरेको, जस्तो उदाहरणको लागि यो चाहिँ केटी भएको कारणले गर्दा यो हुन गयो, पाप हुन गयो, अथवा यो पुरुष भएको कारणले गर्दा पाप हुन गयो, यो फलानी भएको कारणले गर्दा, फलानु भएको कारणले गर्दा चाहिँ पाप भयो भन्छौँ अरे के। तर गल्ती चाहिँ के हो भन्ने कुरा चाहिँ हामी हेर्दैनौँ रे के, फलानुबाट, योबाट, त्योबाट भन्छौँ रे। गल्ती चाहिँ के हो र कसबाट भएको हो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा हो रे के। यसमा गल्ती अनि कुनै पनि कुरा भनेको जेन्डरले गर्दैन अरे कि, यो चाहिँ मानसिकताले गर्छ अरे, यो चाहिँ परिस्थितिले गर्छ अरे, यो चाहिँ कसले गर्यो भन्ने थाहा छैन तर उसको उजले पनि गर्न सक्छ अरे कि गल्ती भन्ने कुरा। यो जेन्डरले यो मापन गर्दैन अरे, त्यो कारणले गर्दाखेरि चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा छ। भाइ फुटे गबार लुटे भन्ने हो नेपाली उखान छ होइन, रेबिसाको परिवारमा सान्दर्भिक देखिन्छ त्यहाँनिर। हेर्नुहोस् त, आमाले गरेको निर्णयको कारणले गर्दा दाजुभाइ कति लामो समय भाग्नु परेको छ। उनीहरूलाई पाउने आफ्नै आमा हो नि। म मेरो होइन त्यो प्रश्न मेरो मम्मीसँग पनि कहिलेकाहीँ गर्ने गर्थेँ कि, यो यस्तो पनि हुन्छ अथवा भनौँ कति माया लाग्छ तपाईँलाई आफ्नो सन्तानको, बराबरी लाग्छ अथवा कम घटी कमी लाग्छ भने, यो एकदमै सोध्नु नहुने प्रश्न हो। तर मैले जब बाइबल पढ्दै थिएँ, भर्खर भर्खर परमेश्वरको वचन पाउँदै थिएँ, यो घटनाले मलाई एकदमै मनमा छोएको थियो कि, साँच्चीकै यो हुन्छ भनेर मैले सोधेकी थिएँ यो प्रश्न। अनि यो प्रश्न सोध्नु गलत रहेछ भन्ने कुरा मैले पछि थाहा पाएँ। हुन त एउटा बच्चामा एउटा क्युरियोसिटी आउनु नर्मल पनि हो, यो नहुनु पर्थ्यो यो भयो। यसबाहेक आफ्नो मनपर्ने छोराको लागि एउटी आमा जुनसुकै मूल्य चुकाउन पनि तयार हुँदै रहेछन्। एउटा प्रसङ्गमा रेबिकाले छल गरेर जेठा छोरा एसाबले पाउनुपर्ने सबै आशिष उनका मनपर्ने छोरा याकुबको पोल्टामा पार्न सफल भएकी थिइन्। रेबिकाको झूठ बोल्ने र आफ्ना पतिलाई धोका दिने कदम सोरेयाना गलत छ भनेको 100% नै गलत छ। तथापि मानिसहरूका गलत निर्णयले परमेश्वरका योजनाहरूलाई विफल पार्दैन र परमेश्वरले हाम्रो पापको बावजुद आफ्नो दया र बुद्धिद्वारा अन्तत आफ्नो इच्छा पूरा गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ उत्पत्ति 50 को बीचमा हामी देख्न सक्छौ। त्यो गल्तीमा दुईवटा बच्चा निर्दोष छन्। लोभ सबैलाई लाग्छ होइन, आमाले चाहिँ बढी मलाई माया गर्नुहुन्छ भन्छ कि कतिजना सन्तानले, मलाई चाहिँ बुवाले धेरै माया गर्नुहुन्छ भन्छ कतिजनाले। यो घटनालाई पढ्दै गर्दा हो जस्तो पनि लाग्छ, फेभरेट बच्चाहरू पनि हुँदो रहेछ, कतिवटा केस होला, कतिवटा हुनसक्छ। मानिसको त कुनै
100% स्योरिटी नै छैन कि त्यो एउटा हुनै छैन। एउटा दुधे बालकले एउटा आमालाई छोड्न सक्छ तर म तलाई छोड्न सक्दिन, अथवा भनौ त्यो खालको मानिस र परमेश्वरको कम्पेरिजन नै छैन कि। मानिस चाहिँ फेरि कामै नलाग्ने चाहिँ होइन, परमेश्वरले जिम्मा चाहिँ फेरि मानिसलाई नै दिनुभएको छ नि सन्तानको। तर हामीले सिक्दै जानु पर्यो कि परमेश्वरको बुद्धिलाई प्रयोग गर्दै जानु पर्यो। हाम्रो आफ्नो बुद्धि र विवेक चाहिँ प्रयोग गर्नु भएन, यस्तो भएको छ भने तपाईँले एकचोट विचार गर्नुहोस्। अत मानवीय त्रुटिका बावजुद पनि परमेश्वरको सार्वभौमिकता र उहाँका प्रतिज्ञाहरू पूरा गर्ने परमेश्वरको बारेमा हामी रेबिकाको जीवनबाट राम्रोसँग बुझ्न सक्छौं। प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रमा रेबिकाको गर्भमा रहेका जुम्ल्या सन्तानको उदाहरण दिँदै परमेश्वरको सार्वभौमिक र चयनको उद्देश्य र मानव इतिहासमा यसको प्रभावलाई पुनः पुष्टि गरेका छन्। रोमीको पुस्तकमा हामी देख्न सक्छौं र रेबिकाको देहान्तको विषयमा अधिक विवरण छैन, तर प्रारम्भमा रेबिकाको कहानी मिठो भए तापनि उत्तरार्धमा चाहिँ उनको जीवनले तितो अन्त्य बेहोर्नु परेको पनि हामी देख्न सक्छौं। उनलाई सारा र अब्राहम सँगैको चिहानमा राखिएको थियो। उत्पत्ति 39:29-31 रेबिकाको कथा परमेश्वरको भलाइले भरिएको छ। उनी कुनै विशिष्ट महिला थिएनन्, उनी केवल पितृसत्तात्मक समाजमा बाँचेकी एक साधारण बुहारी मात्र पनि थिइन्। एउटा एक किसिमले एउटा असल एउटा कुरा पनि देखिन्छ, तर स्वर्गका परमेश्वरले तिनको दुःख कष्टलाई मा तिनलाई देख्नुभयो, परमेश्वरले तिनको खाँचो पूरा गर्नुभयो र तिनका छोरालाई आशिष दिनुभयो, किनभने तिनीहरूद्वारै परमेश्वरले आफ्नो मुक्तिको योजना पूरा गर्दै हुनुहुन्थ्यो। रेबिकाको जीवनीले चाहिँ हामीलाई सम्झना दिलाउँछ कि परमेश्वरले सधैँ आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। परमेश्वरलाई धन्यवाद होस् जसले रेबिका जस्तै स्त्रीलाई प्रयोग गर्नुभयो र हाम्रा लागि उहाँको अद्भुत चरित्र चाहिँ स्पष्ट गर्नुभयो। रेबिकालाई प्रयोग गर्ने परमेश्वरले तपाईँ र मलाई पनि प्रयोग गर्नुहुन्छ। हामी कतिपटक समाज देखेर निराश हुन्छौं कि, व्यक्तिहरू देखेर निराश हुन्छौं, ए त्यो गर्नेलाई त्यस्तो परमेश्वरले आशिष दिइरहनु भएको छ, होइन भेदभाव गर्ने स्त्रीको परिवारमा आशिष छ, मेरो आमाले मलाई माया गर्दैन, तपाईँ मेरो बुवाले यो गर्नुहुन्न, होइन यस्तो स्त्री त्यस्तो स्त्री हामी केलाइरहेका हुन्छौँ। हामी मानिस छौँ, हामीमा कमजोरी छ भन्ने कुरा तपाईँ छोराछोरीले पनि र तपाईँ बुवा मम्मीले पनि स्वीकार्नुपर्छ। तर त्यसो भन्दैमा परमेश्वरले तपाईँ र मेरो जीवनमा देख्नुभएको प्रतिज्ञा देख्नुभएको योजना विफल पक्कै पनि बनाउनुहुन्न, उहाँले पूरा गर्ने हरदम प्रयास गर्नुहुन्छ। कतिपटक हाम्रो कारणले गर्दा हाम्रो बुद्धि विवेकलाई प्रयोग गर्न गरेको कारणले गर्दा ढिला चाहिँ हुनसक्छ। यो समय एउटा गीतको साथमा तपाईँ अगाडि दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

हजुर, निकै नै आश्चर्यमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। आज मैले तपाईँहरूको बीचमा रेविकाको जीवनबाट केही उत्साह दिने प्रयास गरे कार्यक्रमको अन्तमा छु। म तपाईँहरूलाई अन्तमा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामी के सोच्छौं भन्दाखेरि चाहिँ बुवा मम्मी हुने बित्तिकै उहाँहरू चाहिँ एकदम पर्फेक्ट हुनुपर्छ अनि उहाँहरूले चाहिँ गल्ती नै गर्नु हुँदैन, उहाँहरूले चाहिँ सबै कुरा असल गर्नुपर्छ, हामी जे जे भन्नु त्यही गर्नुपर्छ अनि उहाँहरूबाट चाहिँ केही नै मिस्टेक हुनु हुँदैन। अथवा उहाँहरू चाहिँ यस्तो हुनुपर्छ कि भनौँ न हामीले खोजेको जस्तो हुनुपर्छ अथवा उहाँहरूको इच्छा आकांक्षा नै हुँदैन भने जस्तो हामी सोच्छौँ कि हाम्रो सबै भनौँ न उहरू चाहिँ इच्छाहरू उहाँहरूबाट पूरा हुनुपर्छ अनि उहाँहरू चाहिँ सक्नुपर्छ भन्ने खालको पर्फेक्ट हामी खोज्छौँ कि। परमेश्वरको वचन पढेका मानिसहरू हामी, उहाँहरू पनि परमेश्वरको सन्तानहरू हो। उहाँहरू पनि कुनै समय तपाईँ र म जस्तै सन्तान छोराछोरी हुनुहुन्थ्यो, उहाँहरूलाई पनि त्यसरी नै उहाँको बुवा मम्मीले एउटा भनौँ न जिम्मेवारीमा हुर्काउनु भएको थियो, प्रेम गर्नुभएको थियो अनि उहाँहरूको पनि इच्छा र आकांक्षाहरू हुन्छन्। उहाँहरूको जीवनमा पनि परमेश्वरको उद्देश्य छ, उहाँहरू पनि मानिस हो, उहाँहरूबाट पनि कमजोरीहरू हुन सक्छ। आज कति धेरै सन्तानहरू हुर्किसके पछाडि आफ्नो बुवा मम्मीको उद्देश्यहरू अथवा इच्छाहरू पूरा गरिदिनु भएको छ कि, कतिजनालाई मेन्टल्ली फिजिकल्ली स्पिरिचुअल्ली एकदमै सपोर्ट गर्नुभएको छ भने कतिजना बच्चाहरूले चाहिँ दोषमा टेपेन लगाइरहनु भएको छ, मेरो बुवाले गर्दा, मेरो मम्मीले गर्दा, उहाँहरूले नमिलिदिएर अथवा यो गरिदिएर त्यो गरिदिएर उहाँहरूले गरिदिएको भए अनि मलाई गाह्रो हुँदैन थियो, त्यो हुँदैन थियो, यो हुँदैन थियो भन्ने गर्छौँ हामी। उहाँहरूलाई पनि परमेश्वर दिनुभएको एउटा जिम्मेवारी हो भने हामीलाई पनि त्यो जिम्मेवारी भोलिको दिनमा दिनुहुन्छ। आजको छोराछोरी भोलिको बुवा मम्मी हुनुपर्छ अनि आफू त्यही छोराछोरी फेरि बुवा मम्मी हुँदा उसले पनि त त्यो भूमिका निभाउनुपर्छ। बाइबलले परमेश्वरको वचनले प्रष्टै भनेको छ, मानिसबाट गल्ती हुन्छ, मानिस कमजोर छ, मानिस सबै थोक होइन, मानिसले सबै थोक गर्न सक्दैन। त्यो कारणले गर्दा हामीले चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ परिवारमा आमा बुवाहरूको बीचमा छोराछोरीको बीचमा खोज्ने एउटै कुरा भनेको चाहिँ परमेश्वरलाई हो। सबै कुरा परमेश्वरले मात्रै गर्न सक्नुहुन्छ। हामीलाई लाग्छ कहिलेकाहीँ म मेरो छोराछोरीको लागि सब थोक हो, म भइनँ भने केही पनि हुँदैन, म रहिनँ भने मेरो छोराछोरी केही पनि होइनन्, म भइनँ भने मेरो बुवा मम्मी केही पनि होइन भन्छौँ हामी। तपाईँको प्रेम जायज हो, ठिक हो, तपाईँको सोच, तर परमेश्वरको वचनलाई हामी हेर्छौँ भने परमेश्वरले यो संसारमा ल्याउन चाहिसके पछाडि, परमेश्वरको उद्देश्यमा आइसके पछाडि, हामी भाउ नभाउ हामी जेसुकै गरौं, तर हाम्रो परमेश्वरले त्यो व्यक्तिलाई प्रोटेक्ट गर्ने त्यो व्यक्तिको जीवनमा उद्देश्य राखिदिनु भएको छ। हरेकको जीवनमा उद्देश्य छ नि। कहिलेकाहीँ आफूलाई म सबै थोक हो भन्ने लाग्छ। तपाईँ सबै थोक होइन, तपाईँले सबै थोक गर्न सक्नुहुन्न, चाहेर पनि गर्न सक्नुहुन्न। तपाईँको मन हुनु त एकदम राम्रो कुरा हो, तपाईँले विचार गर्नु राम्रो कुरा हो। त्यो कारणले गर्दा कहिलेकाहीँ हामी कतिवटा कुराबाट निस्किन सक्दैनौँ, कतिवटा कुराहरू हामी गर्न सक्दैनौँ, दुखित हुन्छौँ कि आफूले आफूलाई सबै थोक सम्झेको कारणले गर्दा। त्यो कारणले गर्दा सबै थोक परमेश्वरमा समर्पण गरौँ, सबै थोक परमेश्वरलाई दिउँ। उहाँ हुनुहुन्छ तपाईँ अभिभावकलाई पनि समेट्ने, तपाईँको बच्चा, तपाईँको फ्यामिलीलाई समेट्ने, हामी सबैजनालाई समेट्ने। हामीलाई त केही पनि थाहा छैन पछि एकछिन पछाडि के हुन्छ भन्ने कुरा, हाम्रो परमेश्वरलाई सबै थाहा छ र त हामीलाई संसारमा ल्याउनु भएको छ। सर्वेश्वरबा तपाईँ र म होइन, हामी एउटा मेडिएटर मात्र हौ। हामी जहिलेसम्म सक्छौँ र जहिलेसम्म परमेश्वरको उद्देश्य हाम्रो जीवनमा योजना छ, परमेश्वर चाहनु भयो भने म यो गर्छु भन्ने उद्देश्यको साथ हामी जिउँ भन्ने उत्साह म तपाईँलाई दिन चाहन्छु। र रेबिकाको जीवनबाट सिक्ने पाठ पनि यो हो जस्तो मलाई लाग्छ। अनि हामी पर्फेक्ट छैनौ, अभिभावक भयौँ भन्दैमा पर्फेक्ट छैनौ, र बच्चाहरूले पनि यो कुरा नसोचौं, अभिभावकहरूले पनि नसोचौं, परमेश्वर पर्फेक्ट हुनुहुन्छ यो कुरामा चाहिँ ढुक्क हौं भन्दै आजको कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। अर्को हप्ता यस्तै कुराकानी म तपाईँहरूको बीचमा गर्ने नै छु। आजलाई भने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। दैवसी नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द वचनको भागमा तपाईँलाई म हृदयबाट स्वागत गर्दछु। आज म तपाईँको बीचमा तपाईँको जिब्रोमा विशाल शक्ति छ भन्ने विषयमा केही कुरा बताउन गइरहेको छु। प्रत्येक मानिसको मुखभित्र एउटा विशाल औजार हुन्छ, हामीलाई थाहै छ। यो एउटा औजार जसले महान आशिष र मुक्ति पनि ल्याउन सक्छ, तर सँगसँगै यो एउटा धेरैका लागि हतियार हुन सक्छ जसले चाहिँ श्राप र विनाश पनि ल्याउन सक्दछ। हितोपदेशको पुस्तक 18 अध्यायको 20 21 सम्म यसरी लेखिएको छ, आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ। 21 पदमा जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेले त्यसका फल खानु पर्दछ। तपाईँले बोल्ने शब्दहरू, प्रिय मित्र, तपाईँको नियन्त्रणमा हुनुपर्दछ। र तपाईँले के भन्ने र के नभन्ने, के बोल्ने के नबोल्ने भन्ने बारेमा तपाईँले गर्ने आफ्नो छनौट निकै नै महत्वपूर्ण हुन्छ, किनभने तपाईँका शब्दहरूले अन्तत तपाईँको जीवन आशीर्वादले वा श्रापले र जीवनले वा मृत्युले भरिएको छ भन्ने कुरा निर्धारण गर्दछ। याकुब 3:5 त झन् यसरी बताएको छ, त्यस्तै जिब्रो पनि एउटा सानो अंग भएर ठूला ठूला कुराको अभिमान गर्दछ, हेर एउटा सानो आगोको झिल्काले ठूलो वन पनि स्वाहा पार्दछ। जंगलमा लागेको सानो आगोको झिल्कोबाट शुरू भएको त्यो आगो चाँडै नै विनाशकारी आगोमा परिणत हुन्छ। प्रियहरू, यो हामीलाई थाहा नै छ। विभिन्न डडेलो, विभिन्न ठाउँमा त्यो वन जंगलमा लागेका डडेलोदेखि लिएर हामीले भर्खरै विभिन्न खालका आगो लागेका घटनाहरू हामीले सुनेका छौं, ती सबै ठूलो आगो लाग्नुको पछाडि एउटा सानो झिल्का एउटा चाहिँ आवश्यक पर्दछ। एउटा सानो झिल्काले पनि यति ठूलो डन्डेलो ल्याइदिन्छ। जिब्रो भनेको एउटा चाहिँ हाम्रो जीवनको निकै नै महत्वपूर्ण अंग हो, हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो। यसले जसरी एउटा डडेलो लाउनको लागि झिल्को भए पुग्छ भनेर भनेको छ, त्यसरी कुनै पनि हाम्रो जीवन अथवा अन्य कसैको जीवन समाप्त पार्नको लागि जिब्रोको एउटा गलत प्रयोग भयो भने अथवा बोलीको गलत प्रयोग भयो भने पूर्ण रूपमा हाम्रो जीवन पनि नष्ट हुन सक्छ भनेर बाइबलले बताउँदछ। जब हामी परमेश्वरको वचनमा हामीलाई दिएका अद्भुत प्रतिज्ञाहरू समावेश गर्ने शब्दहरू बोल्दछौं, जसले हामी हाम्रो जीवनमा र हामीले बोल्ने मानिसहरूको जीवनमा प्रकट हुन सकारात्मक अद्भुत फलको बिउ रोपिरहेका हामी हुन्छौं, तर यसको एउटा धेरै अध्ययारो पक्ष पनि छ। जब हामी नकारात्मक कुराहरू स्वीकार गर्छौं, हाम्रा शब्दहरूले हामी ठूलो हानि पुर्याइ पनि रहेका हुन्छौं। हामी एउटै मुखले मान्छेलाई एकदमै आशीर्वाद दिइरहेका हुन्छौं, एउटै मुखले मानिसहरूलाई निकै नै उनीहरूलाई उत्साह दिइरहेका हुन्छौं, सकारात्मक स्वर्गको बोली हामीले मानिसहरूको यहाँ पुर्याइरहेका हुन्छौं, तर सँगसँगै कहिलेकाहीँ हामी नकारात्मक शब्दहरू पनि हाम्रो मुखबाट बोल्दछौं। मानिसहरूलाई त्यसले चोट पुग्दछ भने चाहिँ त्यो बाइबलीय सिद्धान्तमा आधारित बोली होइन, त्यो बाइबलीय सिद्धान्त अनुसार अथवा परमेश्वरले हामीलाई सिकाउनु भएको त्यो शिक्षा अनुसारको जीवन हाम्रो भएन भनेर बाइबलले बताउँदछ। त्यसकारण हामीलाई विभिन्न समयमा चेतावनी दिएको छ कि बोल्नुभन्दा पहिले धेरै पटक सोच्नुपर्छ। हाम्रो ओठबाट निस्केका, हाम्रो मुखबाट निस्केका प्रत्येक शब्दले हामीले सकेसम्म आशिष मानिसहरूलाई पुग्ने बोली हामीले बोल्नु पर्दछ। मानिसहरूलाई आशिष पुग्ने बोली हाम्रो हुनुपर्दछ, न कि मानिसहरूलाई चोट पुग्ने, त्यो एउटा द्वन्द सिर्जना गर्ने, विभाजन सिर्जना गर्ने, हृदय एकदमै विच्छिन्न हुने खालका ती शब्दहरू हामीले प्रयोग गर्नु हुँदैन भनेर बाइबलले हामीलाई सिकाउँदछ। प्रियहरू, हितुपदेश 12:18 पदमा यसरी बताउँदछ, असावधान वचनले मानिसलाई तरवारले झैं घोच्छ, तर बुद्धिमानीको बोलीले निको पार्छ। हालेलुया। हेर्नुहोस् त, हामी बोल्ने बेलामा कति हामीले सावधानी अपनाउने गरेका छौं। चाहे हामी मानिसहरूको बीचमा किन नहोस्, धेरै मानिसहरूको बीचमा किन नहोस्, आफ्नो घर परिवारमा किन नहोस्, तपाईँको नजिकको मित्रको, तपाईँको घर परिवारमा, तपाईँको श्रीमान श्रीमती बीच हामीले गर्ने कुराकानीमा, हरेक त्यो बोलीमा हामीले कति सावधानी अप्नाएका छौं। मैले जे बोले पनि हुन्छ, मैले जस्तो भने पनि हुन्छ, त्यसले कुनै प्रभाव पार्दैन होला, यो त ख्याल चट्टमा बोलिएको भन्ने, त्यो हुँदैन। प्रियहरू, हामीले सकेसम्म हाम्रो बोल्ने बोलीलाई चाहिँ हामीले सावधानीपूर्वक, हामीले के बोल्न गइरहेका छौं, हामीले कसरी बोल्ने हो, कुन ठाउँमा हामीले कस्तो शब्द प्रयोग गर्ने हो, त्यो निकै ध्यान दिएर त्यो कुराको छनौट गर्नुपर्ने हुन्छ। बाइबलले भन्दछ, असावधान अपनाएको ती वचनहरू तरवार झैं घोच्छ। हामीले बोलेका शब्दले मान्छेको हृदयमा घोच्न सक्छ। भनिन्छ, बन्दुकबाट निस्केको गोलीको त्यति धेरै चोट महसुस हुँदैन, तर मनबाट, मुखबाट निस्केको बोली सबैभन्दा बढी धारिलो हुन्छ। त्यसले लामो समयसम्म त्यसले चोट पुग्छ। आज सम्बन्धहरू किन टुटेका छन्? आज मानिसहरू किन एकअर्कासँग मिलेर बस्न चाहँदैनन्, एकतामा बस्न चाहँदैनन्? त्यसको मुख्य एउटा कारण पनि प्रियहरू, तपाईँ र हाम्रो असावधानी बोलीले, तपाईँ र हाम्रो असावधानी वचनले कुनै मानिसहरूलाई चोट पुगिरहेको छ भने त्यसबाट यो खालको बेमेल अनि यो टुटको अवस्था, सम्बन्ध बिग्रिने अवस्था त्यहाँ उत्पन्न हुन्छ, त्यो परिस्थिति पैदा हुन्छ। तर बाइबलले भन्दछ, बुद्धिमानीको बोलीले निको पार्छ। बुद्धिमानी, यस्तो बुद्धिमानी जसले बोल्नुभन्दा अगाडि उसले धेरै पटक सोच्छ, मैले के बोल्ने, मैले कति बोल्ने, कुन ठाउँमा को व्यक्तिलाई के कुरा बोल्ने, बाइबलले धेरै कुराहरू सिकाएको छ। निकै बुद्धिमानी साथ हामीले हाम्रो वचन, हाम्रा शब्दहरू मानिसहरूको बीचमा राख्नु पर्दछ। धेरै पटक मानिसहरूले आफू वा आफ्नो अवस्थाको बारेमा लापरवाह कुरा गर्दछन्, यसले कति भयानक हानि पुर्याउँदैछ भन्ने कुरा चाहिँ तिनीहरूले बुझ्दै बुझेका हुँदैनन्। उदाहरणका लागि, कसैलाई मेरो वास्ता छैन, मैले बैंकबाट लिएको ऋण कहिल्यै तिर्न सक्दिन, वा हरेक वर्ष म बिरामी हुँदै गइरहेको छु, म कहिल्यै स्वस्थ हुँदैन, यस्ता नकारात्मक कुराहरू मानिसहरूले स्वीकार गरिरहेका हुन्छन्। हाम्रो यो एकदम नेपाली समुदायमा धेरै भन्ने चलन छ, के छ हालखबर भनेर बुझ्दाखेरि, सोद्धाखेरि कसैले जहिले पनि त्यही कुरा, कहिले पनि सकारात्मक कुराहरू नगर्ने, सधैँ मेरो लागि यस्तो छ, म यस्तो छु, म उस्तो छु, जहिले पनि नकारात्मक मात्रै आफ्ना बारेमा त्यो कुराहरू भनिराख्दाखेरि त्यो शब्दले, त्यो वाक्यले पक्कै पनि काम गर्छ। त्यसले मानिसलाई सकारात्मक होइन तर नकारात्मक प्रभाव पारिरहेको हुन्छ। आत्मिक दृष्टिकोणबाट हेर्ने हो भने यी कुराहरू स्वीकार गर्नु अत्यन्तै खराब कुरा हो। हामी कहिलेकाहीँ के छ हालखबर भन्दाखेरि, ए मेरो त यस्तो छ, उस्तो छ, मेरो त जहिले पनि म दुःखको घडी भएर नै जानु परेको छ, मेरो जीवनमा कहिले पनि आशिष छैन, यहाँ पनि समस्या छ, त्यहाँ पनि समस्या छ, मेरो श्रीमानमा यो समस्या छ, मेरो श्रीमतीमा यस्तो समस्या छ, मेरा छोराछोरीहरू यस्तो छन्, उस्तो छन्। त्यो नकारात्मक कुराहरू मात्रै तपाईँ र मैले बोलिरहन्छौ अनि त्यो कुरा आफ्नो हृदयमा तपाईँहरू हामीले त्यसलाई स्वीकार गर्छौ, त्यही कुरा ठानिरहन्छौ भने त्यो कुराले कहिले पनि हाम्रो जीवनमा आशिष ल्याउँदैन, ती कुराले कहिले पनि हामी त्यो समस्याहरूबाट बाहिर निस्कन सक्दैनौ, किनभने हामीले ती खराब कुराहरू मात्रै त्यो आफ्नो जीवनमा हामीले हाम्रो हृदयमा हालिराखेका छौं। तर हाम्रो मुख्य एउटा सावधानी अथवा बुद्धिमत्ता के हुन्छ भने, हामीले हाम्रो वरिपरि आफ्नो जीवनमा भएका कतिपय सकारात्मक कुराहरू छन् पक्कै पनि, प्रभुले दिनुभएको त्यो आशिष, त्यो अनुग्रहलाई तपाईँ हामीले मूल्याङ्कन गरौं त, हाम्रो जीवनमा कति धेरै आशिष अनुग्रह प्रभुले दिनुभएको छ। कति मानिसहरू विभिन्न खालका समस्या खाँचो भएर जानु परेको अवस्था छ, तर तपाईँ त्यो परिस्थितिमा हुनुहुँदैन। हरेक परिस्थितिमा तपाईँ धन्यवादी भएर केवल सकारात्मक वाक्य मात्रै प्रयोग गर्न थाल्नुहोस् प्रियहरू। त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि सकारात्मक ऊर्जा दिन्छ। त्यसले तपाईँ र मेरो जीवनमा पक्कै पनि त्यो एउटा आशिषको कामहरू शुरू हुन्छ। हामी हाम्रो जीवनमा कस्तो आशिष ल्याउन चाहन्छौ अथवा हाम्रो जीवनबाट हामीले मानिसहरूलाई के सन्देश दिन चाहन्छौ, आफ्नो जीवनलाई कता लैजाने, त्यो तपाईँको बोलीमा भर पर्छ, तपाईँको आफ्नो शब्दमा भर पर्छ। तपाईँले के सोच्नुहुन्छ, तपाईँले के बोल्नुहुन्छ, त्यो कुरा निकै महत्वपूर्ण हुन्छ। प्रियहरू, तपाईँले बाइबलमा गरिएका प्रतिज्ञाहरूको विपरीत कुराहरू स्वीकार गरिरहनु भएको मात्र होइन, तर तपाईँ आफैलाई सराप्दै हुनुहुन्छ। तपाईँको जीवनमा यी हानिकारक कुराहरू स्थापित गर्न शैतानलाई अधिकार दिँदै हुनुहुन्छ। जब हामी यस्ता नकारात्मक कुराहरू बोल्दै जान्छौं आफ्नो बारेमा, आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा, तपाईँले डियाबलसलाई त्यो एउटा कुरा आफ्नो जीवनमा अझै निम्ताउनको लागि तपाईँले स्थान दिँदै हुनुहुन्छ, त्यो अधिकार तपाईँले दिँदै हुनुहुन्छ। हामीले अरूलाई के भन्छौ भन्ने कुरामा हामी त्यति ध्यान दिनु आवश्यक छ भन्ने कुरा, तर म तपाईँलाई उत्साह दिन्छु, जहिले पनि सकारात्मक बोल्नुहोस्, सकारात्मक कुराहरूको मात्रै चर्चा गर्नुहोस्। नकारात्मक कुराहरू छन् तर त्यसलाई भन्ने बताउने एउटा निश्चित समय हुन्छ, तर जो सुकैको अगाडि पनि, जसको मानिसहरूको जुन मान्छे भेटियो, जसको जो पाए उसको अगाडि चाहिँ तपाईँ आफ्नो परिवारको बारेमा, आफ्नो जीवनको बारेमा नकारात्मक कुरा मात्र गर्नुहुन्छ अनि त्यो कुरालाई आफूले आफ्नो हृदयमा तपाईँले स्वीकार गर्नुहुन्छ भने तपाईँको जीवनमा यस्तै नकारात्मक कुरा मात्रै हुन्छ। सकारात्मक ऊर्जाको लागि तपाईँले जहिले पनि सकारात्मक कुरा बोल्नुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, धन्यवादी बन्नुहोस्। प्रियहरू, अर्को कुरा, हामीले अरूलाई के भन्छौं भन्ने कुरामा हामी निकै एकदमै सावधानी हुनुपर्ने कुरा छ। हामी जब कसैमाथि हामी रिसाउँछौ, हामी उनीहरूलाई नराम्रो कुराहरू बताउँदछौं। त्यस्तै अर्को कुरा प्रियहरू, हामीले अरूलाई के भन्छौ भन्ने कुरा पनि हामी निकै सावधानी त्यसमा अप्नाउनु पर्ने देखिन्छ। हामी मानिसहरूको बीचमा उनीहरूलाई के कुरा, कस्तो शब्द हामीले प्रयोग गरिरहेका छौं। जब हामी रिसाउँछौ, उनीहरूलाई नकारात्मक कुरा मात्रै बोलिरहेका हुन्छौ। यसबारेमा हामीले चाहिँ धेरै सावधानी अप्नाउनु पर्ने देखिन्छ। त्यसकारण जब तपाईँ कसैसँग रिसाउनुहुन्छ, जब तपाईँ कसैसँग केही नमिठो कुराहरू, तपाईँको सम्बन्ध अलिकति बिग्रिन लागेको जस्तो कसैसँग तपाईँ रिसाउनुहुन्छ भने, तपाईँले त्यो समयमा चाहिँ केही कुरा बोल्नुभन्दा अगाडि एकपटक आफूलाई शान्त पार्नुहोस्। तपाईँले आफूले आफूलाई तपाईँले नियन्त्रण, सो नियन्त्रण तपाईँले गर्न सक्नुभयो, तपाईँले आफूले आफूलाई अलिकति संयमित पार्न सक्नुभयो भने, तपाईँको जुन त्यो बेलामा रिसमा उठेका हरेक शब्दहरू छन्, विभिन्न खालका भडासहरू, ती सबै कुराहरू, आक्रोशमा हामीले के बोल्छौं भन्ने कुरा हामीलाई थाहा हुँदैन। तर जब तपाईँ आफूले रिस उठेको बेलामा तपाईँ शान्त रहन सक्नुहुन्छ, त्यति बेलामा धेरै कुराहरू परिवर्तन हुन्छन्। हेर्नुहोस्, सम्बन्धहरू टुटेर जाने समस्याहरू समाधान भएर जान्छन्। तपाईँले जुन अवस्थामा तपाईँ रिसाउनु भएको छ, तपाईँको विपक्षमा रहेका ती व्यक्तिहरूसँगको जुन एउटा ठूलो एउटा झगडा हुन सक्ने अवस्था, ठूलो द्वन्द हुने स्थिति, त्यो समाधान भएर जान्छ। वचनले भन्दछ हामी शान्त रहनु पर्दछ। तपाईँको मुखबाट निस्किने शब्दहरूमा तपाईँ इमान्दार हुनुपर्दछ। तपाईँले भन्नुभएको हरेक कुराको अर्थ हुनुपर्दछ। बिना अर्थ जे मन लाग्यो त्यही तपाईँ नबोल्नुहोस्। मत्तीको पुस्तक 18 अध्यायको 37 पदमा पनि यसरी बताएको छ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ। हामी आफूले मन लाग्दै जे मन लाग्यो त्यही बोल्ने गर्दछौ। कतिपय समयमा मलाई केही कुरा बोल्ने इच्छा भयो, हामी बोलिदिन्छौ मानिसहरूको अगाडि। बोल्ने कुरामा हामी तत्परता देखाउँदछौ। यदि त्यस्तो हो भने हामी हाम्रो शब्दको, हामीले बोलेका ती वचनको हामी भागीदार हुनुपर्दछ, हामी त्यसको जिम्मेवार हुनुपर्दछ। वचनले के भन्दछ, यदि हामीले बोलेको ती वचनहरूले त्यसबाट हामी निर्दोष पनि ठहरिन सक्दछौ र त्यसबाट हामी दोषी पनि ठहरिन सक्दछौ। खराब भाषा प्रयोग गर्ने तेस्रो र अन्तिम वर्गमा हामीले हेर्ने हो भने मानिसहरूको आलोचना गर्नु र उनीहरूलाई नराम्रो देखाउनु पनि रहेको छ। मानिसहरूको बारेमा कुरा काट्नु, मानिसहरूलाई खराब देखाउने, भनिन्छ नि इङ्ग्लिशमा ब्याक बाइटिङ, अथवा कुनै मानिसहरूको बारेमा उसको ऊ नहुँदाखेरि उसको पिठी पछाडि हामी कुरा गर्ने विभिन्न हाम्रो मानवीय स्वभाव छ। यसका बारेमा बाइबलले स्पष्टसँग बताउँदछ कि यो परमेश्वरका जनहरूको लागि निकै नै हानिकारक छ। हितोपदेश 11:13 यसरी बताउँदछ, कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँदछ तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्दछ। केही मानिसहरूले आफ्नो समुदायमा गफ फैलाउनको लागि अर्को व्यक्तिले गरेको नराम्रो काम खोज्ने प्रयास गर्दछन्। तिनीहरू प्राय सत्यलाई बढाई चढाई गर्ने वा त्यो व्यक्तिले गरेको कामको बारेमा झुटो कुरा फैलाउने छनौट गर्दछन्। जब हामी कसैको आलोचना गर्न शब्दहरू प्रयोग गर्दछौं, हामी परमेश्वरले हाम्रो मुखमा निस्कन चाहनु भएको दया र प्रेम प्रकट गर्ने विपरीत गरिरहेका हुन्छौ। एउटा पुरानो भनाइ छ, यदि तपाईसँग कसै बारेमा भन्नको लागि केही कुरा छैन भने केही पनि नभन्नुहोस्। त्यसकारण बदख्वाई गर्नेको लागि अर्को व्यक्तिले गरेको नराम्रो काम खोज्ने प्रयास गर्दछन्। तिनीहरू प्राय सत्यलाई बढाई चढाई गर्ने वा त्यो व्यक्तिले गरेको कामको बारेमा झुटो कुरा फैलाउने छनौट गर्छन्।

मानिसहरूको कुरा विभिन्न किसिमले आलोचना गर्ने, क्रिटिसाइज गर्ने, मान्छेलाई न्याय गर्ने, हामी धेरै समय परमेश्वर न्यायकर्ता हुँदा हुँदै पनि तपाईँ र हामी न्यायकर्ता भइरहेका हुन्छौं। तपाईँ र हामीले मानिसहरूको पाप अधर्म सुट्याइरहेका हुन्छौं। त्यसकारण आज विश्वासी जीवनमा यो कुरा हाम्रो जीवनबाट हटेर जानुपर्दछ। यो खालको अशुद्धताबाट, यो खालको अपवित्रताबाट, यो किसिमको खराब आचरणबाट तपाईँ र म निस्किनु जरुरी छ। प्रियहरू, लुका 6:28 यसरी लेखिएको छ, शराब्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर। यहाँ परमेश्वरले हामीलाई दुर्व्यवहार गर्नेहरूलाई आशीर्वादका शब्दहरू बोल्न आज्ञा दिँदै हुनुहुन्छ। हाम्रा शब्दहरूले हामीसँग दुर्व्यवहार गर्नेहरूलाई हामी प्रति व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन प्रभाव पार्न सक्छौ र हामी प्रति खराब व्यवहार गर्नेहरूका लागि हाम्रो प्रार्थनाले उनीहरूको हृदयमा परमेश्वरको प्रेम र करूणाको सेवा गर्न ढोका खोल्न मदद गर्न सक्छौ। हामी धेरै समयमा कसैले हामीलाई दुर्व्यवहार गर्यो भने हामी त्यसको प्रतिकारमा हामी उत्रिन्छौ। हामी कसैले हामीलाई गाली गर्यो भने त्यसको प्रतिकारमा हामी गाली बेजत गर्न हामी चाहिँ उत्रिन्छौ। तर बाइबलले के भन्दछ भने शराब्नेहरूलाई आशीर्वाद दियो। हामीहरूलाई मानिसहरूले शराब्न सक्छ, भोलि त यस्तो क्रिश्चियन अथवा यो धर्म बाहिर विदेशी धर्म यो त्यो भनेर अनेक शब्दहरू हामीलाई चाहिँ मानिसहरूले थुतू दूर दूर गर्न सक्छ। त्यस्ता शराब गर्ने मान्छेहरूलाई तपाईँले आशीर्वाद दिनुहोस्। दुर्व्यवहार गर्नेहरूलाई तपाईँ र मलाई विभिन्न ठाउँमा अहिले त धर्म प्रचार गर्यो भनेर, धर्म अंगीकार गर्यो भनेर विभिन्न किसिमका कालो मसो लगाउनेदेखि लिएर समाजबाट, गाउँ समाजबाट निकाल्नेदेखि लिएर विभिन्न यातनाहरू दिने यो खालका चाहिँ सतावट हाम्रो जीवनमा हुन्छ। तर बाइबलले भन्दछ त्यस्ता दुर्व्यवहार गर्नेहरूको निम्ति चाहिँ प्रार्थना गर। हामी कहिले पनि प्रतिकारमा उत्रिने अनि उनीहरूलाई नकारात्मक प्रभाव पार्ने तरिकाले हामी युद्ध द्वन्द त्यो खालको क्रान्तिको परिकल्पना बाइबलले गरेको छैन। तर हामीले नम्रताका साथमा ती व्यक्तिहरूप्रति सकारात्मक व्यवहार गर्नुपर्दछ भनेर बाइबलले सिकाउँदछ। प्रियहरू, रोमीको पुस्तक 8:37 पनि यसरी बताएको छ, होइन यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरू भन्दा पनि अझ बढी छौं। परिस्थिति निराशजनक छ भनेर स्वीकार गर्नुको सट्टा परमेश्वर सिंहासनमा हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस्। कसरी गर्ने? वहाँ मार्फत वहाँ तपाई समान गरिरहनु भएको कुनै पनि चुनौतीबाट एक विजेताको रूपमा सामना। धेरै समय आफ्नो परिस्थितिलाई लिएर हामी चाहिँ एकदमै चिन्तित हुन्छौं अनि त्यो परिस्थितिलाई अब मेरो जीवन यस्तै भयो उस्तै भयो भनेर त्यो कुरालाई आफ्नो शब्दबाट हामीले मानिसहरूको बीचमा आफ्नो बिलौना पोखेर हामीले त्यही कुरालाई स्वीकारेर बस्दछौं। तर वचनले के भन्दछ भने ती परिस्थितिहरूलाई, निराशाजनक अवस्थाहरूलाई चाहिँ स्वीकार गर्नको सट्टा चाहिँ तपाई परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ, उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँ मेरो सहायता हुनुहुन्छ भनेर त्यो कुरा चाहिँ तपाईँले संकल्प गर्नुपर्दछ। त्यो कुराको स्वीकार तपाईँले गर्नुपर्दछ। म मेरो परिस्थितिलाई जित्नेछु किनभने परमेश्वरले मलाई विजयी हुन सुसज्जित गर्नुभएको छ। जब म उहाँको बुद्धि र शक्ति प्रयोग गर्दछु म विजयी हुनेछु भन्ने कुराको संकल्प तपाईँले गर्नुपर्दछ। फिलिपी 4:13 अझ यसरी भन्दछ, जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सबै कुरा गर्न सक्छु। आज धेरै समय तपाईँ हामी निराश हुन्छौं, धेरै समय हामी विभिन्न खराब परिस्थितिबाट गुज्रिरहनु परेको अवस्था हुन सक्छ। त्यसले हामीले आफूले आफूलाई ती नकारात्मक कुराहरू मात्रै औल्याउँदै, ती नकारात्मक कुराहरू मात्रै सम्झिँदै अनि ती निराशपूर्ण कुराहरूलाई मात्रै मानिसहरूको समक्ष त्यसलाई चाहिँ व्यक्त गर्दै बस्ने भन्दा पनि हामीले परमेश्वरमा भरोसा राख्नु पर्दछ। परमेश्वरमा ती बिन्तीहरू, ती हाम्रा सबै समस्याहरू बिसाउनु पर्दछ अनि उहाँ जो हामीलाई शक्ति दिनुहुन्छ उहाँमा हामी सबै कुरा गर्न सक्छौं भन्ने त्यो संकल्प तपाईँ र मैले लिनुपर्दछ। ठूलो आत्मविश्वास र साहसका साथ तपाईँले भन्नुहोस् यो समयमा, प्रियहरू, मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशु ख्रीष्टसँग एकतामा छु र उहाँले मलाई शक्ति दिनुहुन्छ। शैतानले तपाईँलाई देखाउन र विश्वास गर्न लगाउन खोजिएको कुरामाथि विश्वास नगर्नुहोस्। मेरो जीवनमा सबै परिस्थितिहरू पार गर्ने शक्ति र क्षमता छ किनकि म येशु ख्रीष्टसँग एकतामा छु र भन्नुहोस् उहाँले मलाई शक्ति दिनुहुन्छ। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको कुरा सत्य हो भनेर विश्वास गर्नुहोस् प्रियहरू, अनि सिकाउनुहोस्, त्यसलाई स्वीकार गर्नुहोस्, आफ्नो जीवन समर्पित गर्नुहोस्। परमेश्वरले तपाईँको आफ्नो जीवनमा
गर्नुभएको

0: सकारात्मक कामको चर्चा गर्नुहोस् प्रियहरू, आजैबाट त्यो कुरा थाल्नुहोस् अनि तपाईँ त्यो कुरामा अझै बढी विश्वास गर्नुहोस्, त्यो कुरा मानिसहरूलाई स्वीकार्नुहोस्, मानिसहरूको बीचमा सकारात्मक परमेश्वरले दिनुभएको त्यो अनुग्रहलाई घोषणा गर्नुहोस् र स्वीकार्नुहोस्, आफ्नो सम्पूर्ण जीवन परमेश्वरमा समर्पण गर्नुहोस्। परमेश्वरले तपाईँबाट मानिसहरूलाई त्यो ज्योति त्यो प्रकाश बाँड्न चाहनुहुन्छ, परमेश्वरले तपाईँमा ख्रीष्टको त्यो सन्देशलाई झल्काउन चाहनुहुन्छ अनि तपाईँद्वारा धेरै मानिसहरूलाई उहाँले त्यो सुसन्देश प्रचार गर्न चाहनुहुन्छ। यदि तपाईँ निराशमा हुनुहुन्छ, यदि तपाईँ आफ्नो जीवनमा संघर्ष गरिरहनु भएको छ, तपाईँ परमेश्वरको सामु आउनुहोस्, आफ्ना बोझहरू तपाईँले परमेश्वरको सामु राख्नुहोस्। उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उहाँ हाम्रो विजयको झण्डा हुनुहुन्छ। आजको वचनबाट परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। वचनको भाग यही राख्दै म बिदा हुन्छु।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न जिज्ञासा प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: सफलताको लागि दर्शन चाहिन्छ। जय मसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 19 यहाँहरूलाई स्वागत छ। महान दार्शनिक राल्फ बाल्डो इमर्सनले एकपटक भनेका थिए, आफ्ना समस्याहरूबाट धकिएर नबस्नुहोस्, आफ्ना सपनाहरूद्वारा निर्देशित हुनुहोस्। आज म तपाईँहरूसँग तपाईँले के हासिल गर्न चाहनुहुन्छ भन्ने बारेमा स्पष्ट दर्शन हुनुको महत्व बारे कुरा गर्न चाहन्छु। तपाईँको जीवन तपाईँले आफ्नो लागि राख्नु भएको दृष्टिकोण अनुसार बाँच्नेछ। हिब्रूको पुस्तक 11:1 अब विश्वास चाहिँ आशा राखिएका कुराहरूको निश्चय र नदेखेका कुराहरूको ऋण भरोसा हो। विश्वास गर्नको लागि तपाईसँग दृष्टिकोण वा दर्शन हुनुपर्छ र सफल हुनुको लागि तपाईँले त्यो दृष्टिकोणमा काम गर्नुपर्छ। यो एउटा ठूलो पाठ हो जुन हामीले अब्राहमको जीवनबाट सिक्छौ। रोमीको पुस्तक 4:17 जसो लेखिएको छ, मैले तँलाई धेरै जातिहरूका पिता बनाएको छु, जुन परमेश्वरमाथि अब्राहमले विश्वास गरे उहाँको दृष्टिमा उनी हामी सबैका पिता हुन्, जसले मरेकाहरूलाई पनि जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ। प्रिय श्रोता, परमेश्वरले तपाईँको हृदयमा राख्नुभएका दर्शनहरूलाई जीवनमा ल्याउनुहुनेछ, तर त्यो हुनको लागि तपाईँले त्यो दर्शनमा भरोसा राख्नुपर्छ र भरोसाको लागि कार्य आवश्यक छ। यसको अर्थ यो होइन कि तपाईँको दर्शन कसरी पूरा हुनेछ भन्ने बारे तपाईँसँग सबै उत्तरहरू छन्। यसको अर्थ यो हो कि तपाईँ परमेश्वरमा आफ्नो भरोसा राख्दै हुनुहुन्छ, जससँग सबै उत्तरहरू छन् र तपाईँ चरणबद्ध रूपमा कदम चाल्दै हुनुहुन्छ, इच्छा र अपेक्षाका साथ कि परमेश्वरले तपाईँको जीवनमा तपाईँको दर्शनलाई सफल बनाउनुहुनेछ। तपाईँ आफ्नो दर्शनलाई पछ्याउनुहुन्छ किनभने तपाईँलाई थाहा छ कि परमेश्वर तपाईँको पछाडि हुनुहुन्छ। उहाँले तपाईँलाई आफ्नो शक्तिले होइन, उहाँको शक्तिले लक्ष्यमा पुग्न मद्दत गर्नुहुनेछ। जब तपाईँसँग दर्शन हुन्छ त्यसको लागि प्रतिबद्धता चाहिन्छ। तपाईँ परमेश्वरले केही गर्नुहुनेछ भनेर पर्खिएर बसिरहनु भएको छैन। तपाईँ आफ्नो दिमाग, आफ्नो तर्क, आफ्नो निर्णय, आफ्नो प्रतिभा र वर्षौंदेखि सिकेका सिपहरू प्रयोग गर्दै हुनुहुन्छ। तपाईँले यी सबै स्रोतहरूलाई एकसाथ राख्नुहुन्छ, आफ्नो लक्ष्य हासिल गर्न तिनीहरूलाई प्रयोग गर्नुहुन्छ र तपाईँ शान्तिमा हुनुहुन्छ, यो जान्दै कि परमेश्वरले आफ्नो शक्तिद्वारा तपाईँका कमजोरीहरूलाई शक्तिमा परिणत गर्नुहुनेछ। अरूबाट मद्दत खोज्नुहोस्, पाङ्रा पूर्ण अस्वीकार नगर्नुहोस्। ती व्यक्तिहरूलाई खोज्नुहोस् जसले तपाईँको जस्तै दर्शन साझा गरेका छन्, जसले तपाईँले खोजेको सफलता पहिले नै प्राप्त गरिसकेका छन्। तिनीहरूबाट सिक्नुहोस् तिनीहरूले यो प्राप्त गर्न के गरे। जब तपाईँ कसैलाई सफल भेट्टाउनुहुन्छ र उनीहरूको उदाहरण पछ्याउनुहुन्छ, तपाईँले उस्तै परिणामहरू प्राप्त गर्न सक्नुहुन्छ। जीवनमा तपाईँको दर्शन तपाईँको प्राथमिकता सूचीको शीर्षमा हुनुपर्छ। साना तुच्छ कुराहरूलाई भविष्यको यो लक्ष्यतर्फ काम गर्नबाट रोक्न नदिनुहोस्। कुनै अवरोध बिना आफ्नो दर्शनमा काम गर्न हरेक दिन समय छुटाउनुहोस्। हिब्रूको पुस्तक 11:7 विश्वासद्वारा नोहाले त्यति बेलासम्म अधेक रहेका घटनाका बारेमा परमेश्वरबाट चेतावनी पाए, भक्ति साथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए। प्रिय श्रोता, परमेश्वरले दर्शन दिनुभयो। जहाज बनाउँदै गर्दा सबैले नोहाको खिल्ली उडाएर हाँसेका थिए, तर नोहा आफ्नो आलोचकहरूको आवाज सुन्नको सट्टा परमेश्वरको आवाज सुन्न विश्वासयोग्य थिए। ती आलोचकहरू जलप्रलयमा डुबे। परमेश्वरले उनलाई दिनुभएको दर्शन अनुसार नोहाले बनाएको डुङ्गाभित्र नोहा र उनका परिवार सुरक्षित रहे। अरूलाई आफ्नो भविष्य निर्धारण गर्न नदिनुहोस्, परिस्थितिलाई आफ्नो भविष्यको निर्धारण गर्न नदिनुहोस्। तपाईँको जीवनमा परमेश्वरले दिनुभएको प्रतिज्ञाहरूलाई तपाईँको भविष्य निर्धारण गर्न दिनुहोस्। परमेश्वरले तपाईँलाई दिनुभएको दर्शनप्रति वफादार रहनुहोस् र निश्चित रूपमा परमेश्वरको हातले तपाईँलाई सफलतातर्फ डोर्याउनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा घर पर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ.
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि.
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्.
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ.
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094.
1: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त. अब चाहिँ यही क्याटरिङबाट सेवा लिने ठ्याक्क पारेर.
3: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली. हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन.
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्.
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514424141, 9514424141. र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ. साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com. हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ. हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललित

0: कार्यक्रम गुड न्यूज अन्ताक्षरी, हाँ, जहाँ तपाईँ भजन गीत गुनगुनाउँदै अन्ताक्षरी खेल्दै परमेश्वरको महिमा गर्न सक्नुहुनेछ।
1: यस कारण कार्यक्रम सुन्न साथै फोन गर्न नबिर्सनु होला। प्रत्येक आइतबार 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गुड न्यूज अन्ताक्षरी।
2: प्रस्तुत पुनम र अब्राहमको साथमा सुन्नुहोस् है।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

योशूको पुस्तक अध्याय 22 अढाई कुलको विदा। तब योशूले रुबेनी, गादी र मनसेको आधा कुललाई बोलाए र तिनीहरूलाई भने, परमप्रभुका दास मूसाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ र मैले अराएका सबै कुरामा मेरो वचन मानेका छौ। धेरै समयदेखि तिमीहरूले आजसम्म आफ्ना दाजुभाइहरूलाई छोडेका छैनौ, तर परमप्रभु आफ्नो परमेश्वरले दिनुभएको काम पूरा गरेका छौ। अब परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभयो बमोजिम तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ, यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मूसाले यर्दन पारी तिमीहरूको अधिकारको निम्ति तिमीहरूलाई दिएको देशमा आफ्नो डेरामा जाओ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु, उहाँका सबै मार्गहरूमा चल्नु, उहाँकै आज्ञाहरू पालन गर्नु, उहाँमै लीन भएर रहनु, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नु भनी परमप्रभुका दास मूसाले तिमीहरूलाई दिएका आज्ञा र व्यवस्था पूरा ध्यान दिएर पालन गर। गृह युद्धको धम्की हटेको। तब योशूले तिनीहरूलाई आशीर्वाद दिएर विदा गरे र तिनीहरू आफ्नो डेरामा गए। मनुष्यको आधा कुललाई त मूसाले बासानमा अधिकार दिएका थिए, तर अर्को आधालाई योशूले यर्दन वारी पश्चिमपट्टि तिनीहरूका दाजुभाइहरूको बीचमा दिए। तिनीहरूलाई आफ्नो डेराहरूमा जान विदा दिँदा योशूले तिनीहरूलाई आशीर्वाद पनि दिए र तिनीहरूलाई यसो भने, धेरै धन सम्पत्ति र प्रशस्त वस्तुहरू लिएर सुन, चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आफ्ना डेराहरूमा फर्किएर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्ना भाइहरूमा भागभण्डा गर। तब रुबेनी, गादी र मनसेको आधा कुल परमप्रभुको आज्ञा मुताबिक मूसाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इसरायलीहरूसँग विदा भएर कनान देशको सिलोबाट फर्के। जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलिलोतमा पुगे, रुबेनी, गादी र मनसेको आधा कुलले त्यहाँ यर्दनको नजिकै हेर्दैमा ठूलो देखिने एउटा वेदी बनाए। अनि इसरायलीहरूले रुबेनी, गादी र मनसेको आधा कुलले कनान देशको सिमानामा यर्दनको नजिकै इसरायलीहरूको भागपट्टि वेदी बनाए भन्ने कुरा सुने। तब उनीहरूको विरूद्धमा लड़ाई गर्नलाई इसरायलका सारा समुदाय सिलो जम्मा भए। तब इसरायलीहरूले गिलादको देशमा रुबेनी, गादी र मनसेको आधा कुल कहाँ पुजाहारी एलाजारका छोरा पिनहासलाई पठाए र तिनको साथमा इसरायलका मुख्य मानिसहरू मध्ये 10 जना मानिसलाई हरेक कुलबाट एक एक गरेर पठाए। तिनीहरू इसरायलका वंशहरूमा एक एक परिवारका मुखिया थिए अनि तिनीहरू रुबेनी, गादी र मनसेको आधा कुल कहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने, परमप्रभुको सारा समुदाय यसो भन्दछ, तिमीहरूले इसरायलका परमेश्वरको विरूद्धमा कसरी यस्तो विश्वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरूद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोडेर आफ्नो निम्ति यो वेदी बनाएका छौ? के पोरको अधर्मले हामीलाई पुगेन र त्यसबाट परमप्रभुको समुदायमा महामारी आइलागे तापनि हामीले आजसम्म आफूलाई त्यस अधर्मबाट शुद्ध पार्न सकेका छैनौ? के आज फेरि तिमीहरू परमप्रभुदेखि टाढा जाँदैछौ? आज तिमीहरू परमप्रभुको विरूद्धमा बागी भयो भने भोलि इसरायलको सारा समुदायसित उहाँ रिसाउनुहुनेछ। तर यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध छ भने, परमप्रभुको देशमा जहाँ परमप्रभुको पवित्र वासस्थान छ त्यहाँ आओ र हाम्रो देशको साझा अधिकार गर। तर परमप्रभु हाम्रा परमेश्वरको वेदी छोडेर तिमीहरूका निम्ति अर्को वेदी बनाएर परमप्रभुको विरूद्ध बागी नहौ। जेरहको छोरा हाकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन अनि क्रोध इजरायलको सारा समुदायमाथि परेको थियो। त्यो मानिस मात्र आफ्नो अपराधको कारणले मरेको थिएन। तब रुबेनी, गादी र मनसेको आधा कुलले इजरायलका वंशहरूको कुल नायकहरूलाई भने, सर्वशक्तिमान परमेश्वर हो परमप्रभु सर्वशक्तिमान परमेश्वर उहाँ नै जान्नुहुन्छ र इजरायलले जानुन्। यदि हामीले बाँगी भएर परमप्रभुको विरूद्धमा अपराध गरेका रहेछौ भने आज हामीलाई जीवित नराख। परमप्रभुलाई पछ्याउन छोडेर हामीले आफ्नो निम्ति वेदी बनाएका रहेछौ अथवा त्यसमा होम बलि वा अन्न बलि अथवा मेल बलि चढाउन बनाएका रहेछौ भने परमप्रभु आफैले त्यसको लेखा लिउन्। होइन, हामीले यस अर्थले बनाएका हौ कि कुनै वखत भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई यसो भन्लान्, परमप्रभु इसरायलका परमेश्वरसँग तिमीहरूको के सरोकार, किनकि तिमीहरू रुबेन र गादका सन्तानका र हाम्रा बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनु भएको छ। परमप्रभुमा
तिमीहरूको केही पनि हिस्सा छैन। यसो भनेर तिमीहरूका सन्तानले हाम्रो सन्तानलाई परम प्रभु प्रतिको श्रद्धा पूर्ण भय टुटाइदेलान्। यसकारण हामीले यसो भन्यौं, होम बलि अथवा बलिदानको निम्ति नभए पनि एउटा वेदी त हामीले बनाउनु पर्छ, तर हामीहरू र तिमीहरूको बीचमा र हाम्रा पछिका पुस्ताहरूको बीचमा यो साक्षीको रूपमा रहोस् कि हामीहरूले होम बलि बलिदान र मेल बलि लिएर परमप्रभुको सेवा उहाँको सम्मुखै गर्नेछौ, अनि तिमीहरूको सन्तानले हाम्रो सन्तानलाई भविष्यमा परमप्रभुमा तिमीहरूको केही हिस्सा छैन भनी भन्न नपाउन्। अनि हामीले विचार गर्यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रो सन्तानलाई भविष्यमा त्यसो भनिहालेमा हामी भन्नेछौ, हेर, परमप्रभुका वेदीको प्रतिरूप जो हाम्रो पिता पुर्खाहरूले होम बलि वा बलिदानको निम्ति होइन तर हाम्रा र तिमीहरूको बीचमा साक्षीको रूपमा बनाए, हामीले परमप्रभुको विरूद्धमा बाघी भएर उहाँको पवित्र वासस्थानको सामुन्य भएको परमप्रभु हाम्रा परमेश्वरको वेदी छोडेर होम बलि अन्न बलि र बलिदान चढाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्ने दिन त कहिले नआओस्। जब पिनहास पुजारीले र तिनीसँग भएका इजरायलीका कुल नायकहरूले रुबेनका गादका र मनुष्यका सन्तानले भनेका कुरा सुने तब तिनीहरू प्रसन्न भए, अनि एलाजार पुजाहारीका छोरा पिनहासले रुबेनका गादका र मनुष्यका सन्तानलाई यसो भने, परमप्रभु हाम्रो साथमा हुनुहुँदो रहेछ भन्ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरूद्धमा यो विश्वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इजरायलीहरूलाई परमप्रभुका हातबाट जोगाएका छौ। तब एलाजार पुजाहारीका छोरा पिनहास र ती कुल नायकहरू गिलाद देशका रुबेनी र गादीहरूबाट कनान देशमा इजरायलीहरू कहाँ फर्के र तिनीहरूलाई सारा वृत्तान्त सुनाए। त्यो कुरा इजरायलीहरूलाई मन पर्यो र तिनीहरूले परमेश्वरलाई धन्यका भने, फेरि उनीहरूको विरूद्धमा लड़ाई गर्न र रुबेनी र गादी बसेको देश नष्ट पार्न जाने कुरा तिनीहरूले गरेनन्। अनि रुबेनी र गादीहरूले त्यस वेदीको यो नाउँ राखे, परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने हाम्रा बीचमा साक्षी।

यहोशूको पुस्तक अध्याय 23 यहोशूको विदाईको पहिलो उपदेश। अब धेरै दिनपछि जब परमप्रभुले इसरायलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए, यहोशूले सबै इसरायलीहरूलाई तिनीहरूको धर्मगुरूहरू, कुल नायकहरू, न्यायकर्ताहरू र अधिकारीहरूलाई बोलाएर भने, म वृद्ध भए अनि निकै उमेर खाइसके। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सारा जातिहरूलाई के गर्नुभयो सो सबै तिमीहरूले देखेकै छौ। तिमीहरूको निम्ति लडाई गर्ने उहाँ नै परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ। स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुन्द्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात मैले जितेका जातिहरूलाई तिमीहरूको कुलहरूको अधिकारमा बाँडिदिएको छु। परमप्रभु तिमीहरूका परमेश्वर आफैले नै तिमीहरूको सामुन्यबाट उनीहरूलाई निकालिदिनुहुनेछ र तिमीहरूको नजरको अघि धपाइदिनुहुनेछ र परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभए चाहिँ तिमीहरूले उनीहरूको देश अधिकार गर्नेछौ। यसकारण मूसाका व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा साहसपूर्वक पालन गर र मान र त्यसबाट तिमीहरू दाहिने देब्रेतिर नलाग। तिमीहरूको बीचमा रहेका जातिहरूसँग नमिसिनु। उनीहरूको देवताहरूको नाउँ नलेऊ। तिनका नाउँमा शपथ नखानु। तिनीहरूको सेवा नगर्नु र तिनीहरूलाई दण्डवत नगर्नु। तर तिमीहरूले आजको दिनसम्म गरे जस्तै परमप्रभु तिमीहरूका परमेश्वरमै लीन भइरहनु। परमप्रभुले तिमीहरूको सामुन्यबाट महान शक्तिशाली जातिहरूलाई तपाउनु भएको छ, तर तिमीहरूको सामुन्य आजसम्म कोही पनि अर्न सकेको छैन। तिमीहरूको एकजनाले हजार जना मानिसहरूलाई दपाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभए चाहिँ तिमीहरूको निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ। यसकारण परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्न पूरा होशियार गर। तर यदि कुनै किसिमले तिमीहरू तर्केर ती बाँकी रहेका जातिहरू, अर्थात तिमीहरूका बीचमा रहेकाहरूसँग लाग्यौ र उनीहरूसँग विवाह गरेर छ्यासमिस भयो भने त यो निश्चय जान कि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूको दृष्टिबाट फेरि धपाउनु हुने छैन, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उनीहरू तिमीहरूका निम्ति पासो र जाल र तिमीहरूको पीठमा र तिमीहरूको आँखामा काँडा हुनेछन्। अब म सबै मानव जातिले जानु पर्ने बाटो गइरहेछु। परमप्रभु परमेश्वरले तिमीहरूको बारेमा भन्नुभएका सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूको निम्ति सबै पूरा भएको छ र एउटा पनि त्यसबाट फरक परेको छैन भने तिमीहरूको आफ्नो पूरा हृदय र पूरा प्राणले थाहा पाएकै छौ। जसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएका सबै असल कुराहरू तिमीहरूमाथि हुन आएका छन्, त्यसरी नै परमप्रभुले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरूलाई नष्ट नपारुन्जेल परमप्रभुले तिमीहरूमाथि सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ। यदि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको करारबाट तर्केर अरू देवतालाई पूज्न गयो र तिनीहरूलाई दण्डवत गर्यो भने तब परमप्रभुको क्रोध तिमीहरूमाथि धन्कनेछ र उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू तुरुन्तै नाश भएर जानेछौ।

यहोशूको पुस्तक अध्याय 24 यहोशूको विदाईको पछिल्लो उपदेश। तब यहोशूले इजरायलीहरूको सबै कुललाई सकेममा जम्मा गरेर इजरायलका धर्मगुरूहरू, कुल नायकहरू, न्यायकर्ताहरू र अधिकारीहरूलाई बोलाए र तिनीहरूले आफैलाई परमेश्वरको सामु हाजिर गराए। यहोशूले सबै मानिसहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर भन्नुहुन्छ, उहिले अब्राहम र नाहोरका बुबा तेरह तिमीहरूका पिता पुर्खाहरू युफ्रेटिस नदी पारी बस्थे र तिनीहरूले अरू देवताहरू पुज्दथे, तर मैले तिमीहरूको पुर्खा अब्राहमलाई युफ्रेटिस नदी पारीबाट ल्याए र त्यसलाई कनान देशका चारै दिशामा डोर्याए र त्यसका सन्तान वृद्धि गरे। मैले त्यसलाई इसहाक दिए, फेरि मैले इसहाकलाई याकुब र एसाव दिए, अनि मैले एसावलाई त्यसका अधिकारको निम्ति सेइरको पहाड़ी देश दिए, तर याकुब र त्यसका छोराहरू चाहिँ मिश्र देशतिर गए। तब मैले मूसा र हारूनलाई पठाए, त्यहाँ मैले गरेको कामद्वारा मिश्र देशमा विपत्ति पठाए र पछिबाट मैले तिमीहरूलाई निकालेर ल्याए। जब मैले तिमीहरूको पुर्खाहरूलाई मिश्र देशबाट निकालेर ल्याए, तिमीहरू समुद्रसम्म आइपुग्यौ र मिश्रीहरूले तिमीहरूको पिता पुर्खालाई रथ र घोडचढीहरू सहित लाल समुद्रसम्म खेदेर आए, तर तिनीहरूले परमप्रभुलाई पुकारा गरे अनि उहाँले तिमीहरू र मिश्र देशवासीहरूको बीचमा अन्धकार पारेर उनीहरूमाथि समुद्र फर्काई उनीहरूलाई डुबाइदिनुभयो। मैले मिश्र देशमा के गरे सो तिमीहरूले आफ्नो आँखाले देख्यौ, तब तिमीहरू धेरै दिनसम्म उजाड स्थानमा रह्यौ। मैले तिमीहरूलाई एर्दनको पूर्वपट्टि बस्ने एमोरीहरूको देशमा ल्याए, उनीहरूले तिमीहरूसित लड़ाई गरे र मैले उनीहरूलाई तिमीहरूको हातमा पारिदिए र तिमीहरूले उनीहरूको देश अधिकार गर्यो। मैले उनीहरूलाई तिमीहरूको सामुन्ने नष्ट पारे। तब मोआबको राजा सिपोरको छोरा बालाकले इजरायलीहरूसँग लड़ाई गर्यो अनि तिमीहरूलाई शराब दिनलाई त्यसले बओरको छोरा बालामलाई डाकी पठायो, तर बालामको प्रार्थना मैले सुनिन, त्यसैकारण त्यसले त बारम्बार तिमीहरूलाई आशिष पो दियो। यसरी मैले तिमीहरूलाई त्यसको हातबाट बचाए। त्यसपछि तिमीहरू एर्दन तरेर एरिहोमा आयो अनि एरिहोका मानिसहरू एमोरी, परिजी, कनानी, हित्ती, गिर्गासी, हिब्बी र एबुसीहरूले तिमीहरूसित लड़ाई गरे, तर मैले उनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिए। मैले तिमीहरूको अघि अघि एउटा अरिङ्गाल पठाइदिए जसले उनीहरूलाई एमोरीहरूको दुई राजाहरूलाई समेत तिमीहरूको सामुन्यबाट धपायो। त्यो तिमीहरूले आफ्नो तरवार र धनुले गरेनौ। यसरी तिमीहरूले मेहनतै नगरेको देश र तिमीहरू आफैले नबनाएका शहरहरू मैले तिमीहरूलाई दिए। तिमीहरू तीनमा बस्दैछौ र आफैले नरोपेका दाखबारी र भद्राक्ष बारीका फल तिमीहरू खाँदैछौ। यसकारण अब परमप्रभुको भय मान र सारा विश्वस्तता साथ उहाँको सेवा गर। तिमीहरूको पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी र मिश्र देशमा पूजेका देवताहरूलाई फ्याँक र परमप्रभुको सेवा गर। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भने त तिमीहरूले कसको सेवा गर्ने? आजै तिमीहरूले रोज कि तिम्रा पिता पुर्खाहरूले युफ्रेटिस नदी पारी पूजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू, तर म मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौ। करारलाई नवीकरण गरियो। तब मानिसहरूले भने, हामीले परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्, किनभने परमप्रभु हाम्रा परमेश्वरले नै हामीलाई र हाम्रा पिता पुर्खाहरूलाई मिश्र देश दासत्वको घरबाट मुक्त गराएर ल्याउनु भएको हो र हाम्रा आँखाकै सामु त्यस्ता ठूला आश्चर्य कामहरू गर्नुभयो, अनि हामी जहाँ गए तापनि, जुन जातिहरूको बीचबाट हामी आए तापनि, उहाँले हामीलाई रक्षा गर्नुभयो। परमप्रभुले हाम्रा सामुन्यबाट सबै जातिहरू, यस देशमा बस्ने एमोरीहरूलाई समेत धपाउनु भयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौ, किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ। यहोशूले मानिसहरूलाई भने, तिमीहरूले परमप्रभुको सेवा गर्न सक्दैनौ, किनभने उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। उहाँ डाहा गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूको अपराध र तिमीहरूका पाप क्षमा गर्नुहुने छैन। तिमीहरूले परमप्रभुलाई त्यागेर पराई देवताहरूको पूजा गर्यो भने त अहिलेसम्म उहाँले तिमीहरूको हित गर्नु भए तापनि तिमीहरूको अहित गर्न उहाँ फर्कनुहुनेछ र तिमीहरूलाई भस्म पार्नुहुनेछ। तर मानिसहरूले यहोशूलाई भने, होइन, हामी परमप्रभुकै सेवा गर्नेछौ। तब यहोशूले तिनीहरूलाई भने, तिमीहरूले परमप्रभुको सेवा गर्ने निर्णय गरेर तिमीहरू आफ्ना लागि आफै साक्षी भएका छौ। तिनीहरूले भने, हामी साक्षी छौ। यहोशूले भने, यसकारण अब तिमीहरूसँग भएका पराई देवताहरूलाई
तिमीहरूलाई मिल्काइदेऊ र तिमीहरूका मन परमप्रभु इजरायलका परमेश्वरतिर लगाऊ। अनि मानिसहरूले यहोशूलाई भने, परमप्रभु हाम्रा परमेश्वरको सेवा हामी गर्नेछौ र उहाँकै वचन सुन्नेछौ। यहोशूले त्यही दिन मानिसहरूसँग करार बाँधे र सकेममा तिनीहरूको निम्ति विधि र विधान बनाए। यी सबै कुराहरू यहोशूले परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे। अनि तिनीले एउटा ठूलो ढुङ्गा लिएर परमप्रभुको पवित्र स्थान नेरका रूख मुनि स्थापना गरे। यहोशूले सबै मानिसहरूलाई भने, हेर, यो ढुङ्गा हाम्रो विरूद्धमा साक्षी हुनेछ किनकि परमप्रभुले हामीलाई भन्नुभएका सबै कुरा यसले सुनेको छ। तिमीहरू आफ्नो परमेश्वरप्रति अविश्वासी भयो भने त्यो तिमीहरूको विरूद्धमा साक्षी हुनेछ। यसरी यहोशूले तिनीहरूलाई तिनीहरूको आफ्नो अधिकारको जग्गामा पठाइदिए। यहोशू र एलाजारको मृत्यु। यी कुरापछि परमप्रभुका दास नूनका छोरा यहोशू 110 वर्षको उमेरमा मरे। अनि तिनीहरूले तिनलाई गाँस डाँडाको उत्तरपट्टि एफ्राइमको पहाड़ी देशको निम्न सेरह तिनको आफ्नै अधिकारको साथ भित्र गाडे। यहोशूको जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इजरायलको निम्ति गर्नुभएका सबै कार्यको विषय थाहा पाएका धर्मगुरूहरूको जीवनभरि पनि इजरायलीहरूले परमप्रभुको सेवा गरे। इजरायलीहरूले मिश्र देशबाट ल्याएका युसेफका अस्थि, सकेमका बुबा हम्मोरका छोराहरूसित याकुबले 100 चाँदीका टुक्रामा सकेममा किनेको एक टुक्रा जग्गामा गाडे। त्यो ठाउँ युसेफको सन्तानको अधिकारमा पर्यो। अनि हारूनका छोरा एलाजार पनि मरे र तिनका छोरा पिनहासलाई एफ्राइमको पहाड़ी देशमा दिइएको गिवामा तिनीहरूले तिनलाई गाडे।

0: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तोता मार्था राईको साथमा।
3: जयमसी श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म ललितपुर बस्ने हुने इमानुएल एकलेसिया मण्डलीका पास्टर फिलिप सुवेदीको आफ्नो जीवन गवाही बताउन गइरहेको छु कि उहाँ र मेरो भेटपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। म पास्टर बलराम फिलिप सुवेदी हुँ। मेरो जन्म विक्रम सम्बत 2005 साल वैशाख गते पर्वत जिल्लामा भएको हो। हालमा ललितपुरको कुसिन्तीमा बसोबास गर्दै आइरहेको छु र इमानुएल एकलेसिया टिकापुर कैलाली बर्दिया सुर्खेत र ललितपुर मा भएका वरिष्ठ पास्टरको रूपमा सेवाकार गरिरहेको छु। म पर्वत धौलागिरीमा ब्रह्माण्ड परिवारमा जन्मे र हुर्के। मेरा बुबाहरू 7 भाइ मध्ये 5 भाइ पण्डित हुनुहुन्थ्यो। यसै कारण मलाई पनि हिन्दू धर्मप्रति आस्था र विश्वास थियो। मैले सानोमा विद्यालय गएर पढ्न पाइन। 13 वर्षको उमेरमा बाख्रा चलाउन जाँदा धुलो ढुङ्गा र पाटीमा अङ्गारले लेखेर नेपाली अक्षर चिने। त्यसपछि मैले दुर्गा कवचदेखि रामायण वेदसम्म पढे। घिरौलाको पातको मसी र निगालोको म कलमले लेखेर अध्ययन गरे। त्यो समयमा यी विषय बाहेकका अरू पढ्न पाइँदैन थियो र यी विषय पढ्दा धेरै किसिमका ईश्वरहरूका बारेमा अध्ययन गर्नु पर्दथ्यो। मैले सोच्थे मानिसका बुबा त एकजना हुनुहुन्छ र ईश्वर पनि एकजना मात्र हुनु पर्ने हो। तर यहाँ त धेरै छन्, जहाँ गयो ईश्वर नै ईश्वर छन्, बहु ईश्वरवादी कसरी र किन? यसले मलाई दुखी र विचलित बनायो र यो प्रश्नको उत्तर मैले खोज्न थाले। मैले भारतको सिलोङमा 3 कक्षासम्म पढे। त्यो समयमा सर्टिफिकेट पढ्दा पनि अनुभवलाई ज्यादा मानिन्थ्यो। त्यसैले मैले प्रावि स्थापना गरे र 5 वर्षसम्म अध्ययन गरे र मेरो अध्ययन पनि जारी राखे। त्यसपछि बिस्तारै अरू पनि 2 वटा स्कुल खोले। त्यो पहिलाको स्कुल अहिले कलेजमा परिणत भएको छ। त्यसै समय सुसमाचार पनि सुने, तर उल्टै पास्टरलाई नै गाउँमा सुसमाचार सुनाउन दिइन। त्यो करिब 2024 सालतिरको कुरा हो। 2024 सालमा रेभरेन थोमस प्रधानबाट सुसमाचार सुन्ने तर मैले चासो लिइन। म विभिन्न धर्मशास्त्र राम्ररी वाचन गर्थे र मेरो आमा बुबाले पनि मलाई धेरै विश्वास गर्नुहुन्थ्यो। म पनि यी काम गर्नमा रमाउँथे। सही समयमा एक दिन एउटा मन्दिरमा झगडा पर्यो। झगडा हुनुको कारण चाहिँ गुरुहरूले खाएर उब्रिएको प्रसादहरू त्यहाँ मन्दिरमा भएका विधवाहरूले बाँडेर खाने गर्थे। तर त्यहाँ एक दिन 1-2 जनालाई नपुगेको कारण तिनीहरू आफूमा झगडा गरेका थिए। यो देख्दा मलाई अनौठो लाग्यो। अर्को कुरा, त्यहाँ सेवा पुर्याउने गुरुहरूले त्यहाँका विधवीहरूलाई आफ्नी पत्नी बनाउन पाउँथे र तिनीहरूबाट जन्मेका बच्चाहरूलाई भारतको वृन्दावन बनारसमा लगेर पढाएपछि उनीहरू पनि गुरु हुन पाउँथे भन्ने कुरा सुने। यो कुरा मलाई पटक्कै चित्त बुझेन, किनकि यो त डरलाग्दो व्यभिचार नै थियो। लगत्तै म लेलिनबादमा लागे। त्यस समय रातको 12 बजे गोप्य मिटिङ हुन्थ्यो। कतै त्यस समस्याको रहस्य पत्ता लगाउन सक्छु कि भने म 6-7 महिना जति त्यसमा लागि परे। तर त्यहाँ झन ईश्वर छँदै छैन, ईश्वर मान्नु पर्दैन, यो संसार ईश्वर विहीन छ, यी भएका सबै भौतिक थोकहरू आफै बनिएका हुन् भन्ने सिकाइयो। यसमा पनि मेरो चित्त बुझेन। सबै सृष्टि गर्ने त पक्कै पनि एकजना हुनुपर्छ भन्ने कुरामा म विश्वास थिएँ। त्यसै समयमा एउटा सानो झुन्डबाट मैले येशुख्रीष्टको बारेमा सुन्ने मौका पाएँ। येशुख्रीष्ट मुक्तिदाता हुनुहुन्छ। मानिसको लागि उहाँ क्रुसमा टाँगिनु भयो, रगत बगाउनु भयो, मारिनु भयो अनि गाडिनु भयो र 3 दिनमा बौरी उठ्नु भयो। त्यसैले हाम्रो पाप क्षमा भएको छ। मैले सोचे यसरी रगत बगाएर पाप क्षमा हुने भए एउटा खटकुलोमा राँगा बैसी बोकाहरूको रगत जम्मा गरेर त्यसमा डुब्यो भने पाप क्षमा भइँदो रहेछ नि। यसमा पनि मलाई विश्वासै लागेन। आनन्दवन अस्पतालमा मण्डलीको मिटिङमा रेभरेन निकोनो तामाङले रुमी 3:23 भन्नुभयो, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित भएका छन्। मैले के पाप गरेको छु र म यो मिटिङ पछि प्रमाण देखाइमाग्छु भनी सोचे। त्यसपछि परमेश्वर रहित भएका छन् भन्दा चाहिँ अलिकति चित्त बुझ्यो। फेरि अर्को पदहरू मे 6:23 भन्नुभयो, किनकि पापको जरा मृत्यु हो तर परमेश्वरको सित्तेको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन छ। त्यसपछि म थर भए। उहाँले बुझाउनु भयो सबैभन्दा परमेश्वरलाई नचिन्नु चाहिँ ठूलो पाप हो। त्यसपछि मेरो होस खुल्यो। प्रभु येशूले मानिसहरूलाई सित्तेमा अनन्त जीवन दिनुभएको रहेछ र उहाँमा विश्वास गर्दा हाम्रा पाप क्षमा हुने रहेछ, यो कुरा मैले बुझे। त्यसपछि एकजना विश्वासीले मलाई बताउनु भयो यो परमेश्वरको योजना हो। मानिसको पापको दोष रगतमा छ, अरू कुनै पनि पशु र जनावरको रगतद्वारा पाप क्षमा हुँदैन। मानिसको पाप क्षमाको लागि मानिसकै रगत चाहिन्छ, त्यसैले येशूको रगतद्वारा मात्र पाप क्षमा हुन्छ। यो कुराले मेरो चित्त बुझ्यो। 2028 सालको कुरा हो। रेभरेन्ड निकुन्नर तामाङले रोमी 6:23 बुझाउनु भएको थियो र येशूको अनुयायी हुनको लागि बपतिस्मा लिनुपर्छ भन्ने थाहा भयो, तर त्यसलाई स्पष्ट पार्ने कोही पनि भएन। म कडा स्वभाव भएको कारणले पनि होला, कोही नजिक आएर सिकाउने इच्छा नगरेको हुन सक्छ। त्यसै समयमा शान्ति पराजुली बहिनीको खोलामा बप्तिस्मा हुँदा मलाई पनि त्यही समय रेभरेन्ड रोबर कार्थपद्वारा बप्तिस्मा दिनको लागि अनुरोध गरे, तर उहाँले मलाई रोक्नुभयो। 2029 वैशाखमा 15-20 जनाको एउटा आत्मिक सम्मेलन राखियो। पास्टर देव सिंह दाहाल देश 3 दिने सम्मेलनको वक्ता हुनुहुन्थ्यो। उहाँले अध्ययनको तरिकाले क्रमश सिकाउँदा मैले ग्रहण नगरेको र बप्तिस्मा नभएको भन्ने कुरा थाहा पाए। त्यसै समयमा कुरस कस्तो बदलाव ममा भन्ने गीत सुनेपछि मैले तुरुन्तै कोठामा रहेको 31 छुरोट र 9 सलाई र 1 बाकस फिल्मी किताबहरू सबै आगोमा जलाइदिए र म प्रार्थनामा बसे अनि मेरो सबै पापहरू स्वीकार गरी पश्चाताप गरे। त्यसपछि मैले 2029 साल वैशाख 29 गते मैले येशू ख्रीष्टलाई मेरो प्रभु मुक्तिदाता भन्ने व्यक्तिगत रूपमा ग्रहण गरे। लगतै ज्येष्ठ 14 गते काठमाडौँको ज्ञानेश्वर मण्डलीमा रेभरेन्ड पास्टर रोबर्ट कार्थकबाट पिता र पुत्र र पवित्र आत्माको नाममा पानीको बप्तिस्मा लिए र त्यही ज्येष्ठ 28 गतेदेखि नै मैले एउटा सानो मण्डलीको कार्यभार सम्हाल्न पनि थाले। 2032 सालमा मेरो बुबा आमा भारतको सिलोङको बरघाट गाउँमा बस्नुहुन्थ्यो। म काठमाडौँमा सेवाको अनुभव गर्दै गर्दा मैले चिनेको पाएको र अनुभव गरेको ख्रीष्ट मैले पाएको मुक्ति अनन्त जीवनको बारे लेख्दै पत्रद्वारा सुसमाचार पुर्याउँदै गर्दा बुबाले बडो मायालु शब्दले पत्रमा आमा बिरामी भएको र बुबाले पनि भेट्ने मन गर्नु भएको कुरा लेख्नुभयो। म खुसी हुँदै र रमाउँदै साँझमा घर पुगे। साँझमा भलाकुसरी भयो र खाना खाएर सुत्यौं। भोलिपल्ट बिहान मैले स्थापना गरेको स्कूलको हेडमास्टरले म आएको थाहा पाएर बिहानै भेट्नको लागि आउनुभयो। खुसी हुँदै चियाको चिस्की लिँदै भलाकुसारी पछि मैले चिनेका र विश्वास गरेको प्रभु येशूको साक्षी दिँदै गर्दा बुबाले भित्रबाट सुन्नुभयो। त्यसपछि उहाँ बाहिर मका आएर पिठोमा लातले हान्दै कला हत्याएर बाहिर निकाल्नु भयो। यो लुगा बाइबल र किताबहरू सबै भाडा मोल्ने जुठर्नाको मुनि मैलामा फालिदिनु भयो र खुट्टाले कुची मिल्ची गरेर लतपत पारिदिनु भयो। मलाई घरबाट निस्कन आदेश दिनुभयो। मैले मेरो सबै सामानहरू टिपे। त्यसपछि म बाध्य भएर घरबाट निस्कनु पर्यो। सबै मैलाहरू पुछी झोलामा हाली म हिँडे। हेडमास्टरसँग अलिक पर जङ्गलको छेउमा बसेर भएको घटनाको बारेमा र बाइबलको सत्यता बताएर बाटो

बाटोमा पर्ने मैले पठाएको विद्यार्थी लेखनाथ पोखरेलको घर पर्थ्यो। दिउँसो भोकले सताएको बेला खेतमा खाजा खाने समय भएकोले मैले गफ गर्दै खाजा खाएँ, भुटेको मकै चियाको साथ खाएँ र बाटो लागे। पैसा जे जति थियो मैले घरमा दिइसकेको थिएँ। मेरो गोजेरी त्यो थियो। मैले अध्ययन गरेको स्कुल नयाँ बङ्गला हाई स्कुलतिर लागे र सहपाठी थानेश्वर अधिकारीकोमा बास बस्नमा पुगे। मलाई उहाँहरूले स्वागत गर्नुभयो। थानेश्वरले मिल्क प्रड्युसर कोअपरेटिभ सोसाइटीमा स्कुल टिचिङ दुबईमा काम गर्दा व्यवस्था भएको कारणले स्कुलको अध्ययन मलाई दिने भन्ने कुराको आश्वासन पाएँ र रमाए। मनमा नै परमेश्वरलाई धन्यवाद दिए। साथै मेरो साथी मैले ख्रीष्टलाई अपनाएको र जीवन पाएको कुरा बताएर सुत्यौं। भोलिपल्ट म क्रिस्चियन भएको कुराले मलाई अध्यापन गर्न नदिने निर्णय भएछ। त्यसपछि म केही दिन काम खोज्दै हिँडे तर पाउन सकिन। मैले 3 दिनसम्म मेरो मुखमा अन्न परेन। म हिँड्न नसकेर घिसिदे अवस्थामा पुगे। हिँड्दा हिँड्दै म एउटा सानो खोका पसलमा पुगे। पसलकी बहिनी खासी जातिको विश्वासी हुनुहुन्थ्यो। उहाँले मलाई सोध्नु भयो, दाई तपाईँ किन यसरी लखतरान भएर हिँड्नु भएको, तपाईँको घर कहाँ हो? मैले भने म एक नेपाली हुँ। मैले यसु ख्रीष्टलाई विश्वास गरेको कारण मेरो बुबाले मलाई घरबाट निकालिदिनु भयो र यदि कतै काम पाए म गर्नेछु। अनि उहाँले भन्नुभयो, यो हुनै सक्दैन, नेपालीहरू त हातले बनाएको मूर्तिको ईश्वरलाई बुझ्नेहरू हुन्, उनीहरू जीवित परमेश्वरलाई बुझ्दैनन् र म तपाईँलाई विश्वास गर्न सक्दिनँ। त्यसपछि म येशूमा विश्वास गर्छु भन्ने प्रमाणित गर्न मैले बाइबल उहाँलाई दिएँ। अनि उहाँले भन्नुभयो, मलाई थाहा छ यो बाइबल हो र यो मैले पुस्तक पढेको पनि छु, तर नेपालीहरूले यो मान्दैन। मैले भन्यो, हो मान्दैन, तर परमेश्वरले मलाई चुन्नुभयो र मैले उहाँलाई विश्वास गरेँ। त्यसपछि मेरो बुबालाई यो कुरा मन परेन, यसै कारण मलाई घरबाट उहाँले निकालिदिनु भयो। उहाँलाई घरबाट आएको टिफिन दानीको खानाबाट आधा दिनुभयो र भोकले लखतरान भएको शरीरमा बाँचे र धन्यवाद दिए। उहाँले थप्नुभयो, मेरो भाइको एउटा जीव छ र तिमीले अरू काम नपाएसम्म त्यहाँ काम गर्न सक्छौ। मैले केही समय गाडी खलासीको काम गरे। उनले दिएको सहाराले म फेरि सिलोङ गएर अपर म प्रेम प्रेसिडेन्ट मण्डलीमा पुगे। वृद्ध रिटायर्ड पास्टर जेबी लामाले मलाई सहारा दिनुभयो। मैले त्यस मण्डलीमा करिब 10 महिना जति प्रचारक भएर काम गरे। म मण्डलीमा पहिलो दिन उपस्थित हुँदा 18 जना विश्वासीहरू हुनुहुन्थ्यो र 10 महिनापछि नेपाल फर्कने समयमा जम्मा 48 जना विश्वासी भएका थियौं। त्यस मण्डलीमा प्रभुका जनहरू अत्यन्त प्रेमिला र असल थिए, जसका निम्ति हृदयबाट धन्यवाद दिँदै म प्रभुलाई प्रशंसा चढाउँछु। अहिले त्यस मण्डलीमा 500-600 जना विश्वासीहरू छन् भन्ने सुनेको छु र प्रभुलाई धन्यवाद दिन्छु। 2029 सालमा एक यहुदी जो जायर निवासीसँग मेरो भेट भयो र उहाँसँग मेरो संगति सुरु भयो। उहाँको गरिबी र सादा जीवन आत्माले भरिएर ख्रिष्टको बलमा जिउने मान्छे जसमा मैले ख्रिष्ट देखे। यद्यपि उहाँ मेडिकल डाक्टर र बाइबल ज्ञानमा पोख्त शिक्षक थिए, उहाँको संगति र बाइबल अध्ययन मेरो थियोलोजी वा कलेजको पूर्णता थियो। उहाँको जीवन शैलीमा म उभिएको छु। त्यही पृष्ठमा मैले सेवा गरे। उहाँ यो संसारमा हुनुहुन्न, उहाँसँगको संगति र सेवाकाईमा करिब 10 महिना रहे। दोस्रो व्यक्ति यहुदी हुनुहुन्छ। मेघालय सिलोमा 1975 सालतिर मण्डलीका एउटा ठूलो 2 घण्टाको कार्यक्रम आयोजना गरिएको थियो। त्यस कार्यक्रमको प्रमुख अतिथि वक्ता उहाँ हुनुहुन्थ्यो। रोमानियाका रिचर्ड बुर्मा ब्रान्ड रोमानियाको कम्युनिस्ट सरकारबाट सताइएर छिया चोटे चोट र दर्जनौ पुवाल भएर पनि बाँच्नु भएको जिउँदो साँची, जसको म सुकित सचिव भएर सुशृंसा गर्ने मौका पाए। उहाँको प्रेरणाले मलाई अझै ख्रिस्टको निम्ति केही गर्ने जिउने र मर्ने अठोटमा पुर्यायो। 2034 सालमा मेरो ज्योतिसँग तानसेन मण्डलीमा पवित्र विवाह भयो र एउटा छोरो पनि भयो। त्यसपछि बर्दिया जिल्लामा
मलाई ठुलो जिम्मा आयो। मैले सीएमए पढेको कारण 4 वर्ष त्यहाँको हेल्थ पोस्ट स्थापना गरेर इन्चार्ज भएर काम गरे, अनि मेरी श्रीमतीले चाहिँ नर्स काम गरिन्। त्यो समयमा हामीले धेरैलाई सुझाउमा सुनाउन मौका पायौँ। यसरी त्यो समयमा हामीले मेडिकलमा काममा साथै परमेश्वरको सुसमाचारी काम दुवै गर्यौँ। हामीले धेरै भन्दा धेरै परमेश्वरबाट आशिषहरू पायौँ र ती आशिषहरू अरू बिरामीहरूलाई पनि सुनाउने मौका पायौँ। 2039 सालमा लोक सेवा पछि मलाई दार्चुला र श्रीमतीलाई राजपुरमा दरबन्दी दिएकोले परिवार छुटिएर 3-4 वर्षको सानो छोरी लिएर जागिर खान कठिन भएकोले दुवैले राजीनामा दिएर आफ्नै क्लिनिकको माध्यमबाट सेवा गर्न थाल्यौं। म तारालाल बडियामा मेडिकल सेवा शिशुमच्छा र अनुग्रह मण्डलीमा सेवा पनि दिँदै थिएँ। म अहेफ र मेरी श्रीमती अनमीको रूपमा सेवा गर्यौं। हामीले औषधि उपचारका साथसाथै शिशुमच्छारको काम पनि गर्यौं। शिशुमच्छारमा मेरी श्रीमती ज्योति सुवेदी पनि सशक्त थिइन् र मलाई पूर्ण सहायता गरिन्। 2040 सालको कुरा हो। प्रहरी चौकीमा इन्चार्ज भट्ट बहादुर सुनाले मलाई चौकीमा बोलाएर भन्नुभयो, तपाईँले धर्म प्रचार गर्नुहुन्छ रे भन्ने रिपोर्ट आएकोले म तपाईँलाई चौकीमा थुन्छु र जिल्ला चलान गर्छु। केही वर्ष अघि सुर्खेत गुल्मीमा पनि मैले क्रिस्चियनहरूलाई पक्राएर जिल्ला पठाई जेल चलान गरेको थिएँ। मनमनै मेरो परमेश्वरलाई यो कुरा भने र उहाँसँग कुरा गर्न लागि मलाई प्रचार गरेको अभियोग माने थुन्नुहुन्छ भन्ने मैले तपाईँलाई सबै कुरा किन नभन्ने। अब मेरो कुराको लागि आधा घण्टा समय दिनुहोस् अनि मलाई जसो गर्नुपर्छ म तपाईँको हातमा छु। मैले सुसमाचार सुरु गरेँ। ईश्वर थियो मानिसको सृष्टि पाप र न्याय यसले गर्नुभएको मुक्तिको काम र क्षमा अनन्त जीवनको सबै बारेमा मैले बताएँ। उहाँ सुना जातिको हुनुहुन्थ्यो। क्रिस्चियन र जातीयता बारेमा भनिसक्दा उहाँमा विश्वास सुरु भयो। त्यसपछि उहाँले मलाई घरमा लगेर खाजा खुवाएर छोडिदिनुभयो। अर्को वर्ष मेडिकल क्लिनिकमा कार्यरत रहेकै बेला डीएसपी सीडीओ र प्रधान पञ्च लगायत 50 प्रतिनिधि तथा कर्मचारीहरू 81 मेरो क्लिनिकमा अगाडि आउँदा हामी अचम्मित भयौं। डीएसपीले डाइजिन बोतल औषधि माग्नुभयो तर थियो। क्रिस्चियन र जातीयता बारेमा भनिसक्दा उहाँमा विश्वास सुरु भयो। त्यसपछि उहाँले मलाई घरमा लगेर खाजा खुवाएर छोडिदिनुभयो। अर्को वर्ष

छ मलाई समात्न रहेछ। हितोपदेशको एउटा कुटिसन मेडिकलको भित्तामा टाँसिएको थियो। सो माख्नुभयो र सबैलाई देखाउँदै हेर्नुहोस्, यस धर्म प्रचारकलाई यहाँ कारवाही नगरी राख्नु भएको रहेछ। किन प्रधानपञ्चज्यू, प्रधानपञ्च खड्क बहादुर श्रेष्ठले सबैलाई सामु डटी र आफ्नो सेतो शर्ट देखाउँदै सोध्नुभयो, मेरो शर्ट कस्तो रङ्गको छ? सबैले भने सेतो। फेरि उहाँले थप्नुभयो, हो मैले लगाएको शर्ट सबैले सेतो नै देख्छन्। त्यस्तै सुवेदीज्यूको जीवनमा जे छ त्यही सबैले देख्छन् र लुकाएर लुक्दैन। उहाँ क्रिस्चियन हुनुहुन्छ, सबैले क्रिस्चियन देख्छन्। हरेक मानिस आफूले चाहेको धर्म मान्न स्वतन्त्रता पाउनु पर्छ। यदि उहाँलाई पक्राउनु पर्ने हो भने आजैदेखि म क्रिस्चियन हुन्छु, तपाईँ के गर्नुहुन्छ डीएसपी साहेब? त्यसपछि वडा अध्यक्षले त्यहाँ भेला भएका मानिसहरू सोध्नुभयो, सुवेदीज्यूलाई पक्रेर लान तयार हुनुहुन्छ, तपाईँहरू पनि भन्नुहोस्। सबैजना त्यहाँका स्थानीय बासिन्दाहरूले एकै सुन भने हामी पनि उहाँसँगै जानेछौ। सिडिओले नम्र बोलीमा भन्नुभयो, उहाँ क्रिस्चियन हुनुहुँदो रहेछ, हामीलाई थाहा थिएन। हाम्रो जिल्लामा रेन्जर कार्यालय, प्रहरी कार्यालय, सैनिक कार्यालय र पञ्चायत लगायत सबैले उहाँको सेवाको कार्य बताएका छन्। सिडिओ कार्यालयको प्रशासकीय अधिकृतको श्रीमतीले उहाँलाई पाउनु भएको सेवाले निको पारिनु भएको छ। धर्म मान्छेले आफ्नो विश्वास अनुसार पालन गर्छन्। उहाँले कसैलाई बाधा दिने को सुनेको छैन। यो विवाद अघि नबढाऊ। त्यसपछि कारवाही अघि नबढाई मलाई छुट्टी दिए। माथिको घटना थाहा पाएपछि भद्र बहादुर भेट्न आएर उहाँले भन्नुभयो, वास्तविक प्रभुलाई पहिरहनु भएको रहेछ र यो सत्य रहेछ। म अहिले सरकारको सिन्दुर पहिरेको छु, पछि मैले पनि क्रिस्टलाई अपनाउने छु भनी धन्यवाद दिएर आफूले चौकीमा राखेकोमा माफी मागेर जानुभयो। 10-12 वर्षपछि उहाँले विश्वास गरेर आफ्नै जग्गामा मण्डली बनाउन ठाउँ दिएर परमेश्वरको सेवा गर्नुभएको सुने र मैले देख्न नपाउँदै उहाँ तारा तालमा स्वर्गीय हुनुभयो। 1950 सालमा दसैँको अवसरमा मन्दिर निर्माण र दुर्गा पूजालाई चन्दा नदिएकोमा हाम्रो मेडिकल रहेको सटर खाली गरी टिकापुर निकाला गर्ने भने स्थानीय केही अगुवाहरूले मिटिङ बसेर निर्णय भएछ। मेरो सेवाको ठाउँमा अरूहरूलाई खडा गरे तापनि सफल भएनन्।

0: त्यही सालमा टिकापुर इसाई समाज स्थापना गरेर कोषाध्यक्ष र सचिवमा रहेर मण्डलीहरूको एकता निर्माण गर्ने मौका प्राप्त गरे। 2059 नौ परिवर्तन गरी क्रिस्चियन एकता समाज गठन गरी 7 वर्ष अध्यक्ष भई सेवा पुर्याउने अवसर प्राप्त गरे। त्यही एकता समाज अहिले जिल्ला एकता समाज भएको छ। 2054 सालमा टिकापुरमा प्रहरी इन्चार्जले सुसमाचार प्रचार गरेकोमा कार्यवाही गर्ने नत्र घुस स्वरूप एउटा घोडा किली दिने कार्यवाही फिर्ता लिने भनेका थिए, तर त्यसो भनेको 3 दिनपछि उहाँको स्वरूप भएर अन्यत्र जानुभयो। टिकापुरमा 2000 2 कठा घडेरी किनेका थियौ। टिकापुर समितिले यदि घर निर्माण नगरे फिर्ता लिने उद्धि गरिरहेको जग हाल टिकापुर बसेर काम गर्दैथ्यौ। टेलिफोन वा अन्य कुनै सञ्चार थिएन। नारायणपुर बजारमा मुख्य व्यापारी वीर बहादुर राई थिए। मैले सिमेन्ट खोजी गर्दा त्यहाँ पाइने जानकारी भएकोले म त्यहाँ गए। मेडिकल सेवामा पनि परमेश्वरले उचाल्नु भयो। सेती अञ्चलमा मेडिकल व्यवस्थापन व्यवस्थित गर्न, दर भाव कायम गर्न, नैतिक व्यापार गर्न, सरकारसँग व्यावसायिक सम्बन्ध गर्ने काम पनि गरे। 1996 औषधि व्यवसाय व्यवस्थित गरेकोमा निवर्तमान राष्ट्रपति श्री रामवरण यादव स्वास्थ्य मन्त्री हुँदा उहाँको बाहुलीबाट केन्द्रीय औषधि व्यवसाय संघले दिने अवार्ड पनि प्राप्त गरे। औषधि निर्माण कम्पनी देउराली जनता फार्मासी कल्स कम्पनीले पनि अवार्ड दिएको छ। यद्यपि सबैभन्दा श्रेष्ठ परमेश्वरको राज्यको सेवा र अवार्ड अझै उत्तम हुनाले पृथ्वी 2:14 अनुसार पछाडिका कुरा बिर्सेर अगाडिका कुराहरूतिर जोरसँग लम्कदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोरसँग अघि बढ्दछु। 2041 चैत्र 13 गते बर्दिया छाडेर कैलाली गए। त्यहाँ आफ्नो पेसाको साथी मण्डलीमा एल्डरको काममा सेवारत रहे। 2048 साल चैत्र 30 गते मण्डली स्थापनाका लागि प्रार्थना गर्यो। 2049 श्रावण 1 गते मण्डलीका नामकरण श्री चन्द्र बहादुर बुढा दाईले इमानुएल दिनुभयो र मैले एकलेस थपेर इमानुएल एकलेस नाउँ दियो। सही वर्ष करिब 70-80 जना नयाँ मानिसहरूले विश्वास गर्नुभयो। हालसम्ममा 18 एकलेसियाहरू स्थापना भइसकेको छ। त्यसमध्येमा 5 मण्डलीहरू चाहिँ इमानुएल एकलेसिया संसारबाट बाहिर बसी सेवा गरिरहेको छन्। हाल नेपाल खुरिया गरेर इमानुएल एकलेसिया आबद्ध 13 मण्डली हरूमा 11 पास्टर 11 एल्डर र 55 डिकनहरू बाल समिति शिक्षक शिक्षिकाहरूले सेवा कार्य गरिरहेका छन्। हाल ललितपुरको कुसुम्तीमा आफ्नै घरमा मण्डली स्थापना गरी सेवा कार्य गरिरहेको छु। इमानुएल एकलेसिया भैँसीपाटीमा पास्टर मोहन राईले सेवा कार्य गरिरहनु भएको छ। मैले सेवा कार्य गरेको 46 वर्ष भयो र अहिले म मेरो पेसाबाट निवृत्त भए मण्डलीको सेवा कार्यमा छु अनि म छिन्जेल उहाँको नै सेवा गर्नेछु। मिका 4:5 ख हामीलाई सदस्यले पढ्नुभयो हाम्रो परमेश्वरको नाउँमा हिँड्नेछौ। यहोशू 24:15 ख म र मेरा घरानाले परमेश्वरको सेवा गर्नेछ। हालेलुया। मलाई परमेश्वरले धेरै आशिष दिनुभएको छ। मेरो जीवनमा शान्ति आनन्द नयाँ र अनन्तको जीवन छ। अबका बार कि मेरो जीवन परमेश्वरलाई नै सुम्पेको छु। म बाछिन्जुल र मेरो अन्तिम श्वास पनि मैले विश्वास गरेको परमेश्वर प्रभुको नै महिमा प्रशंसा र सेवा गर्नेछु। परमेश्वरलाई धन्यवाद होस्। हवस् त श्रोता, आज मेरो निर्धारित समय सकिएको छ। यसै तपाईँहरूसँग पनि श्रोताहरूलाई आशिषमी बनाउने गवाही छ भने तपाईँले मेरो प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुन्छ। यसको लागि हो मेरो वाट्सएप नम्बर 6085908136 6085908136 छ। इमेल एड्रेस हो raimartha8080@gmail.com। फेसबुक हो मार्था राई जेमिसी कसले
1: Good News FM, 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मिकको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम नेपालगंज सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। त श्रोता, आजको कार्यक्रममा हामी नम्रताको बारेमा कुरा गर्ने बाइबलमा भनिएको छ, धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। प्रिय श्रोता, सामान्यतया नम्रता भन्नाले हामी विनम्र भन्ने बुझ्दछौ। नम्रतालाई बाइबलले कसरी प्रस्ट्याउँदछ? यदि नम्रता मानिसमा भएन भने के हुन्छ? नम्रताले परमेश्वरको राज्यमा कस्तो स्थान पाउँदछ? आदि इत्यादिको बारेमा पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज हाम्रो बीचमा आदरणीय पास्टर प्रवचन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोता, म प्रवचन यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रममा उपस्थित भएको छु। यहाँहरूका बीचमा फेरि पनि पवित्र शास्त्र बाइबलको अति असल वचनबाट यहाँहरूलाई ईश्वरीय प्रेमको आभास गराउने प्रयत्न गर्नेछु, जुन कुरा सत्य र साँचो छ र तपाईँ हामीहरूलाई वचनले सधैँ माथि उचाल्न चाहदछ अथवा सृष्टिकर्ता सनातनका परम ईश्वरले हामीलाई माथि नै उचाल्न चाहनुहुन्छ, हामीलाई सहायता नै गर्न चाहनुहुन्छ, जुन कुरा पवित्र शास्त्र बाइबलमा सुरुदेखि अन्त्यसम्म दर्शाइएको छ। श्रोता, आज हामी पवित्र शास्त्र बाइबलबाट विनम्रता तथा ह्युमिलिटीको बारेमा हेर्नेछौ। श्रोता, तपाईँ र हामीहरूको जीवनमा नम्रता अथवा विनम्रताको खाँचो अति नै परेको हुन्छ। तपाईँ हामीलाई थाहा छ नम्रता भनेको के हो अथवा विनम्रता भनेको के हो? श्रोता, यो कुरा हाम्रो जीवनमा नभई नहुने कुरा हो, जुन कुराको अभाव पनि हाम्रो जीवनमा छ। त्यसैले हामीहरू कहिले रुखो देखिन्छौ, एक प्रकारको कुरोपन हाम्रो जीवनमा आएको हुन्छ, कारण हाम्रो जीवनमा ईश्वरीय व्यवहार तथा विनम्रताको अभाव भएकोले हो। विनम्रता र दीनता शब्दको मूल स्रोत एउटै शब्द भए पनि तिनीहरूका अर्थहरू विभिन्न प्रकारका छन्। कुनै कुनै अवस्थामा यिनीहरूको सम्बन्ध गरिबी वा दुःखसँग भन्ने हुन्छ, जुन कुरा पहिलो सामुएल 2:8, 37:11-14 पदमा यो अर्थमा अथवा दुखी तथा गरिबी भन्ने अर्थमा शब्द प्रयोग भएको छ। तर श्रोता, अरू अवस्थाहरूमा यी शब्दहरू अपमान वा लाजसँग सम्बन्धित छ, जुन कुरा यसैयाको 53:3-8 प्रस्ट्याइएको छ र प्रेरित 8:33 र दशकुरन्थीको 9 तथा 11 पनि हामी यो बारे पाउँदछौ। उदाहरणको लागि यसैया 53 प्रभु येशु ख्रिस्टलाई जुन मूल्यहीनको ठानिने कुराको भविष्यवाणी भएको छ र त्यो कुरालाई हामी हेर्न सक्दछौ। म यहाँहरूका बीचमा यसैया 53 केही पदहरू पाठ गर्न गइरहेको छु। यहाँ पवित्र शास्त्र बाइबलमा यसरी यो कुराको प्रसंग जोडिएको छ अथवा यो शब्दको प्रसंग यसरी मिल्न जाँदछ। निश्चय नै उसले हाम्रा निर्बलताहरू भोग्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कुर्राको चोटले हामी निको भयौं। हामी सबै भेडा झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभयो। श्रोता, यो एउटा अचम्मको र अति महत्वपूर्ण घटना हो, जुन येशू ख्रीष्टले तपाईँ र हामीहरूको उद्धार, मुक्ति र अनन्तको जीवनको लागि गर्नुभएको थियो। 7 तल यसरी भनिएको छ, ऊ थिचो मिचोमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन, मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो, आफ्नो उन कत्रनीको सामु भेडा मौन भए झै उसले पनि आफ्नो मुख खोलेन, अत्याचार र इन्साफद्वारा ऊ लगियो, उसका सन्तानका बारेमा कसले विचार गर्न सक्छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाका अपराधको निम्ति उसमाथि कुटाई पर्यो, उसको चिहान दुष्टहरूसित बनाइयो र मृत्युमा धन्यहरू उसको साथमा थिए। यद्यपि उसले केही उपद्रव गरेको थिएन, न त उसको मुखमा केही छल थियो। श्रोता, यहाँनिर प्रभु येशू ख्रीष्टको जुन सत्य ऐतिहासिक घटना एकजना व्यक्तिले गर्न नसक्ने भएको कारण ईश्वर मसीह येशू भनेर यो धरतीमा आएर तपाईँ र हामीलाई मुक्ति र उद्धार दिन उहाँले यो गर्नुभएको थियो। श्रोता, प्रभु येशु ख्रिस्टको यो स्वभाव र यो व्यवहार विश्वमा कसैको जीवनमा देखिन सक्दैन, किनभने हामी मानिसले येशु ख्रिस्टले गरे झैं गर्न असम्भव छ। र धरतीमा आएका कुनै पनि अवतारहरू, धरतीमा आएका कुनै पनि शासकहरू, यो धरतीमा भएका कुनै पनि अगुवाहरूले मसीह येशु ख्रिस्टले गर्नुभएको कुरा र काम गर्न सक्दैन, किनभने येशु ईश्वर नै हुनुहुन्थ्यो, त्यसैले मात्र उहाँमा सम्भव भयो। र उहाँ ईश्वर नै भएको कारणले नै मृत्युबाट तेर्सो दिनमा बौडी उठेर उहाँले फेरि एउटा अचम्मको जीवन मानिसहरूको बीचमा जिएर गरेर जानुभयो। र यो विनम्रता भन्ने शब्दहरू भिन्न भिन्नै मान्छेले दिए तापनि यी शब्दहरू साधारणत शिष्ट, निस्वार, दीनता, अनुग्रह, नम्रता र संयमपूर्ण आचरणको निम्ति प्रयोग गरिन्छ। यो दृष्टिकोणबाट विनम्रता परमेश्वरलाई प्रसन्न तुल्याउने गुणहरू मध्ये एउटा हो। यसको विपरीत घमण्ड एउटा यस्तो खराबी हो जसलाई उहाँले अति घृणा गर्नुहुन्छ, जुन कुरा गन्ती 12 अध्यायको 3 यसरी भनिएको छ। यो दृष्टिकोणबाट विनम्रता परमेश्वरलाई प्रसन्न तुल्याउने गुणहरू मध्ये एउटा हो। यसको विपरीत घमण्ड एउटा यस्तो खराबी हो जसलाई उहाँले अति घृणा गर्नुहुन्छ। ख्रिस्ट विनम्रताको महानतम उदाहरण हुनुहुन्छ। आफैलाई पूर्ण रूपले इन्कार गरेर परमेश्वरका अनन्त पुत्र यति नम्र हुनुभयो। उहाँ सृष्टिकर्ता, उहाँ एकमात्र पवित्र ईश्वर जो स्वर्गबाट यो धरतीमा ओर्ली आएर मानव रूप धारण गर्नुभयो र अन्तमा पापी मानव जातिहरूलाई बचाउनलाई आफ्नो प्राण दिनुभयो, जुन कुरा पवित्र शास्त्र बाइबलको फिलिपी 2:5-11 पदमा यसरी भनिएको छ, जुन तपाईँ र मैले पालना गर्नु पर्दछ। तिनीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारणा गरेर तथा मनुष्य भएर जन्मनु भयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वी मनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नु पर्दछ, नत्र भने प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता र उद्धारकर्ता भनेर स्वीकार नगर्दा प्रभु येशूलाई हुने नोक्सानी केही पनि छैन। तर श्रोता, तपाईँ र हामी मानिसहरू जो अधर्मी छौ, जो पापी छौ, जो कमजोर छौ, र हामीहरूलाई येशू ख्रीष्टको पूर्णता, येशू ख्रीष्टको सामर्थ्य, येशू ख्रीष्टको अनुग्रहको अति आवश्यक छ। येशू ख्रीष्टले कहिले घमण्ड गर्नु भएन, न त कुनै यस्तो काम गर्नुभयो जसद्वारा उहाँलाई व्यक्तिगत लाभ हुन्थ्यो। जहिले पनि उहाँले आफूलाई परमेश्वरको इच्छामा समर्पण गर्नुभयो अनि सङ्घी मानव जातिको सेवा पनि गर्नुभयो। श्रोता, परमेश्वर येशू ख्रीष्ट परमेश्वर नै भए तापनि मानव रूप लिएर यो धरतीमा आउनुभयो र दुष्ट र तुच्छ मानिसहरूको हातमा सुम्पी दुःख भोग्दा पनि उहाँले कुनै खराबी प्रतिक्रिया जनाउनु भएन, किनभने उहाँ विशेष उद्देश्यका साथ यो धरतीमा आउनु भएको थियो। येशू परमेश्वर तपाईँ र मेरा प्रेमिला परमेश्वर हुनुहुन्छ, जसमा तपाईँ र हामीले विश्वास गरेर उहाँमा भरोसा गरेर उहाँलाई आफ्नो जीवन समर्पण गर्न सक्दछौ। जसरी येशूले उहाँ जिउनु हुँदा र पापीहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुहुँदा आफैलाई विनम्र तुल्याउनु भयो, त्यसरी नै परमेश्वरबाट क्षमा प्राप्त गर्नलाई पापीले पनि आफ्ना पापहरू स्वीकार गर्दै नम्र हुनु पर्दछ। उसले केही गर्न सक्दैन, केवल परमेश्वरको समक्षमा ऊ कति असहाय छ भन्ने कुरा स्वीकार गर्दै नम्र भएर उहाँको करुणालाई ग्रहण गर्न मात्र सक्छ। विनम्रता ख्रिस्टको राजकीय चिन्ह हो र विनम्रताद्वारा नै मानिस उहाँको राज्यमा प्रवेश गर्न सक्दछ। श्रोता, हामीहरू परमेश्वरको राज्यमा जानलाई, प्रभु येशू ख्रीष्टको चरणमा जानलाई हामीहरूमा विनम्रता हुनुपर्दछ र हामीमा विश्वासका साथ विनम्रता हुनुपर्दछ, तब मात्रै येशूको राज्यमा प्रवेश गर्न पाउँदछौ। श्रोता, तपाईँ र हामीहरू यो संसारमा ईश्वरद्वारा सृष्टि भएर ईश्वरमा नै घमण्ड गर्नु हुँदैन, यो कुरा एउटा अति ठुलो मूर्खतामा गनिन्छ। तपाईँ र हामी एक ईश्वरका बाल बच्चाहरू, हाम्रा सृष्टिकर्तामा घमण्ड गरेर हामीले हाम्रा ईश्वरलाई खुसी पार्न सक्दैनौ। जहाँ कि येशू ख्रीष्ट ईश्वर नै भए तापनि तपाईँ र हामीलाई उद्धार गर्न, तपाईँ र हामीलाई मुक्ति दिन आफैलाई होच्याउनु भयो। त्यसरी नै श्रोता, तपाईँ हामीले आफूले आफैलाई उचाल्ने होइन, बरु हामी आफूले आफैलाई होच्याउनु पर्दछ र अरूलाई उचाल्नु पर्दछ, जुन शिक्षा येशु ख्रीष्टबाट सिकिन्छ र पवित्र शास्त्र बाइबलमा प्रभु येशूले यस बारे प्रस्तै बताउनु भएको छ। त्यसैले श्रोता, तपाईँ र हामीले येशू प्रभुको व्यवहार, स्वभाव र पवित्र शास्त्र बाइबलबाट सिक्दै उद्धार र आशिषको जीवन प्राप्त गर्न हामीहरू अग्रसर हुनु पर्दछ। तर श्रोता, दुःखको कुरा यो छ, हामी असल कुरा, सही कुरा, सत्य कुरा, फाइदाको कुरामा अग्रसर हुन भन्दा बरु खराब कुरा, घमण्डी हुनमा र अन्धविश्वास र रूढिवादी कुरामा धेरै अग्रसर हुन्छौ, जुन कुराले हामी आफै पछाडि परिरहेका छौ। त्यसैले श्रोता, प्रभु येशू ख्रीष्टलाई हृदयमा निम्त्याउँदै उहाँको जीवनलाई हामीले पछ्याउन सिक्नु पर्दछ। उहाँको वास्तविकतालाई हामीले बुझ्ने प्रयत्न गर्नुपर्दछ। प्रभु येशू हमेशा तपाईँ हामीलाई सहायता गर्न तयार हुनुहुँदछ। श्रोता, उहाँको महिमाको लागि एउटा गीत सुन्नेछौ र यो गीतका शब्दहरूले उहाँको महिमा गर्दा हामी ती शब्दहरूमा पनि ध्यान दिएर येशूको नाउँ मनमनमै पुकार्नेछौ।

0: श्रोता, तपाईँ हामी आफूले आफैलाई घमण्डी व्यक्तिको रूपमा नउभ्याएर हामी एउटा अरूलाई आदर र सम्मान गर्ने र आफूलाई होच्याउने व्यक्ति हुनुपर्ने येशु प्रभुको शिक्षा छ। जसरी येशुले उहाँ जिउनु हुँदा र पापीहरूको निम्ति आफ्नो प्राण अर्पण गर्नुहुँदा आफैलाई विनम्र तुल्याउनु भयो, त्यसरी नै परमेश्वरबाट क्षमा प्राप्त गर्नलाई पापीले पनि आफ्ना पाप स्वीकार गर्दै नम्र हुनु पर्दछ। उसले केही गर्न सक्दैन, केवल येशुमा पाप स्वीकार गर्दै नम्र हुनु पर्दछ। विनम्रता ख्रिष्टको राजकीय चिन्ह हो। आफ्नो जीवनमा नम्रताको विकास गर्नु क्रिस्चियनहरूको उत्तरदायित्व हो र क्रिस्चियनहरूको मात्र नभएर ख्रिष्टको शिक्षा हामी सबैले सिकेर विश्वका हरेक व्यक्तिले सिक्नु पर्ने उत्तरदायित्व हो। यो त्यस जीवनको एक भाग हो जसको निम्ति परमेश्वरले तिनीहरूलाई बोलाउनु भएको छ, जसलाई परमेश्वरले चुन्नु भएको छ र उहाँको बेलामा उहाँको तरिकाले हरेक व्यक्तिलाई उहाँको राज्यमा चुन्नु हुनेछ। चुनिएका हरेक व्यक्तिले यो स्वभाव धारणा गर्न अति आवश्यक छ, किनभने हामी ईश्वरका सन्तान हौ। ईश्वरका सन्तान भइसकेपछि ईश्वरको स्वभाव र ईश्वरको व्यवहारमा अगाडि बढ्न पक्कै पनि सिक्नु पर्दछ। यो परमेश्वरको राज्यमा हुने जीवनको एउटा विशेषता हो। श्रोता, यो एकजना व्यक्तिको जीवनमा पवित्र आत्माले गर्नुहुने कामको फल हो, जुन कुरा गलाती 5:23 प्रष्ट पारिएको छ। विनम्रताको शिक्षा प्राप्त गर्नलाई तिनीहरू सबैभन्दा निम्न स्थानमा बस्न र अरूहरूको सेवा गर्न इच्छुक हुनु पर्दछ भनेर लुका भन्ने पुस्तकको 22:24-27 प्रष्ट पारिएको छ। यसरी नै पवित्र शास्त्र बाइबलको योहन्ना भन्ने पुस्तकको 13:3-17 प्रस्ताइएको छ। यस प्रकारको नम्रताले मण्डलीमा साँचो संगति उत्पन्न गर्न सहायता पुर्याउँछ भने हाम्रो समाजमा, हाम्रो गाउँमा, हाम्रो देशमा एउटा सौहार्दपूर्ण वातावरणमा हामीलाई जीवन यापन गर्न पूर्ण सहायता गर्दछ, जुन कुरा प्रभु येशु ख्रीष्टको हृदयमा छ तपाईँ हामीले गरोस् भनेर। यसले हामी मानिसहरूका बीचमा सबैभन्दा ठूलो को हो भन्ने वोटबाजी हुनु हुँदैन भनेर सिकाउँदछ र यो ठिक होइन भनेर पवित्र शास्त्र बाइबलकै मर्कुस भन्ने पुस्तकको 9:33-37 तथा रोमी 12:16-10:12 प्रस्ट्याइएको छ। आदरणीय श्रोता, पवित्र शास्त्र बाइबल अध्ययन गर्दै पवित्र शास्त्र बाइबलका वचनहरू हाम्रो जीवनमा लिँदै हामी व्यक्तिगत रूपमा, पारिवारिक रूपमा, सामाजिक रूपमा र सम्पूर्ण देशव्यापी रूपमा गर्दै विश्वलाई नै येशू प्रभु, जो नम्रताका प्रभु हुनुहुन्छ, जो दयाका प्रभु हुनुहुन्छ, जो उद्धार र मुक्तिका दाता हुनुहुन्छ, उहाँको चरणमा ल्याउनु पर्दछ। विश्व येशूको शिक्षामा हिँड्यो भने स्वर्गीय राज्यको स्थापना हुन देर लाग्ने छैन। श्रोता, प्रभु येशू ख्रीष्टले तपाईँ र मेरो हृदयमा उहाँको स्वर्गीय राज्यको स्थापना गर्न चाहनु हुँदछ। श्रोता, उहाँले यो स्थापना गर्न चाहेको राज्य त्यति बेला मात्र पूरा हुनेछ जतिखेर हामीले पवित्र शास्त्र बाइबलका कुराहरू पछ्याउँदै प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्दै असत्य कुरा, अयथार्थता, झुटा कुराहरूलाई त्याग्दै प्रभु येशू ख्रीष्टको चरणमा आएर उहाँको सत्यतालाई बुझ्दै सत्य ईश्वरको पाउमा आउँदछौ। उच्च पद र प्रशंसा प्राप्त गर्न खोज्नेहरूले यी कुराहरू प्राप्त गर्न सक्लान्, तर तिनीहरूको इनाम छोटो समयको निम्ति हुन्छ, जुन कुरा पवित्र शास्त्र बाइबलको मत्ती भन्ने पुस्तकको 6:1-5 तथा 16 प्रस्ताएको छ। श्रोता, जसले आफूलाई नम्र तुल्याउँदछन् तिनीहरूलाई नै परमेश्वरले उच्च पार्नुहुन्छ, तर आफूलाई उच्च पार्न खोज्नेहरूलाई उहाँले होच्याउन सक्नुहुन्छ। यो कुरा हामी एकदमै होसियारी हुनु पर्दछ। परमेश्वरले हामीलाई उचाल्ने इच्छा गर्नु भएन भने हामीहरू कुनै हालतमा पनि उचालिने छैनौ, आफै उच्चतममा पुग्न सक्ने छैनौ। क्षणिक रूपले हामीहरूले उच्चता प्राप्त गरौंला, तर वास्तवमा त्यो साँचो सफलता हुँदैन, क्षणिक उपलब्धि मात्र हुनेछ र यसले सन्तुष्टि भन्दा बढी पछुतो दिनेछ। श्रोता, सधैँको निम्ति स्थायित्व, सन्तुष्टिको निम्ति र सत्य प्राप्तिको निम्ति, असल कुराको वास्तविक प्राप्तिको निम्ति प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्न र पवित्र शास्त्र बाइबलको अध्ययन गर्दै शिक्षा लिएर जीवनमा लागू गर्न अति आवश्यक छ। श्रोता, यहाँहरूका बीचबाट यो सुसमाचार सबैका लागि कार्यक्रमको यो रेडियो प्रसारणबाट फेरि पनि यहाँहरूका बीचमा भेट्ने वाचाका साथ म बिदा हुन चाहदछु। हस्त नमस्कार, जय मसीह। परमेश्वरले यहाँहरूलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै उहाँले भने जस्तै प्रत्येक मानिसमा विनम्रता हुन जरुरी छ, विशेष गरेर हामी विश्वासीहरूमा नम्र हृदय हुनु जरुरी छ, किनभने हामी ख्रिस्टलाई पछ्याउनेहरू उहाँका अनुयायीहरू हौं। ख्रिस्टले आफैलाई अति नै नम्र बनाएर स्वर्गको सिंहासन छोडेर संसारका सबै पापी मानिसहरूको मुक्तिको लागि अपमान, तिरस्कार, गिल्ला, कुटाई र थुकाई सहँदै अन्त्यमा क्रुसको बलिदानलाई अँगाल्दै सबै पापी मानिसहरूका निम्ति उद्धार र मुक्तिको ढोका खोलिदिनुभयो। प्रिय श्रोता, तपाईँले पनि यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामी आग्रह गर्दछौ कि आफ्नो हृदयलाई कठोर होइन विनम्र बनाउनुहोस्, ताकि परमेश्वरको प्रेमलाई तपाईँले महसुस गर्नुहुनेछ, किनभने यीशु अरू कसैको लागि नभएर तपाईँ र मेरो पापको खातिर क्रुसमा मर्नुभयो अनि हाम्रा पापहरू उहाँको रगतद्वारा धोइनलाई क्रुसमा रगत बगाउन तयार हुनुभयो। एकछिन आँखा बन्द गरेर सोच्नुहोस् त, के यस्तो प्रेम तपाईँ र मलाई अरू कसैले देखाउन सक्छ? तपाईँको नम्र हृदयले भन्नेछ, अहँ, कसैले त्यो प्रेम दिन सक्दैन जो यीशु ख्रिस्टले दिनुभयो। त्यसैले श्रोता, आज नै हामी हाम्रो हृदयको बन्द ढुकालाई यीशुका निम्ति उगारौं, ताकि यीशुको त्यो अनन्त अनन्तको प्रेम हामीले प्राप्त गर्न सकौ। तपाईँ पनि यस कार्यक्रमका बारेमा केही भन्न चाहनुहुन्छ, सल्लाह सुझाव दिन चाहनुहुन्छ र अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्झिन सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9860-2374 9860-2374 र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो सुरक्षा, प्रेम र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाँच्छ, बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रा आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, ए सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: सबैभन्दा उच्च अनि सबैभन्दा माथि हुनुहुने यीशु प्रभुको नाममा तपाईँहरू सबैजनालाई जय मसी। म अनिल सुनामको तर्फबाट आज हामी यस्तो विषयमा चर्चा गर्नेछौ, यो विषयले तपाईँ र मलाई चुनौती दिदछ र यो विषयले तपाईँ र मलाई व्यवहारिक रूपमा परमेश्वरको उपस्थितिमा जानलाई सहायता गर्दछ। प्रियहरू, यो संसारमा हेर्यौँ भने नि प्रियहरू, यो हल्लै हल्लाको संसारमा हामीले परमेश्वरको आवाजलाई सुन्न सकिराखेको छैन। प्रियहरू, यो आधुनिक संसारमा हामी परमेश्वरको उपस्थितिमा जान सकेको छैन। प्रियहरू, अनि प्रियहरू, हामीले परमेश्वरलाई अनुभव गर्न सकेका छैनौ र परमेश्वरको सत्यतालाई हाम्रो जीवनमा हामीले लिन सकेका छैनौ। किन भन्दै गर्दा नि प्रियहरू, यो डिजिटल एजले तपाईँ र मलाई परमेश्वरबाट धेरै टाढा बनाइसकेको छ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अहिले मैले तपाईँसँग चर्चा गर्न गइराखेको विषय चाहिँ डिजिटल उपवास भनेको के हो भन्ने विषयमा म चर्चा गर्न चाहन्छु। जब तपाईँले यो बाइबलमा हेर्नुहुन्छ नि प्रियहरू, तपाईँ र मैले यो बाइबलमा डिजिटल उपवास भनेर पाउँदैनौ, तर हामीले के चाहिँ पाउँछौ भन्दा चाहिँ प्रियहरू, बाइबलीय अवधारणा चाहिँ उपवास हो भन्ने कुरा हामी पाउन सक्छौ। अनि तपाईँलाई म डिजिटल उपवासको बारेमा चर्चा गर्नुभन्दा अगाडि उपवास के हो भन्ने कुरा बताउन चाहन्छु। प्रियहरू, उपवास अथवा फास्टिङ भनेको निश्चित समयको लागि केही कुरा नखाइकन परमेश्वरको नजिकतामा हुनु, परमेश्वरसँग प्रार्थना गर्नु, परमेश्वरको वचनलाई अध्ययन गर्नु र परमेश्वरको आवाज सुन्नु नै प्रियहरू उपवास हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास नै तपाईँ र मैले आफ्नो शरीरलाई दुःख दिनको लागि होइन, आत्मिक जीवन गहिरो बनाउन र परमेश्वरको नजिकतामा जान गरिन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, उपवास किन बस्ने भन्दै गर्दा प्रियहरू, परमेश्वरको नजिकतामा जानलाई हामीले उपवास बस्नु आवश्यक छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, उपवास बस्दै गर्दा हामी परमेश्वरमा लीन हुन सक्छौ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। हामीले वचन अध्ययन गर्न सक्छौ, प्रार्थना गर्न सक्छौ, उहाँलाई उच्चार्न सक्छौ, हाम्रो शरीरका अभिलाषालाई घटाएर आत्मा कुरालाई माथि बढाउन सक्छौ भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, तपाईँ मैले मत्ती 6:16-18 हेर्यो भने त्यहाँनिर देखावटी होइन, परमेश्वरलाई मनपर्ने उपवास बस्ने कुरा गरिएको छ। प्रियहरू, उपवासले तपाईँ र मलाई
4: परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँ र मलाई आत्मा स्वयं बनाउँछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, हाम्रो शरीरको इच्छालाई दबाएर आत्माको कुरालाई माथि बढाउनलाई पनि उपवासले हामीलाई सहायता गर्न सक्छ। प्रियहरू, अनि हाम्रो गलत स्रोतलाई पनि उपवासले चाहिँ नियन्त्रण गर्छ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्न आवश्यक छ। प्रियहरू, उपवासले आत्मिक जागृति हाम्रो जीवनमा लिएर आउँछ भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले पेरी 13 अध्यायमा हेर्यो भने त्यहाँनिर मार्गदर्शनको कुरा पाउन सक्छ। अनि अर्को कुरा चाहिँ प्रियहरू, उपवासले चाहिँ नि तपाईँ र मलाई पापको निम्ति पश्चाताप गर्नलाई सहायता गर्दछ। प्रियहरू, हामीले धेरै चोटि जानी नजानी गरेका पापको निम्ति हामीलाई पश्चातापी हृदय चाहिँ उपवासले दिदछ। उपवासले यीशुले हामीलाई बस्नलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, पापबाट फर्किएर परमेश्वरतिर जानलाई उपवासले सहायता गर्छ। अनि अर्को कुरा चाहिँ आत्मिक बल र हाम्रो जीवनमा विजय यीशुले दिनुहुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी आत्मामा भोकाउँछौ परमेश्वरले तृप्त बनाउनुहुन्छ। जब हामी आत्मामा तृषित गर्छौ नि उहाँले हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तपाईँ र मैले जब उपवास बस्छौ नि आत्मामा हामी अझ धेरै बढ्नलाई शक्तिशाली हुनलाई हामीलाई परमेश्वरले सामर्थ्य दिनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। आत्मिक तयारी गर्नलाई हामीलाई सहायता मिल्छ, शक्ति र साहस पाउनलाई सहायता मिल्छ, र उपवासले हामीलाई परमेश्वरको नजिकतामा लाने कार्य गर्दछ। प्रियहरू, बाइबलमा हेर्यो भने धेरै उपवासको उदाहरणहरू देख्छौ। प्रत्येक उपवासले चाहिँ विजयलाई लिएर आएको छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, म यो समय चर्चा गर्न गइराखेको कुरा अघि नै मैले भनिसकेको छु, डिजिटल उपवासको म कुरा गर्न चाहन्छु। हामी चाहिँ अहिले डिजिटल युगमा बाँचिरहेको छौँ। प्रियहरू, बिहानै उठ्ने बित्तिकै हामी मोबाइल हेरेर हाम्रो दिनलाई सुरु गर्छौँ। दिनभरि हामी सामाजिक सञ्जालमा स्क्रोल गर्दै बस्छौँ। नि सुत्नुभन्दा अगाडि पनि नि प्रियहरू, हामी भिडियोहरू, टिकटकहरू, फेसबुकहरू, इन्स्टाग्रामहरू हेरेर सुत्छौँ प्रियहरू। अनि यो कुरा चाहिँ नि प्रियहरू हाम्रो बानी भइसकेको छ, यसले चाहिँ हाम्रो सोचलाई पनि प्रभाव पारिसकेको छ। प्रियहरू, धेरै चोटि यी कुरामा टाइमहरू हामीले दिँदै गर्दा परमेश्वरसँग हामीले समय बिताउन छोडिसकेको छ। प्रियहरू, डिजिटल कुराले परमेश्वरको ठामलाई ओगटिसकेको छ। तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, डिजिटल उपवास भनेको चाहिँ नि निश्चित समयको लागि मोबाइल, सामाजिक सञ्जाल, इन्टरनेट, गेम, टिभी वा अन्य डिजिटल उपकरणहरू प्रयोग नगरेर आत्मिक र अनुशासनको अभ्यास गर्नु नै डिजिटल उपवास हो। प्रियहरू, अनि यो डिजिटल उपवास भनेको चाहिँ खानाको उपवास जस्तै हो। त्यो समयमा हामीले भोजन खाँदैनौ, यो समयमा चाहिँ हामी डिजिटल कुराहरू, ग्याजेटहरूबाट टाढा भइकन हामी परमेश्वरको नजिकतामा जानु नै प्रियहरू डिजिटल उपवास हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। किन चाहिँ हामीले डिजिटल उपवास बस्न आवश्यक छ भन्दा नि प्रियहरू, परमेश्वरतिर ध्यान केन्द्रित गर्नको लागि हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दा भजन सङ्ग्रह 46:10 भन्छ, शान्त हो र परम प्रभु म हो भनी जान भनेर यहाँनिर बताएको छ। धेरै चोटि फेसबुकले, टिकटकले, मेसेन्जरले, युट्युबले, इन्स्टाग्रामले प्रियहरू हाम्रो ध्यानलाई चाहिँ परमेश्वरबाट विकेन्द्रित गरिराखेको छ। त्यही भएर हामीले डिजिटल उपवास बस्न आवश्यक छ। किन भन्दै गर्दा हामी धेरै व्यस्त भइराखेको छ प्रियहरू, यो व्यस्त भइरहेको समयमा हाम्रो ध्यान चाहिँ हामीले परमेश्वरतिर फर्काउन आवश्यक छ। प्रियहरू, यो डिजिटल कुरालाई एकैछिनको लागि साइड लागेर परमेश्वरतिर फर्किन आवश्यक छ प्रियहरू। अनि डिजिटल उपवासले चाहिँ हामीलाई परमेश्वरको आवाज सुन्न, उहाँको नजिक जान, उहाँको मुहारलाई हेर्नलाई सहायता गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। त्यति मात्र होइन प्रियहरू, दोस्रो कुरा चाहिँ संसारको प्रभावबाट जोगिन पनि हामीले डिजिटल उपवास बस्नु आवश्यक छ प्रियहरू। किन भन्दै गर्दा नि पाउलले मिठो कुरा भनेका छन् रोमी 12 अध्यायको 2 पदमा, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ भन्ने कुरा यहाँनिर हामीलाई पाउलले सिकाउँछ। सामाजिक सञ्जालले चाहिँ नि प्रियहरू हामीलाई अश्लीलताको कुरा देखाइराखेको छ। यो संसार चाहिँ व्यभिचारमा भरिँदै गर्दा नि प्रियहरू हामी कसरी यो प्रभावबाट जोगिन सक्छौँ भन्ने कुरा चाहिँ हामीलाई डिजिटल उपवासले सिकाउँछ प्रियहरू। त्यहाँनिर अशुद्धताको सामग्रीहरू देखाइराखेको छ, तुलना र ईर्ष्याको कुरा देखाइरहेको छ, गलत सम्बन्धको कुराहरू देखाइरहेको छ, झुट पहिचानहरू देखाइराखेको छ प्रियहरू। त्यति मात्र होइन प्रियहरू, यो विभिन्न घटनाले हाम्रो मनस्थितिलाई चाहिँ प्रभाव पारिराखेको छ अनि हाम्रो मनलाई बिगारेको छ, हाम्रो मनलाई असर गरेको छ प्रियहरू। त्यही भएर तपाईँ र मैले डिजिटल उपवास बस्न पर्छ, संसारको प्रभावलाई त्यागिकन परमेश्वरतिर फर्किन आवश्यक छ भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, डिजिटल उपवासले चाहिँ तपाईँ र मलाई आत्मा स्वयं हुने कुरामा विकास गर्दछ प्रियहरू। धेरै चोटि हामीलाई डिजिटल कुराले नियन्त्रण गरिराखेको छ अनि तपाईँ र मलाई आत्मा स्वयं विकास गर्नलाई सहायता गर्दछ प्रियहरू। जब तपाईँ र मैले गलाती 5:22-23 हेऱ्यौँ भने त्यहाँनिर एउटा फल हामीले देख्न सक्छौँ जसलाई चाहिँ आत्मा स्वयं भनिन्छ प्रियहरू। अनि डिजिटल उपवासले तपाईँ र मलाई आत्मा स्वयं हुनको लागि सहायता गर्दछ प्रियहरू। कतिचोटि चाहिँ नि प्रियहरू यो ग्याजेटहरूले हामीलाई नियन्त्रण गरिराखेको हुन्छ, हामीले उनीहरूलाई नियन्त्रण गर्न सकिराखेको हुँदैन प्रियहरू। अनि म तपाईँलाई यो पनि बताउन चाहन्छु प्रियहरू, तपाईँ र म यदि आत्मा स्वयं छौँ भने हामीले हाम्रो फोनलाई, ल्यापटपलाई, अरू ग्याजेटहरूलाई हामीले नियन्त्रण गर्न सक्छौँ, नत्र भए ती कुराहरूले हामीलाई नियन्त्रण गर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अर्को कुरा चाहिँ के भन्दा बाइबलमा अलग्गै बस्ने उदाहरण तपाईँ र मलाई दिएको छ प्रियहरू। सबै कुरालाई छोडिकन एक्लै परमेश्वरको उपस्थितिमा गएर प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने कुरा बाइबलले हामीलाई सिकाउँछ। जब तपाईँ र मैले लुका 5:16 पदमा हेऱ्यौँ भने तर उहाँ सुनसान ठाउँमा गएर प्रार्थना गर्नुहुन्छ भन्ने कुरा त्यहाँ हामी पाउन सक्छौँ। हाम्रो उद्धारकर्ता, हाम्रो मुक्तिदाता, हाम्रो राजा, हाम्रो मालिक, हाम्रो रबीले त आफूलाई एक्लै बनाएर परमेश्वरसँग प्रार्थना गर्नुभयो भने के प्रेयरहरू तपाईँ र मैले चाहिँ प्रार्थना गर्ने कि नगर्ने भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब डिजिटल आवाज बन्द हुन्छ नि प्रियहरू, परमेश्वर बोल्न थाल्नुहुन्छ प्रियहरू। तपाईँ र मैले यो कुरा थाहा गर्न आवश्यक छ। नि अर्को कुरा चाहिँ नि प्रियहरू, समयको सदुपयोग गर्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। जब तपाईँ र मैले एपिसी 5:15-16 पदमा हेऱ्यौँ भने यहाँनिर यसरी लेखेको छ, होसियार साथी र मूर्ख झै होइन तर बुद्धिमान झै समयको सदुपयोग गर, किनकि दिनहरू खराब छन् भन्ने कुरा चाहिँ पावलले एपिसीको मण्डलीलाई सिकाइराखेको छ प्रियहरू। समय परमेश्वरले हामीलाई दिनुभएको बहुमूल्य वरदान हो प्रियहरू। पैसा हरायो भने फेरि पनि हामीले कमाउन सक्छौँ, तर एकचोटि गएको समय फेरि फर्काएर हामीले हाम्रो जीवनमा ल्याउन सक्दैनौँ प्रियहरू। म किन यो भन्दैछु भन्दा नि तपाईँले मेरो समय चाहिँ नि डिजिटल यसले खाइसकेको छ प्रियहरू, धेरै ग्याजेटहरूले हाम्रो समयलाई कलपमै खाइसकेको छ। परमेश्वरलाई दिने समय उसले खाएको छ, परमेश्वरलाई दिने महिमा उसले लिइराखेको छ। हामीलाई बाइबल भन्दा पनि नि अहिले त हामीलाई फोन मनपर्छ, टिभी मनपर्छ, ल्यापटप मनपर्छ प्रियहरू। तर म तपाईँलाई बताउन चाहन्छु, ती कुराले हामीलाई शान्ति दिँदैनन्। शान्ति दिनुहुने चाहिँ प्रभु येशू ख्रीष्टले हुनुहुन्छ। त्यही भएर हामीले समयको सदुपयोग चाहिँ उहाँको महिमाको लागि गर्ने हो, आफ्नो प्लेजरको लागि होइन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई बताउन चाहन्छु, अब डिजिटल उपवास चाहिँ कसरी बस्ने त प्रियहरू, उपवास भनेको अलग गर्नु भन्ने कुरा तपाईँ र मलाई थाहा छ। पहिलो कुरा चाहिँ स्पष्ट निर्णय तपाईँसँग हुन आवश्यक छ प्रियहरू। तपाईँले हप्तामा एक दिन चाहिँ नि तपाईँका प्रत्येक कुराहरू, मोबाइल, टिभी, ल्यापटप, अरू कुराहरू के छन्, तीबाट तपाईँले विश्राम लिनु भनेर म तपाईँलाई बताउन चाहन्छु। सामाजिक सञ्जालको प्रयोगबाट अलग बस्नुहोस् र परमेश्वरसँग समय बिताउनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हप्तामा एक दिन चाहिँ नि तपाईँले डिजिटल उपवास बस्नुहोस्, तपाईँको जीवनमा परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ प्रियहरू। मैले यो त्यसै भनेको छैन, मैले पनि मेरो जीवनमा लागू गरेको कारण म तपाईँलाई बताइराखेको छु प्रियहरू। अनि अर्को कुरा चाहिँ उद्देश्य निर्धारण गर्नुहोस्। जब तपाईँ चाहिँ डिजिटल उपवासमा बस्दै गर्दा तपाईँले चाहिँ मोबाइल नचलाउने भने मात्र होइन प्रियहरू, त्यो समयमा तपाईँले प्रार्थना गर्नु पर्यो, प्रभुलाई प्रशंसा गर्नु पर्यो, बाइबल पढ्नु पर्यो प्रियहरू, संगति गर्नु पर्यो भनेर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। तपाईँले जब उद्देश्य निर्धारण गर्नुहुन्छ, म चाहिँ यो दिन परमेश्वरलाई दिन्छु भन्नुहुन्छ नि, परमेश्वरलाई नै दिनुहोस्, अरू कुरालाई नदिनुहोस् भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि अर्को कुरा चाहिँ सूचनाहरू बन्द गर्नुहोस्। यदि तपाईँ सक्नुहुन्छ भने चाहिँ तपाईँको फोनलाई अफ गरिदिनुहोस्। धेरैचोटि प्रियहरू अनावश्यक नोटिफिकेसनहरू आउँदै गर्दा तपाईँको ध्यानलाई विकेन्द्रित बनाउनु सक्छ। तपाईँले यदि साँच्चै नै परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको समय परमेश्वरलाई नै दिनु भनेर म बताउन चाहन्छु। अनि तपाईँले योजनाहरू बनाउनुहोस् प्रियहरू। जब डिजिटल उपवास बस्नुहुन्छ नि, म मोबाइल हेर्दिनँ भन्ने मात्र होइन, तर तपाईँले के गर्ने भन्दा भजन गाउने, बाइबल पढ्ने, प्रियहरू प्रार्थना गर्ने, जर्नल लेख्ने र परिवारसँग राम्रो समय तपाईँले स्पेन्ड गर्न सक्नुहुन्छ प्रियहरू। जब तपाईँले यी कुरा गर्नुहुन्छ नि, तपाईँको जीवनबाट परमेश्वरको महिमा हुँदछ, परमेश्वर तपाईँको जीवनबाट प्रकटीकरण हुनुहुन्छ भन्ने कुरा म बताउन चाहन्छु नि। डिजिटल उपवास बस्दै गर्दा ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दा नि, यो चाहिँ आत्मिक वृद्धिको लागि हो भनेर तपाईँले थाहा गर्नुपर्छ प्रियहरू। परमेश्वरलाई चाहिँ समय दिनुहोस् भनेर म बताइराखेको छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि प्रियहरू, फोन नचलाउनुहोस्। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँको ध्यान परमेश्वरलाई दिनुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि, तपाईँले पहिलो कुरा चाहिँ तपाईँको मनको शान्ति पाउनुहुन्छ प्रियहरू। अनि यो शान्ति चाहिँ परमेश्वरले दिनुहुने शान्ति, जसलाई चाहिँ एरेने भनेर भन्दछ, यो शान्तिले चाहिँ तपाईँलाई आनन्द दिने गर्दछ प्रियहरू। अर्को कुरा चाहिँ तपाईँलाई मिठो निन्द्रा लाग्छ, किन भन्दै गर्दा तपाईँको आँखा र प्रियहरू फोन नचलाउनुहोस्। अनि अर्को कुरा चाहिँ प्रियहरू, तपाईँको ध्यान परमेश्वरलाई दिनुहोस् भनेर म बताउन चाहन्छु प्रियहरू। जब तपाईँ डिजिटल उपवास बस्नुहुन्छ नि,

धेरै त्यहाँनिर तकरार भइराखेको हुन्छ, त्यसले गर्दा धेरैचोटि हामी सही तरिकाले सुत्न सकेका हुँदैनौँ। प्रियहरू, जब तपाईँले डिजिटल उपवास बस्नुहुन्छ तपाईँले राम्रो निन्द्रा पाउनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि तपाईँको गहिरो प्रार्थनाको जीवन हुन्छ, तपाईँ हेर्दा हेर्दै तपाईँ प्रार्थनाको योद्धा भएर खडा हुनुहुन्छ र तपाईँको परमेश्वरसँग सम्बन्ध एकदमै शक्तिशाली हुन्छ, परिवारसँग पनि शक्तिशाली हुन्छ र तपाईँको जीवनमा आत्मिक वृद्धि हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामीलाई चाहिँ संसारले नियन्त्रण गर्ने होइन, हामीलाई चाहिँ परमेश्वरले नियन्त्रण गर्नु पर्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हामीलाई हाम्रा मोबाइलहरूले, ल्यापटपहरूले, टिभीहरूले, टिकटकहरूले, युट्युबहरूले होइन, परमेश्वरले हामीलाई नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि म तपाईँलाई चुनौती दिन चाहन्छु, के तपाईँ आफ्नो फोनलाई नियन्त्रण गरिकन परमेश्वरसँग समय बिताउनलाई तयार हुनुहुन्छ? प्रियहरू, के तपाईँ परमेश्वरको आवाज सुन्नलाई तयार हुनुहुन्छ? तपाईँले फोनको आवाज धेरै सुनिसक्नुभयो, टिकटकको आवाज धेरै सुनिसक्नुभयो, फेसबुकको आवाज धेरै सुनिसक्नुभयो, अब पालो चाहिँ परमेश्वरको आवाज सुन्ने हो भनेर म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब तपाईँ डिजिटल उपवासमा बस्नुहुन्छ नि तपाईँको प्राण आत्मा शरीरले चाहिँ नि विश्राम पाउँदछ, अनि त्यो विश्राम चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ। आमेन। अनि म तपाईँलाई यही उस्ताद दिन चाहन्छु प्रियहरू, तपाईँको फोनलाई तपाईँले नियन्त्रण गर्नुहोस्। फोन चाहिँ नि परमेश्वरको राज्यको बाधा नहोस् तपाईँको जीवनमा। म तपाईँलाई यही उत्साह दिन चाहन्छु, एकचोटि तपाईँले डिजिटल उपवास बसेर हेर्नुहोस्, परमेश्वरले तपाईँको जीवनमा अद्भुत र आश्चर्य काम गर्नुहुन्छ, परमेश्वर तपाईँसँग बोल्नुहुन्छ भन्न चाहन्छु प्रियहरू। र तपाईँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। जय मसीह।

आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाईँ कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईँले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 98 18 91 85 47 र 98 13 58 65 47 98 13 58 65 47। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

हामीलाई डिस्ट्र्याक्ट गर्ने धेरै कुराहरू मध्ये डर सबैभन्दा अगाडि आउँछ जस्तो लाग्छ। डरको कारणले गर्दा हामी कुनै कुरामा एकाग्र हुन सक्दैनौ, हाम्रो गन्तव्यमा अगाडि बढ्न सक्दैनौ, किनकि अगाडि बढ्दाखेरि सफल हुन्छु कि हुँदिन भन्ने डर हामीमा हुन्छ। असफल भइहाले भने त्यस पश्चात के गर्ने भन्ने कुराको डर हामीलाई हुन्छ, अथवा असफलताको दोष कसलाई दिन सकिन्छ या त्यसपछिको जीवन कस्तो होला भन्ने कुराको डरमा हामी हुन्छौ। मानिसको कुरा सुन्छौ, अरूका अनुभवहरू सुन्छौ र त्यस्तै परिस्थिति मेरो पनि हुन्छ कि भन्ने हामी सोध्छौ। हाम्रो जीवनमा हामी कुनै कुरालाई हेरेर अगाडि बढिरहँदा डरले सदैव हाम्रो पाइलालाई रोक्ने काम गर्छ। हामी डरको कारणले गर्दा अगाडि बढ्न सक्दैनौ अनि एउटा ठाउँमा रुमलिन्छौ, त्यो ठाउँबाट बाहिर निक्लने हिम्मत हामीमा हुँदैन। जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। म ममता हुँ र म हरेक हप्ता यहाँहरूको बीचमा कार्यक्रम नारी आशा लिएर उपस्थित हुने गर्छु, जहाँ हामी परमेश्वरमा निहित हाम्रो आशाको बारेमा कुराकानी गर्ने गर्छौ। यो कार्यक्रम टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित एक विशेष रेडियो कार्यक्रम हो, जुन विशेष रूपमा प्रार्थना सहित हामी दिदी बहिनीहरूको लागि हामीले तयार गरेका छौं। हामी विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्छौं अनि परमेश्वरको वचनबाट हामी हाम्रो लागि दिइएको आशाको हामी घोषणा गर्छौं। यो हप्ताको कार्यक्रममा हामी डरको विषयमा कुराकानी गरौं। हामी यो महिनाभरि नै हाम्रो जीवनमा हामीलाई हाम्रो ध्यान भंग गर्न आउने विभिन्न खालका डिस्ट्र्याक्सनहरूको बारेमा कुरा गर्दैछौं र त्यो मध्ये डर एउटा महत्वपूर्ण फ्याक्टर हो, जसले चाहिँ हामीलाई हाम्रो ध्यान केवल परमेश्वरतिर या हाम्रो जीवनको वास्तविक उद्देश्यतिर मात्रै केन्द्रित गर्नबाट हामीलाई रोक्छ। हामी केही कुरामा आफ्नो ध्यान लगाउन खोजिराखेका हुन्छौं तर विभिन्न खालका डरहरूले चाहिँ हामीलाई आक्रमण गर्छ, हामीलाई त्यो डरको एउटा भुमरीमा फसाइदिन्छ, जसको कारणले गर्दा हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्न सक्दैनौं र यो एउटा अति नै एकदमै धेरै प्रभाव पार्ने खालको डिस्ट्र्याक्सन हो, हामी यसलाई भन्न सक्छौ। कतिपय सानातिना डिस्ट्र्याक्सनहरूलाई हामी जित्न सक्छौ तर डरले एउटा यस्तो खालको वातावरण हाम्रो जीवनमा बनाइदिन्छ कि धेरैचोटि हामी त्योसँग हरेस खान्छौ, धेरैचोटि हामी डरलाई जित्न चाहिँ चुकिराखेका हुन्छौ। अनि आजको कार्यक्रममा चाहिँ हामी यो कुरा यहाँलाई स्मरण गराउन सक्छौ कि हामीसँग एउटा अप्सन छ, जब जब हामी डराउँछौ, जब जब डरले चाहिँ हाम्रो ध्यानलाई भंग गर्न खोज्छ, हामी जे कुरामा केन्द्रित हुनुपर्ने हो त्यो कुरालाई हरेक कुराको डर देखाएर हाम्रो समझलाई हाम्रो ध्यानलाई भंग गर्न खोज्छ भने हामीसँग जहिले पनि डरको सट्टा चाहिँ विश्वासलाई छान्ने या परमेश्वरप्रति भरोसा गर्ने एउटा अप्सन हामीसँग हुन्छ, त्यो चाहिँ एउटा हामीसँग त्यो एउटा बाटो हुन्छ भन्ने बारेमा चाहिँ आज हामी कुराकानी गर्नेछौ। आजको कार्यक्रमको उद्देश्य तपाईलाई परमेश्वरतिर तपाईँको ध्यान केन्द्रित गर्नुहोस् भन्ने हो, डरतिर होइन तर परमेश्वरलाई हेर्नुहोस्, डरलाई चाहिँ जित्न नदिनुहोस् तर विश्वासलाई रोज्नुहोस्, परमेश्वरसँगको भरोसालाई रोज्नुहोस्, ताकि तपाईँ फेरि के हो त एकाग्र भएर आफ्नो गन्तव्यमा आफ्नो जीवनमा अगाडि बढ्न सक्नु भएको होस्। आजको कार्यक्रम पनि हाम्रो लागि आशिषित हुनेछ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् ढिला नगरी आजको कार्यक्रमलाई शुरू गरौं।

प्रिय मित्र, मसँगै तपाईँले हिब्रूको पुस्तक यसको 10 अध्यायको 39 पदलाई हेर्न सक्नुहुन्छ। यदि नसिके बाइबल छैन भने मलाई सुन्न पनि सक्नुहुन्छ। यहाँ यसरी लेखिएको छ, तर हामी पछि हट्ने र विनाश पारिनेहरू मध्येका होइनौ, तर विश्वास गरी बचाइएकाहरू मध्येका हौ। यो खण्ड तपाईँले पक्कै पनि यस अगाडि पढ्नु भएको छ होला, यस अगाडि पनि तपाईँले यो पदलाई मनन गर्नु भएको छ होला। यो पदबाट तपाईँ के बुझ्नुहुन्छ? यो पदले तपाईंलाई के कुरा बताउँदैछ? हामी यो पदलाई मात्र हेर्छौ भने पनि यहाँनिर चाहिँ दुई किसिमको जीवनको एउटा झलक हामी देख्न सक्छौ। एक प्रकारको जीवन चाहिँ डरको कारणले गर्दा पछाडि हट्ने जीवन हुन्छ, जुन चाहिँ बिस्तारै विनाशतर्फ अगाडि बढ्छ। र अर्को जीवनको झलक यो पदले हामीलाई दिन्छ, अर्को जीवन हो विश्वास गरेर अगाडि बढ्ने जीवन। परमेश्वरले तपाईँ र मलाई यो दोस्रो समूहमा राख्नु भएको छ। हामी पहिलो समूहको डराएर पछाडि हटेर विनाश पारिनेहरू मध्येका होइनौ, तर हामी चाहिँ दोस्रो समूहका मानिसहरू हौ। दोस्रो समूहको मानिस भन्नाले विश्वास गरेर अगाडि बढ्ने र बचाइने बचाइएका मानिसहरू हामी हौ भन्ने कुरा हामी यो पदबाट बुझ्न सक्छौ। त्यसै गरी हामी हितोपदेशको पुस्तकलाई हेर्छौ भने यसको 29:25 पदमा पनि यसरी लेखिएको छ कि मानिसको डर चाहिँ पासो हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस चाहिँ सुरक्षित हुन्छ। अब यो पदलाई पनि एकैचोटि हामी विचार गरौं है त। जब हामी धेरै धेरै धेरै डराएका हुन्छौ नि, त्यतिखेर चाहिँ त्यो चाहिँ हाम्रो लागि पासो बन्न जान्छ, हामी त्यसमा फस्न पुग्छौं। डरको विषयमा मैले धेरै कुरा तपाईँलाई भनिरहन आवश्यक छैन होला। कतिचोटि हामी अवास्तविक कुराहरूको लागि पनि डराएर हाम्रो जीवनलाई विनाशतर्फ धकेलिराखेका हुन्छौं। आजको समयमा हामी धेरै जस्तो मानिसहरू मानसिक रूपमा एकदमै एउटा तनावमा छौं, एउटा खालको स्ट्रेसमा हामी छौं, जसको कारणले गर्दा कतिपय समस्याहरू चाहिँ हाम्रो दिमागमा मात्रै हुन्छन्। हामी काल्पनिक रूपमा सोचेर भविष्यको डर भन्ने कुरा जहिले पनि काल्पनिक नै हुन्छ, किनकि भोलिको दिनमा के हुन्छ हामीलाई थाहा छैन। तर पनि हामी भोलिको दिनमा हुन सक्ने हुन्छ या हुँदैन हामीलाई थाहा छैन, तर त्यो सम्भावनालाई बोकेर चाहिँ हामी के हो त डराउन पुग्छौ। कहिले काहीँ भविष्यको डरको कारण आजका कुराहरूलाई सुधार्नु आवश्यक पनि हुन्छ, त्यसलाई हामी सही तरिकाले सही मात्रामा त्यो डरलाई राख्न पनि सक्छौ। तर जब त्यो डर एकदमै बढेर जान्छ, जब तपाईँ कन्ट्रोल गर्न नसकिने प्रकारले त्यो डरमा फस्नुहुन्छ, त्यो तपाईँको जीवनको लागि पासो हुन जान्छ। तर खुसीको कुरा के छ भने हामी प्रभुमा विश्वास गर्ने मानिसहरू चाहिँ उहाँमा नै सुरक्षित अनुभव गर्न सक्छौ। प्रभुमा भरोसा राख्ने मानिसहरू चाहिँ हामी सुरक्षित छौ। जब हामी परिस्थितिहरूसँग हेर्छौ होइन, हामी बोल्न डराउँछौ, हामी अगाडि बढ्न डराउँछौ, जब हामी भविष्यको कुरा सोध्छौ असफलताको कारणले अथवा के पो होला भन्ने कुराले हामीलाई अगाडि बढ्न दिँदैन, त्यो डरले हामीलाई रोक्ने काम गर्छ। तर जब हामी परमेश्वरमा भरोसा गर्छौ, परमेश्वरको शक्तिमा भरोसा गर्छौ, परमेश्वरको चरित्रमा भरोसा गर्छौ, तब हामी स्वतन्त्र हुन सक्छौ, किनकि प्रभुमा भरोसा गर्नु भनेको चाहिँ उहाँमा सरेन्डर गर्नु हो। अनि उहाँ कति शक्तिशाली हुनुहुन्छ, उहाँ कस्तो प्रेमिलो हुनुहुन्छ र उहाँ के गर्न सक्नुहुन्छ भन्ने कुरा जब हामी बुझ्छौ र त्यो कुरामा भरोसा गर्छौ, हामी हाम्रा सबै चिन्ता फिक्री डरलाई चाहिँ समर्पण गर्न सक्छौ र एउटा स्वतन्त्र जीवन हामी जिउन सक्छौ। जब हाम्रो जीवनमा डर हुँदैन, प्रभुको डर बाहेक, प्रभुको भय हामीले मान्नुपर्छ, त्यो बाहेक अनावश्यक कुराको डर जुन पासो रूपी एउटा डर हुन्छ, त्योबाट जब हामी छुटकारा पाउँछौ, तब हामी स्वतन्त्र र आनन्दित भएर हाम्रो जीवनमा अगाडि बढ्न सक्छौ। डरकै एउटा राम्रो उदाहरण तपाईँले बाइबलमा पटक पटक तपाईँले प्रचार गरेको सुन्नु भएको छ होला, हामी पत्रुसको विषयमा बाइबलमा पाउँछौ। पत्रुस चाहिँ येशूलाई पानीमा हिँडेको देखेर उनी पनि उत्साहित हुन्छन् र भन्छन् कि म पनि तपाईँसँग पानीमा हिँड्न चाहन्छु। अनि येशूले बोलाउनुहुन्छ, आऊ, उहाँले बोलाउनुहुन्छ पत्रुसलाई, तर पत्रुस
पानीमा त जान्छन् तर डरको कारणले गर्दा उनी बिस्तारै डुब्न थाल्छन्। उनी डराउन थाल्छन् र पानी चाहिँ उनको लागि पासो बन्न थाल्छ। त्यो डर उनको लागि पासो बन्न थाल्छ। यसको अर्थ के हो? जब हामी येशूमा हेर्छौ, येशूमा भरोसा गर्छौ, हामी बलियो हुन्छौ, किनकि हाम्रो शक्तिको स्रोत उहाँ हुनुहुन्छ। हाम्रो आफ्नै शक्ति, हाम्रो आफ्नै खुबीले हामी स्ट्रङ हुने होइनौ, तर प्रभुद्वारा ती कुराहरू हामीले पाउँछौ। तर जब हामी डरमा फोकस गर्छौ, जब हामी डरलाई चाहिँ एकदमै ठूलो, प्रभु भन्दा पनि ठूलो हामी देख्न थाल्छौ, तब हामी स्वतः कमजोर हुन्छौ। हामी यसैयाको पुस्तकलाई पनि एकचोटि हेरौं। यसैयाको पुस्तक 41:10 तपाईँलाई कण्ठै छ होला। परमेश्वर भन्नुहुन्छ, नडराउ, म तिमीसित छु। परमेश्वर भन्नुहुन्छ, म तसित छु, नडरा। डराउनु पर्ने आवश्यकता नै छैन, किनकि प्रभु हाम्रो साथमा हुनुहुन्छ। हाम्रो शक्ति, बल, आशा, भरोसा उहाँ नै हुनुहुन्छ। र जब उहाँ हामीसँग हुनुहुन्छ, हामी केही पनि कुराको लागि डराउनु पर्दैन। हाम्रो जीवनमा डरले हामीलाई यस्तोसम्म एउटा भ्रममा पारेको हुन्छ कि हाम्रो प्रेमिलो परमेश्वर कहाँ जान नै त्यो डरले हामीलाई रोकिराख्छ। हामी मानिसौ, हामी पापमय स्वभावमा जन्मिएका छौ अनि हामीबाट गल्तीहरू हुन्छ। तपाईँ प्रभुमा विश्वास गर्नु भएको छ भने पनि तपाईँको जीवनबाट कहिले काहीँ गल्ती हुन सक्छ। अनि जब त्यो गल्ती हुन्छ, डरले मौका पाउँछ। त्यो डरले तपाईँलाई भन्छ कि तेरो जीवनबाट यस्तो भएको छ, अब त फर्केर परमेश्वर कहाँ जान सक्दैनस्। परमेश्वरले तँलाई कहिले पनि फेरि स्वीकार्नु हुँदैन। तैँले त ठूलो गल्ती गरिस्, अब यो गल्तीको क्षमा नै हुन सक्दैन। त्यो डरले तपाईँलाई रोक्छ। तपाईँ डरको कुरा सुन्नुहुन्छ भने तपाईँलाई लाग्छ, हो नि, मैले त कस्तो ठूलो गल्ती गरेको छु, पाप गरेको छु, म त जान मिल्दैन होला। त्यसपछि हामी परमेश्वरबाट टाढा हुन थाल्छौ। कहिले काहीँ यस्तै कुराहरू सम्बन्धमा पनि देखिन्छ, मानवीय सम्बन्धमा पनि। उदाहरणको लागि, तपाईँको श्रीमान र श्रीमती बीचमा चाहिँ केही कुरामा मनमुटाव भयो, तपाईँ केही समय एकअर्कासँग रिसाउनु भयो, तपाईँको बोलचाल भएन, अनि जब डरले मौका पाउँछ, तपाईँको मनमा एक किसिमको डर हालिदिन्छ कि ओहो, अब श्रीमान श्रीमती बीचमा त यस्तो भयो, अब सायद हाम्रो सम्बन्ध कहिले पनि फेरि ठिक हुँदैन होला, होइन, सायद उहाँले मलाई कहिले पनि माफी गर्नु हुँदैन होला, र म पनि सायद उहाँलाई पहिला जस्तो कहिले पनि त्यस्तो अनुभव या त्यस्तो प्रेम म गर्न नसकौँला। डरले यी कुराहरू तपाईँको मनमा हालिदिन्छ। म माफी माग्न जाउँ भने उहाँले मलाई क्षमा पो गर्नु हुँदैन कि, म कुरा गर्न गएँ भने उहाँले राम्रोसँग सुनि पो दिनुहुँदैन कि भन्ने डर तपाईँको मनमा आउन थाल्छ। त्यसपछि तपाईँहरू दुवैजना यो विषयमा कुरा गर्नु हुँदैन र यसले झनझन तपाईँको दूरीलाई बढाउँदै लान्छ। साथी सङ्गीको बीचमा, काममा, दैनिक जीवनमा पनि डरले हामीलाई लाग्छ यो डरको काम होइन, तर धेरैचोटि डरले यस्तो खालको भूमिका खेल्छ जसले गर्दा हामीलाई परमेश्वरका नजिक जान, कसैसँग क्षमा माग्न, कसैसँग पुनर्मिलाप गर्नको लागि डरले हामीलाई रोक्ने काम गर्छ, हामीलाई डिस्ट्र्याक्ट गर्ने काम गर्छ। जे कुरा हामीले गर्नुपर्ने हो त्यो नगर्नको लागि डरले हामीलाई भहकाउँछ। यसो गर्नु ठिक छैन, अथवा त गएर यसो गरिस् भन्ने पनि केही हुनेवाला छैन भन्ने जस्ता कुराहरू हाम्रो समाजमा आउँछ। हामीलाई लाग्छ कि म गएर क्षमा मागौँला तर उताबाट क्षमा दिएन भनेदेखि के गर्ने। त्यो खालको डरको कारणले गर्दा हामी कदम नै अगाडि बढाउँदैनौ र यसले बिस्तारै हाम्रो सम्बन्धलाई, हाम्रो जीवनको मिठासलाई, हाम्रो सम्बन्धको एउटा न्यानोपनलाई चाहिँ बिस्तारै झन्झन टाढा, झन्झन चिसो र झन्झन खल्लो बनाइदिँदै लैजान्छ। यसले हाम्रो जीवनमा हामीलाई अगाडि बढ्न दिँदैन। तर जब जुन दिनमा हामी डरभन्दा माथि परमेश्वरलाई भरोसा गरेर, सबै कुरा परमेश्वरको चरणमा राखेर जब हामी कदम अगाडि बढाउँछौ, पहिलो कदम बढाउन मात्र हामीलाई गाह्रो हुन्छ र त्यसपछि प्रभुको अनुग्रहमा ती कुराहरू असल भएर जान्छन्। पहिलो कदम चाल्नु नै हामीलाई के हो त डरले रोकिराखेको हुन्छ। प्रिय मित्र, यदि तपाईँ अहिलेको समयमा आफ्नो जीवनमा यस्तै परिस्थितिमा हुनुहुन्छ, डरको कारणले गर्दा तपाईँ अगाडि बढ्न सक्नु भएको छैन, डरको कारणले गर्दा तपाईँ प्रभुसँगको सम्बन्धमा अगाडि जान सक्नु भएको छैन, डरको कारण तपाईँ जीवनको कुनै एउटा पाटोमा अड्किनु भएको छ र त्यसबाट अगाडि बढ्ने तपाईँले हिम्मत गर्न सक्नु भएको छैन भनेदेखि, आज नै म तपाईँलाई स्मरण गराउन चाहन्छु, डर होइन तर विश्वासलाई रोज्नुहोस्। डरले तपाईँलाई भन्छ कि तँ यो गर्न सक्दैनस्, तँबाट यो कुरा हुन सक्दैन, तर त्योभन्दा माथि उठेर परमेश्वरलाई हेर्नुहोस्। परमेश्वर तपाईँलाई सहायता गर्नको लागि तयार हुनुहुन्छ। तपाईँ विश्वास गरेर एक कदम चाल्नुहुन्छ भने परमेश्वरले तपाईँको लागि अघिबाटै बाटो तयार गरिसक्नु भएको छ।

0: प्रिय मित्र हामी कार्यक्रम नारी आशामै छौं र यो महिना भरि नै हामी हाम्रो जीवनमा हामीलाई बहकाउन हाम्रो ध्यानलाई भंग गर्न आइपर्ने विभिन्न खालका डिस्ट्रेक्सनहरूको बारेमा कुरा गर्दैछौ र ती कुराबाट ती हामीलाई बाधा ल्याउने हाम्रो ध्यान खलबल गर्ने हामीलाई बहकाउने यी कुराहरूबाट हामी कसरी अगाडि बढ्न सक्छौ ती कुरालाई कसरी जित्न सक्छौ भन्ने बारेमा नै यो महिनाभरि हामीले कुराकानी गरिराखेका छौं र आज विशेष गरी डिस्ट्रेक्सनहरू मध्येको एउटा डरको विषयमा हामीले कुरा गर्यौं कि कसरी डरले चाहिँ हामीलाई हाम्रो गन्तव्यमा अगाडि बढ्न दिँदैन डरले चाहिँ कसरी हाम्रो जीवनको गतिलाई चाहिँ बन्द गरिदिन्छ र हामीलाई एउटा एउटा एउटा कोठामा या एउटा अँध्यारो कोठरीमा बन्द गरिदिन्छ जहाँबाट अर्को पाइला चाल्ने हामीले हिम्मत गर्न सक्दैनौ अनि त्यस्तो अवस्थामा परमेश्वरमाथि भरोसा गर्दा चाहिँ के हुन्छ परमेश्वरमा भरोसा गर्दा कसरी हामीले हाम्रो शक्ति हाम्रो आशा चाहिँ फिर्ता पाउँछौ र हामी अगाडि बढ्न सक्छौ भन्ने बारेमा हामीले कुराकानी गर्यौं तपाईँ म जान्दिनँ तपाईँ अहिले कुन अवस्थामा हुनुहुन्छ तर यदि तपाईँ त्यो अवस्थामा हुनुहुन्छ जहाँ तपाईँलाई अगाडि बढ्नको लागि डर लागिराखेको छ भने विश्वास गर्नुहोस् विश्वास गरेर कदम चाल्नुहोस् र तपाईँ त्यस ठाउँबाट त्यो डरको एउटा भुमरीबाट तपाईँ निक्लन सक्नुहुनेछ साथसाथै यदि हामीले त्यो खालको कुरालाई अहिलेसम्म विचार नै गरेका छैनौं भने पनि म यहाँहरूलाई यो कुरा एकचोटि मनन गर्नको लागि अनुरोध गर्छु हाम्रो जीवनमा हामी के कुरासँग डराइराखेका छौं हामीले परमेश्वरको भय चाहिँ मान्नुपर्छ यो कुरा चाहिँ म यहाँहरूलाई स्मरण गराउन चाहन्छु परमेश्वरको भय चाहिँ ज्ञानको शुरूआत हो भनेर बाइबलले हामीलाई बताएको छ परमेश्वरको भय राख्नु पर्दछ तर त्योदेखि बाहेक हामी कतिवटा कुरामा डराइराखेका हुन्छौं मैले अघि नै पनि भने हामी कति काल्पनिक कुरा काल्पनिक परिस्थितिहरूसँग पनि हामी डराइराखेका हुन्छौं अनि त्यो डरले चाहिँ जहिले पनि हामीलाई परमेश्वरबाट र उहाँको योजना हाम्रो जीवनमा पूरा हुनबाट टाढा नै धकेल्ने काम गर्छ आज तपाईँ एकैछिन विचार गर्नुहोस् तपाईँको जीवनमा त्यो डर के कुराबाट आइराखेको छ तपाईँ के कुरासँग डराइरहनु भएको छ कि तपाईँ आफ्ना सम्बन्धहरू असफल हुन्छन् भन्ने कुराले डराइरहनु भएको छ कि तपाईँ आर्थिक रूपमा चाहिँ म एकदमै सबल बन्न सक्दिन भन्ने कुराले डराउनु भएको छ कि तपाईँ भविष्यमा के होला अथवा भविष्यमा म असफल हुन्छु कि भन्ने डरले पो सताइनु भएको छ कि के कुरा छ त्यो डरलाई तपाईँले चिन्नुहोस् र त्यसपछि आफैलाई सोध्नुहोस् के म साँच्चै मानिसहरूको डरमा यो डरभित्र गुम्सिएर बाँचिराखेको छु कि म चाहिँ परमेश्वरमा भरोसा गरेर त्यो डरहरूलाई जित्दै बाँचिराखेको छु यी कुराहरू पनि तपाईँले मनन गर्नुहोस् र यदि तपाईँ साँच्चै नै त्यो डरको अवस्थामा हुनुहुन्छ भने अब उसो प्रार्थना गर्नुहोस् कि त्योबाट अगाडि बढेर म विश्वासमा कसरी अगाडि बढ्न सक्छु विश्वासको कदम म कसरी चाल्न सक्छु यसको बारेमा तपाईँले आफ्नो मण्डलीमा या आफ्नो साथीभाइमा पनि तपाईँले सरसल्लाह लिन सक्नुहुन्छ प्रार्थनाको निवेदन राख्न सक्नुहुन्छ उहाँहरूसँग बसेर आफ्नो डरको विषयमा के कुराले तपाईँलाई डर दिइराखेको छ त्यसको विषयमा पनि तपाईँले कुराकानी गर्न सक्नुहुन्छ मलाई विश्वास छ जब हामी यसको बारेमा खुलेर कुरा गर्छौं यसको निम्ति प्रार्थना गर्छौ परमेश्वरसँग सहायता माग्छौ यी कुराहरू परमेश्वरले हाम्रो जीवनमा पक्कै गर्नुहुन्छ र तपाईँलाई विश्वासमा दरिलो भएर अगाडि बढ्न उहाँले पक्कै सहायता गर्नुहुन्छ यो सँगसँगै हाम्रो आजको लागि निर्धारित समय पनि सकिनै लागिसकेको छ कार्यक्रम नारी आशा म ममताको साथमा तपाईँ सुनिरहनु भएको छ कार्यक्रम कस्तो लाग्दैछ कार्यक्रमबाट तपाईँ कतिको आशिषित हुनुभएको छ अथवा तपाईँका केही सल्लाह सुझावहरू छन् कि आउँदा दिनमा चाहिँ यस्ता खालका कुराहरू सुन्न पाए हुन्थ्यो अथवा यी विषयहरूलाई चाहिँ तपाईँले समेट्नु भए हुन्थ्यो भन्ने तपाईँको केही सल्लाह सुझावहरू छ भने तपाईँले हामीलाई कार्यक्रमको अन्तिममा दिएको ठेगानामा लेखी पठाउन सक्नुहुन्छ हाम्रो फोन नम्बर छ एसएमएस गर्न सक्नुहुन्छ अथवा यदि तपाईँ सोसल मिडियामा हुनुहुन्छ भने तपाईँले हामीलाई फेसबुकमा र टिकटकमा पनि मेसेज गर्न सक्नुहुन्छ र त्यहाँबाट पनि हाम्रा कतिपय कार्यक्रमहरू भिडियोहरू मार्फत तपाईँ आशिषित हुन सक्नुहुनेछ हवस् त आजको लागि मैले विदा लिनुपर्ने बेला भइसकेको छ अर्को हप्ता हामी यो डिस्ट्रेक्सन सम्बन्धी सिरिजलाई अन्त्य गर्नेछौ अर्को हप्ता हामी यसको बारेमा अन्तिम पटक कुरा गर्नेछौ र अर्को महिनाबाट फेरि अर्कै नयाँ विषयमा हामी प्रवेश गर्नेछौ त्यसकारण अर्को हप्ताको कार्यक्रम पनि सुन्न नछुटाउनुहोला हवस् त परमेश्वरको अनुग्रह यहाँको जीवनमा सदा सर्वदा रहिरहोस् जय मसीह अनि नमस्कार
1: प्रिय श्रोताहरू तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ

0: श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म तपाईँहरूकै प्रिय प्रस्तोता शिशिर फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु तपाईँहरू सबैलाई र परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। उहाँले यो समय तपाईँहरू मलाई दिनुभएको छ कि तरंगको मार्फत सामूहिक रूपमा तपाईँहरू म उहाँको वचनलाई फेरि एकपटक अध्ययन गर्न सकौं। तर हामी फेरि पनि सदाझै उहाँको वचनलाई उहाँको हिसाबले बुझ्नको लागि परमेश्वरसँग बुद्धि र ज्ञानको निम्ति प्रार्थना गरौं। आउनुहोस्, प्रार्थनामा समाहित हौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँले दिनुभएको यो समयको निम्ति। तपाईँको वचन कर्ण प्रिय छ, तपाईँको वचन यसले हृदयलाई खोतल्न सक्छ, तपाईँको वचनले हामीलाई जीवन दिन्छ, किनभने यो हाम्रो बाटोको निम्ति उज्यालो हो। पिता परमेश्वर, हामीलाई बुद्धि र ज्ञानको खाँचो छ तपाईँले दिनुभएको यो अनुपम उपहार, यो जीवन सञ्चालन गर्नको निम्ति, जीवनलाई अगाडि बढाउनको निम्ति हामीलाई बुद्धि र ज्ञान तपाईँबाट आवोस्, तपाईँको वचन अध्ययनद्वारा र तपाईँलाई हामी सही तरिकाले चिन्न सकौं भनी आज हामी र हाम्रो प्रिय श्रोताहरूको निम्ति हामी यो प्रार्थना गर्दछौं प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले पवित्र आत्माले अगुवाई गरेको जीवन कस्तो हुन्छ भनेर हेरिरहेका छौं, पढिरहेका छौं, सँगसँगै व्याख्या विश्लेषणमा सहभागी भएका छौं, परमेश्वरको वचनलाई निहालिरहेका छौं। आज चाहिँ पवित्र आत्मा को हुनुहुन्छ भनेर हामी हेर्नेछौं। पवित्र आत्मा परमेश्वरको बारेमा धेरै दुविधा छ मानिसहरूमा। परमेश्वरको वचन अध्ययन गर्दाखेरि उनीहरू यो के होला, यो कस्तो होला भनेर अलमलमा पर्ने गर्दछन्। आज हामी युहन्नाको सुसमाचारीय पुस्तकको 14 अध्यायको 26 पदलाई लिएर अगाडि बढ्नेछौ र यहाँ यस्तो लेखिएको छ, येशूको यो वचन: तर पिताले मेरो नाउँमा तिमीहरूलाई सहायता गर्न मित्र पठाउनुहुनेछ। त्यो मित्र पवित्र आत्मा हुनुहुन्छ, उहाँले तिमीहरूलाई सबै थोक सिकाउनुहुनेछ। मैले तिमीहरूलाई भनेको प्रत्येक थोक उहाँले नै तिमीहरूलाई याद दिलाउनुहुनेछ। श्रोता मित्रहरू, परमेश्वरको वचनमा केही हदसम्म पवित्र आत्माको बारेमा वर्णन गरिएको कुराहरू जाहेरै छ पढ्ने जो कोही यसका विद्यार्थीहरूको निम्ति। तर कहिलेकाहीँ पवित्र आत्माको बारेमा परमेश्वरको वचनमा प्रयोग गरिएका भाषा वा शब्दहरूले उहाँ व्यक्ति होइन कि भन्ने आभास दिएको पाइन्छ। ती भाषा वा शब्दहरू पवित्र आत्माको बारेमा बुझाउन प्रयोग गरिएका शब्दचित्र वा प्रतीकहरू हुन् भनेर हामीले बुझ्नुपर्छ। उहाँलाई बतास वा आगोको संज्ञा पनि दिइएको छ, तर त्यसको अर्थको गहिराई नबुझ्दा कतिपय मानिसहरूले वा विद्यार्थीहरूले वा अध्ययनकर्ताहरूले वा श्रोताहरूले पवित्र आत्मा वास्तविक व्यक्ति होइन भनेर निष्कर्ष निकाल्न पुग्दछन् आफ्नो अल्मल्याएको कारणले। तिनीहरूले उहाँलाई चाहिँ एउटा अलौकिक शक्ति, बल वा ऊर्जाको रूपमा हेर्ने गर्दछन्। कतिपयले त अझ उहाँलाई उहाँ त बिजुलीको अदृश्य शक्ति वा करेन्ट हुनुहुन्छ जुन हामीहरूको शरीरमा बहन्छ र हामीलाई चल्नको लागि ऊर्जा वा बल दिन्छ भनेर सोच्ने गर्दछन्। श्रोता मित्रहरू, तर उहाँको व्यक्तित्वलाई बुझ्नको लागि हामीले थुप्रै पदहरूलाई लिएर आफ्नो मनलाई सन्तोष दिन सक्छौं। श्रोता मित्रहरू, कयौं पटक हामीले गलत निष्कर्षहरू निकालेका हुन्छौं गलत तर्कहरूको आधारमा वा गलत व्याख्याहरूको आधारमा, अनि सजिलैसँग हामीले निकालेको त्यो निष्कर्ष वा धारणा ठिकै छ भनेर सोच्न पुगिरहेका हुन्छौं। तर वास्तविक प्रश्न त हामीले यो पनि गर्नुपर्छ कि कुनै पनि विषयवस्तुको बारेमा अध्ययन गर्दा, चाहे त्यो पवित्र आत्माकै बारेमा अध्ययन गर्दा नै किन नहोस्, उहाँको व्यक्तित्वको बारेमा बुझाउने खालका त्यस्ता थुप्रै पदहरू छन् जसले उहाँको बारेमा स्पष्टता झल्काउँदछ। उदाहरणको लागि, पवित्र आत्मामा भावनाहरू छ, अर्थात् उहाँ भावुक बन्न सक्नुहुन्छ, उहाँको दिमाग छ र सोच्न पनि सक्नुहुन्छ, र व्यक्तिको जस्तो उहाँको चालामाला छ भनेर यसले प्रमाणित पनि गर्दछ परमेश्वरको वचनले। त्यहाँ धेरै थुप्रै पदहरू छन् जसले पवित्र आत्माको बारेमा बढी जानकारी प्रदान गर्दछन्। ती पदहरूले मानिसहरूले सोचेको भन्दा बढी उहाँ को हुनुहुन्छ भनेर असली चित्रण गर्दछन्। अहिलेको अध्ययनमा हामी ती केही पदहरूको सामूहिक रूपमा अध्ययन पनि गर्नेछौ। पवित्र आत्माको व्यक्तित्वको बारेमा ती पदहरूले अझ बढी सिकाउन हामीलाई सहायता पनि गर्न सक्छ, अनि त्यस आत्मज्ञानले हामीहरूको जीवनमा पवित्र आत्माको लक्ष्य र कामलाई अझ राम्रोसँग प्रष्ट पार्न सक्छ। यदि यो यथार्थलाई हामीले बुझ्न सक्यौं भने पवित्र आत्मा कुनै आवेग वा हावादारी नभएर एउटा निश्चित व्यक्ति हुनुहुन्छ भनेर विश्वास गर्न हामीलाई सहयोग मिल्न सक्छ। आखिरमा हामीले पवित्र आत्माको बारेमा सही सोच लिनु पनि र सही ज्ञान लिनु पनि अत्यन्त आवश्यक छ, अनि मात्र उहाँलाई हामीबाट दिइने प्रेम, भक्ति, आराधना, भरोसा र उहाँको वचन वा आवाज मान्न उहाँ योग्यको हुनुहुन्छ भनेर हामी बुझ्न सक्षम हुन्छौं। श्रोता मित्रहरू, तपाईँले परमेश्वरको वचन बाइबलमा पिता, पुत्र, पवित्र आत्माको बारेमा पढ्दै गर्नुहुँदाखेरि धेरैजसो मानिसहरूलाई पवित्र आत्माको बारेमा उनीहरू अलमलमा रहेको पाइन्छ, दुविधामा रहेको पाइन्छ, र त्यसै कारणले गर्दाखेरि हामीले पवित्र आत्मा र आध्यात्मिक जीवनको बीचको सम्बन्ध, पवित्र आत्मा को हुनुहुन्छ, उहाँको व्यक्तित्व कस्तो छ भनेर पढ्ने जमर्को गरिरहेका छौं, बुझ्ने जमर्को गरिरहेका छौं सँगसँगै वचनको व्याख्या विश्लेषण मार्फत। अब एकैछिन हेरौँ है त पवित्र आत्माको व्यक्तित्वको बारेमा स्वयं येशूले चाहिँ के भन्नुहुन्छ। युहन्नाको सुसमाचारी पुस्तकको 16:13-14 तपाईँले हेर्न सक्नुहुन्छ। ती पदहरूमा येशूले पवित्र आत्माको व्यक्तित्वको बारेमा वर्णन गर्नुभएको छ। प्रभु येशू ख्रीष्टले पवित्र आत्मालाई सहयोगी वा सान्त्वनाकारी, ग्रीक भाषामा भन्यो भने प्याराक्लाटिस भनेर सम्बोधन गर्नुभएको अर्थ के होला त? एकैछिन हेरौँ त त्यो पद जुन मैले भर्खरै उल्लेख गरेँ। अझ तपाईँले चाहनुभयो भने युहन्नाको सुसमाचार पुस्तकको 16:12-15 पढ्न पनि सक्नुहुन्छ, र यहाँ यस्तो लेखिएको छ। श्रोता मित्रहरू, मैले तिमीहरूलाई भन्नुपर्ने कुरा त धेरै थिए, तर अहिले यो भन्दा बढी तिमीहरूले बुझ्न सक्दैनौ। तर सत्यको आत्मा आउनु भएपछि उहाँले नै सत्य के हो भन्ने कुरा तिमीहरूलाई बुझाइदिनुहुनेछ, अर्थात् पवित्र आत्माले। उहाँले आफ्नै तर्फबाट कुनै काम गर्नुहुने छैन, कुनै कुरा गर्नुहुने छैन। उहाँले जे सुन्नुहुनेछ त्यही नै तिमीहरूलाई भन्नुहुनेछ, अनि पछि हुन आउने कुराहरू पनि बताइदिनुहुनेछ। मैले भनेका कुराहरू तिमीहरूलाई बताइदिएर उहाँले मेरो महिमा गर्नुहुनेछ। पितासँग भएका सबै कुरा मेरा हुन्, त्यसै कारण मैले सत्यको आत्माले तिमीहरू कहाँ मेरा कुराहरू प्रकट गरिदिनुहुनेछ भनेर भनेको हुँ भनेर उहाँले भन्नुहुन्छ। त्यसै वखत त्यही पुस्तक चाहिँ तपाईँले 15:26-27 हेर्नुभयो भने, अर्थात् युहन्नाको सुसमाचारको, त्यहाँ प्रभु येशु ख्रीष्टको यो वचन उल्लेख गरिएको छ, म पिता परमेश्वरबाट सत्यको आत्मा तिमीहरूलाई सहायता गर्न पठाउनेछु, उहाँ आएर उहाँले मेरो बारेमा साक्षी दिनुहुनेछ, अनि तिमीहरू चाहिँ सुरुदेखि नै मसँग रहेका हुनाले तिमीहरू पनि मेरो साक्षी हुनेछौ। अब फेरि पनि तपाईँ युहन्नाकै पुस्तकै 14 फर्किनुहोस् र 17, 18, 26 निहालेर हेर्नुहोस्। त्यहाँ भनिएको छ ख्रीष्टको यो वचन कि उहाँ सत्यको आत्मा हुनुहुन्छ, तर संसारले उहाँलाई पाउन सक्दैन, चिन्न सक्दैन, जान्न सक्दैन, किनभने संसारले उहाँलाई न देख्छ न त चिन्छ। तर तिमीहरूले उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ। म तिमीहरूलाई त्यत्तिकै तुहुरा जस्तै पारेर छोड्ने छैन। म फेरि तिमीहरू कहाँ आउनेछु। पिताले मेरो नाउँमा सहायता गर्न पठाउनुहुने पवित्र आत्माले अर्थात् सान्त्वनाकर्ताले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले भनेका सबै कुरा सम्झना गराउनु पनि हुनेछ। श्रोता मित्रहरू, येशु ख्रीष्टको अनुसार पवित्र आत्माले अगुवाई गर्नुहुन्छ, बोल्नुहुन्छ, सुन्नुहुन्छ, सत्यको रहस्यलाई बताउनुहुन्छ र उहाँलाई महिमा गर्नुहुन्छ वा उहाँको भावलाई उचाल्नुहुन्छ भनौँ न एक प्रकारले। युहन्नाको 16:13-14 आधारित भएर भन्दाखेरि पवित्र आत्माले हामीलाई सिकाउनुहुन्छ र विगतमा सिकेका कुराहरूलाई याद दिलाउनुहुन्छ। उहाँ हामीहरूको जीवनमा रहनुहुन्छ। युहन्नाको 16:8-14। उहाँले स्वयं ख्रीष्टको बारेमा साक्षी दिनुहुन्छ। युहन्नाको 15:24-26। र येशु ख्रीष्टले फेरि थप्नुहुन्छ यसो भन्दै, प्रभुले उहाँ आउनु भएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्वरको न्यायबारे तिनीहरूले भूल गरिरहेका छन् भनेर देखाउनुहुनेछ। ममा विश्वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाइदिनुहुनेछ भनेर युहन्नाको 16:8-9 उहाँले उल्लेख गर्नुहुन्छ। तर जे जति कुरा यहाँ उल्लेख भए पनि भनिए तापनि तपाईँले साधारण रूपमा यसरी बुझ्न सक्नुहुन्छ पवित्र आत्मा परमेश्वरको व्यक्तित्वलाई। उहाँ आफैले सोच्न सक्ने क्षमता भएको स्वतन्त्र व्यक्तित्वको बारेमा वचनले बखान गरेको देखाउँछ। कुनै हुरी बतास जस्तो तत्व, अदृश्य ऊर्जा वा बल वा शक्तिले काम गर्ने जस्तो व्यक्तित्व भएको पवित्र आत्मा हुनुहुन्छ भनेर ती वर्णनले हामीलाई आभास दिँदैनन्। श्रोता मित्र, उहाँ स्पष्टसँग एउटा व्यक्तित्व भएको ईश्वरीय तत्व हुनुहुन्छ भनेर यसले हामीलाई बताउँदछ। तपाईँले पनि पवित्र आत्माको बारेमा आफ्नै प्रकारले अध्ययन गर्नुभयो होला। के तपाईँले कहिल्यै सोच्नु भएको थियो पवित्र आत्मा परमेश्वरको आफ्नै व्यक्तित्व छ छुट्टै भनेर? यदि थिएन भने तपाईँले आजको यो वचन अध्ययनबाट उहाँको व्यक्तित्वको बारेमा केही न केही कुरा जानकारी पाउनुभयो होला। आउने दिनहरूमा हामी अझै पनि उहाँको व्यक्तित्वलाई विस्तृत रूपमा अध्ययन गर्नेछौ र यसले तपाईँलाई र मलाई यो पनि मदद गर्छ कि पवित्र आत्माको नाउँमा हामीले जे पाए त्यही मनगणन त्यो कुराहरू बोल्ने र उहाँ आउनुभयो भनेर अन्य भाषाको नाउँमा जे पाए त्यही बोल्ने गर्ने पनि आफ्नै प्रकारले अध्ययन गर्नुभयो होला। के तपाईँले कहिल्यै सोच्नु भएको थियो पवित्र आत्मा परमेश्वरको आफ्नै व्यक्तित्व छ छुट्टै भनेर? यदि थिएन भने तपाईँले आजको यो वचन अध्ययनबाट उहाँको व्यक्तित्व

0: हामीले हुँदैन भनेर, किनभने उहाँ स्पष्ट रूपमा परमेश्वरको वचनलाई नै उचाल्ने व्यक्तित्व र उहाँ परमेश्वरको वचनमै हामीलाई डोर्याउने व्यक्तित्व ईश्वरीय तत्व हुनुहुँदो रहेछ भनेर यसले हामीलाई बताउँदछ। तपाईँको अध्ययनक्रममा, व्यक्तिगत खोज अनुसन्धानमा तपाईँलाई परमेश्वरको वचनबाट पर्याप्त आशिष मिलेको होस् भन्दै तपाईँको निम्ति प्रार्थना गर्दै आजको यो अध्ययनबाट म शिशिर विदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

आनन्द सद्भाव र नयाँ आशाले परिपूर्ण भएको होस् भन्ने हाम्रो प्रार्थनाका साथ अनि कार्यक्रमको सम्पर्क ठेगाना र नम्बर फेरि एकपल्ट स्मरण गराउँदै हामी बिदा हुन्छौ। हाम्रो इमेल आइडी newhopeforall2013@yahoo.com। हाम्रो पोस्ट बक्स नम्बर 12950 12950 र हाम्रो सम्पर्क नम्बर 9808236620। फेरि एकपटक 9808236620। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

श्रोता मित्र, आजको निम्ति नयाँ आशा ख्रिस्टीय रेडियो प्रस्तुतिबाट हामीले बिदा हुने बेला भएको छ। यहाँहरू हरेकको जीवनमा पवित्र परमप्रभु परमेश्वर येशू ख्रिस्टको पवित्र आत्माको अगुवाई भएको होस् र जीवन नयाँ उमङ्ग, निस्वार्थ प्रेम

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
1: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
1: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
2: अधिक जानकारीका लागि
1: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 98-41-87-68-02, 98-41-87-68-02 र 98-18-25-12-40, 98-18-25-12-40।
3: जयमिसी नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
5: क्रिस्टियन आध्यात्मिक कार्यक्रम।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले येशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात येशुलाई यस संसारमा पठाउनुभयो। येशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको प्रेरितको काम भन्ने पुस्तकको 1:3-11 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। आफ्नो दुःख भोग पछि धेरै अकाट्य प्रमाणहरूद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। 40 दिनसम्म उहाँ तिनीहरू कहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो। तिनीहरूसँग भोजनमा बस्नु हुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुशलेमबाट कतै नजाऊ तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ, किनभने युहन्नाले त पानीले बप्तिस्मा दिए तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। यसकारण जब प्रेरितहरू भेला भए तब तिनीहरूले उहाँलाई सोधे, हे प्रभु, के तपाईँले इजरायल राज्यको पुनस्थापना गरिदिनुहुनेछ? उहाँले तिनीहरूलाई भन्नुभयो, पिताले आफ्नो अधिकारद्वारा तोक्नु भएको बेला वा समय जान्ने तिमीहरूको काम होइन, तर पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू यरुशलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साथी हुनेछ। उहाँले यी कुरा भन्नुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उभो उचालिनुभयो र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एक टक आकाशतिर हेरिरहेका थिए तब अचानक सेतो पोसाक लगाएका 2 मानिस तिनीहरूका नजिकका खडा भए। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही यीशु जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। आजको सन्देशको शीर्षक छ, येशुको पुनरुत्थान र पुनस्थापना। अहिले पढेको खण्डमा येशु पुनरुत्थान हुनुभएपछि 40 दिनसम्म उहाँ आफ्ना चेलाहरूसँग हिँड्नु भएको, परमेश्वरको राज्यको बारेमा प्रचार गर्नुभएको र ती चेलाहरूलाई अन्तिम सन्देशहरू दिनुभएको कुरा उल्लेख छ। अन्तमा उहाँ आफ्ना चेलाहरूले हेर्दा हेर्दै स्वर्गारोहण हुनुभएको र त्यसपछि 2 स्वर्गदूतहरू देखा परेर उहाँ एक दिन फेरि आउनुहुनेछ भनी घोषणा गरेको कुरा यहाँ बताइएको छ। पुनरुत्थान र स्वर्गारोहणको बीचमा उहाँले के गर्नुभयो र भन्नुभयो भन्ने कुराले हामीलाई मुख्य 4 सन्देश दिएको छ। पहिलो, पुनरुत्थानको प्रमाण। येशूको पुनरुत्थान एक महान र संसारमै पहिलो घटना थियो। यो कुनै काल्पनिक कथा थिएन, तर वास्तविक घटना थियो। यहाँ अहिले पढेको खण्डमा यसरी लेखिएको छ, धेरै अकाट्य प्रमाणहरूद्वारा तिनीहरूको सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चिहानमा गएका दुईजना स्त्रीहरूले गाडिनु भएको, चिहान भित्तो भएको देखे, जुन कुराले उहाँ मृत्युबाट बौरी उठ्नु भएको छ भन्ने कुराको प्रमाण गर्दछ। स्वर्गदूतले ती स्त्रीहरूलाई भने, उहाँ जीवित भई उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्न, उहाँलाई राखेको ठाउँ हेर, यो ठूलो प्रमाण हो। सबैभन्दा ठूलो प्रमाण यो हो कि यीशु आफै धेरै पटक तिनीहरू कहाँ प्रकट हुनुभयो। अरू धेरै प्रमाणहरूले यीशुको पुनरुत्थानलाई प्रमाणित गर्दछ, तर यीशु सधैँभरि जीवित हुनुहुन्छ। अरू धेरै प्रमाणहरूले यीशुको पुनरुत्थानलाई प्रमाणित गर्दछ, यीशु सधैँभरि जीवित हुनुहुन्छ। दोस्रो, परमेश्वरको राज्यको प्रचार। यीशुले आफ्नो सेवाकालको सुरुमा नै परमेश्वरको राज्यको प्रचार गर्नुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। अब उहाँ आफ्नो काम पूरा गरेर स्वर्गारोहण हुन लाग्दा पनि उहाँले परमेश्वरको राज्यको प्रचार गर्नुभयो। परमेश्वरको राज्य त्यति बेलादेखि शुरू भएको छ र अहिलेसम्म चलिरहेको छ, तर अहिले अदृश्य छ, किनभने यो आत्मिक राज्य हो। त्यो राज्यमा प्रवेश गर्नलाई मानिसले यीशुमाथि विश्वास गर्नुपर्छ। यीशुले भन्नुभयो, कोही नयाँ गरी जन्मिएन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। नयाँ गरी जन्मनु भनेको आत्माको जन्म हो। यीशुमाथि भएको विश्वासद्वारा मानिस नयाँ गरेर जन्मन्छ। यीशु एक दिन फेरि यस संसारमा आउनुहुनेछ र राज्य गर्नुहुनेछ। उहाँको राज्यको अन्त हुने छैन। तेस्रो, पवित्र आत्माको प्रतिज्ञा र यीशुको साक्षी हुने आज्ञा। परमेश्वर एक हुनुहुन्छ, तर उहाँमा तीन व्यक्तित्व छन्, परमेश्वर पिता, परमेश्वर पुत्र अर्थात यीशु ख्रीष्ट र परमेश्वर पवित्र आत्मा। परमेश्वर पिता सृष्टिकर्ता हुनुहुन्छ र उहाँले सम्पूर्ण विश्वको पालन पोषण गर्नुहुन्छ। परमेश्वर पुत्र यीशु ख्रीष्ट मानिस भएर यस संसारमा आउनुभयो र सम्पूर्ण मानव जातिलाई पाप र मृत्युबाट छुटकारा दिनलाई बलिदान हुनुभयो र मृत्युबाट जीवित हुनुभयो। उहाँ एक दिन प्रत्यक्ष राज्य गर्न यस संसारमा आउनुहुनेछ। परमेश्वर पवित्र आत्मा हुनुहुन्छ, यीशुमाथि विश्वास गर्ने प्रत्येक मानिसमा वास गर्नुहुन्छ। पवित्र आत्माको काम शक्ति दिने काम पनि हो। यहाँ यसरी लेखिएको छ, पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ, पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। यो यीशुको ठूलो आज्ञा र प्रतिज्ञा हो। यीशुका चेलाहरूलाई शक्ति चाहिएको थियो, शान्ति चाहिएको थियो र अगुवाई चाहिएको थियो। त्यो काम पवित्र आत्माले गर्नुहुन्छ। यीशुमाथि विश्वास गर्ने हामी हरेकमा पवित्र आत्मा वास गर्नुहुन्छ। उहाँले शक्ति दिनुहुन्छ, शान्ति दिनुहुन्छ र अगुवाई गर्नुहुन्छ। यहाँ यीशुले आफ्नो चेलाहरूलाई भन्नुभयो, तर तिमीहरूमा पवित्र आत्मा आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरूले यरुसलेममा, सारा यहुदियामा र सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरो साक्षी हुनेछौ। यीशु यस संसारमा कुनै जाति विशेष, देश विशेष, समुदाय विशेष वा धर्म विशेषको लागि आउनु भएको थिएन, तर सम्पूर्ण मानव जातिको लागि आउनु भएको थियो। उहाँ यरुसलेममा जन्मनु भयो, तर यरुसलेमको लागि मात्र आउनु भएको थिएन। यहाँ यरुसलेमदेखि सुरु गरेर पृथ्वीको अन्तिम छेउसम्म भनिएको छ। यसको अर्थ संसारका सबै देश जातिहरू भनिएको हो। यीशु तपाईँको लागि पनि आउनु भएको हो। चौथो, यीशुको स्वर्गारोहण र प्रत्यक्ष पुनरागमन। जसरी यीशुको पुनरुत्थान एक ठूलो घटना थियो, उहाँको स्वर्गारोहण पनि त्यतिकै ठूलो घटना थियो। यहाँ यसरी लेखिएको छ, उहाँले यी कुरा भन्नुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ उभो उचालिनुभयो र बादलमा उहाँ तिनीहरूको दृष्टिबाट लोप हुनुभयो। उहाँ अहिले स्वर्गमा हुनुहुन्छ। बाइबलले यो स्पष्ट पारेको छ कि उहाँ स्वर्गमा हुनुभए तापनि उहाँ माथि विश्वास गर्ने हरेकको आत्मामा उहाँ हुनुहुन्छ, किनभने उहाँले प्रतिज्ञा गर्नुभएको छ, म तिमीहरूका साथमा समयभरि छु। अर्को कुरा, उहाँ स्वर्गमा हुनुभए तापनि उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ। उहाँले भन्नुभयो, तिमीले मेरो नाममा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। अर्को महान दिन येशुको पुनरागमनको दिन हुनेछ। येशुको स्वर्गारोहण हुनु भएपछि दुईजना स्वर्गदूत देखा परे र भने, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशु जो तिमीहरूबाट स्वर्गमा लगिनु भयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। येशुमाथि विश्वास गर्नेहरूका निम्ति यो ठुलो आशाको दिन हो। एक दिन उहाँ फेरि आउनुहुनेछ र राज्य गर्नुहुनेछ। हामीले उहाँलाई भेट्नेछौ र सधैँभरि उहाँसँग रहनेछौ। येशुको पुनरुत्थान र पुनरागमनको सम्बन्धमा आज हामीले मुख्य चारवटा कुरा सिकेका छौँ। पहिलो, पुनरुत्थानको प्रमाण। दोस्रो, परमेश्वरको राज्यको प्रचार। तेस्रो, पवित्र आत्माको प्रतिज्ञा र येशुको साक्षी हुने आज्ञा। चौथो, येशुको स्वर्गारोहण र प्रत्यक्ष पुनरागमन। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक येशुको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले येशूमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। येशूको नाममा म यो प्रार्थना गर्छु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जन्मसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमस्ती, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमस्ती। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बस्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सुजन अब्राम उपस्थित भइसकेका छौं। तैले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा समाजले प्रेम गर्नु, परमेश्वरले हामीलाई हाम्रो मृत्युको दिनसम्म सिक्ने क्षमता साथ सृष्टि गर्नुभएको छ, जसलाई हामीले सामान्य रूपमा लिन हुँदैन। औसत तौल करिब 3 पाउन्ड वा 1.5 केजी जति हुन्छ, तापनि स्नायु विज्ञानहरूले अनुमान लगाएका छन् कि हामीसँग अर्को 30 करोड़ वर्षसम्म प्रत्येक दिनको, प्रत्येक घण्टाको, प्रत्येक सेकेण्डको केही नयाँ कुरा सिक्ने क्षमता छ। यो कुरा अद्भुत छैन त, तर त्यो भन्दा बढी छ। यो एक अचम्मको जिम्मेवारी हो। सिक्नु कुनै विलासको कुरा होइन, यो त भण्डारेपनको मामिला हो। यीशुले भन्नुभयो, तिमीहरूले परम प्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा शक्तिले प्रेम गर्नु। हामीले प्रयोग गर्ने हाम्रो दिमागको प्रतिशत निर्धारण गर्न असम्भव छ, तर हामी सबैसँग प्रयोग नभएको सम्भाव्यता छ। तपाईँको कल्पना चाहिँ तपाईँले सपना देख्न सक्ने कुरा भन्दा धेरै सक्षम छ। तापनि जीवनको यात्रामा कतै हामी मध्ये धेरैले कल्पनाको आधारमा जिउन छोड्छौं र स्मृतिको आधारमा जिउन सुरु गर्छौं। हामी भविष्यको योजना गर्न छोड्छौं र विगतको नक्कल गर्न थाल्छौं, अनि त्यही दिन हामी बाँच्न छोड्छौं र मर्न थाल्छौं। किन? किनभने हामीले आफैलाई शिक्षा दिन छोड्छौं। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नको लागि सम्भव भएसम्म धेरै भन्दा धेरै सिक्न आफ्नो मस्तिष्कलाई अधिकतम प्रयोग गर्न आवश्यक छ। आत्मिक परिपक्वताको साँचो जाँच तपाईँले कति धेरै जान्नुहुन्छ भन्ने होइन, यो त तपाईँलाई कति धेरै थाहा छैन भन्ने कुरा थाहा पाउनु चाहिँ हो। यो भनेको परमेश्वर हामीले बुझ्नको लागि कुनै वस्तु हुनुहुन्न, तर उहाँ त आश्चर्यको स्रोत हुनुहुन्छ भन्ने वास्तविकता स्वीकार गर्नु हो। अनि आश्चर्यको त्यो पवित्र भावनाले सृष्टिकर्ता परमेश्वरलाई र उहाँको सृष्टिको बारेमा थप सिक्नको लागि पवित्र जिज्ञासा जगाउँछ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नु भनेको आफ्नो दिमागलाई व्यवस्थित गर्नु र यसको अधिकतम प्रयोग गर्नु हो। यसको अर्थ तार्किक र सृजनात्मक रूपले सहज र विचारपूर्ण परमेश्वरलाई प्रेम गर्नु हो। इतिहासका महानता बौद्धिक व्यक्तित्वहरूले एकजना अल्बर्ट आइन्स्टाइनले यसो भनेका छन्, महत्वपूर्ण कुरा प्रश्न गर्न छोड्नु हुँदैन, जिज्ञासा कायम रहनुको आफ्नै कारण छ। जब कुनै व्यक्तिले अनन्तताको र जीवनको रहस्य अनि वास्तविकताको अद्भुत संरचनाको बारेमा विचार गर्छ, ऊ निश्चय नै चकित बन्छ। प्रत्येक दिन यो रहस्य थोरै मात्रै पनि बुझ्ने कोसिस गर्नु पर्याप्त छ। पवित्र जिज्ञासा कहिल्यै नगुमाउनुहोस्। आफ्नो प्रतिभालाई त्यति महत्व नदी आइन्स्टाइनले भनेका छन्, मसँग कुनै विशेष वरदान छैन, म त जोसिलो रूपमा जिज्ञासु मात्रै छु। बाइबलले भन्दछ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। यसकारण तपाईँको जिज्ञासा विशाल र सीमाहित हुनुपर्छ। शिक्षाको ल्याटिन शब्दको अर्थ सीमित गर्नु नभएर तन्काउनु हो। अधिकांश शैक्षिक कार्यक्रमहरू जिज्ञासाको लागि स्थान दिनको सट्टा बल जबती ज्ञान थोपर्ने काममा केन्द्रित छन्। त्यसको नतिजा हामीले केही कुरा जान्दछौ, तर हामीले सबैभन्दा महत्वपूर्ण कुरा गुमाउँछौ। सिकाइ प्रतिको प्रेम एउटा उत्कृष्ट विद्यालयको अध्ययन अनुसार उच्चतम अङ्क प्राप्त गरेर स्नातकलाई परीक्षा फल प्रकाशन भएको एक महिनापछि फेरि त्यही प्रश्नमा परीक्षा लियो। यसपटक ती सबै असफल भए। जब तपाईँ आफ्नो दिमागमा बल जस्ती त्यस्ता घुसाउने प्रयास गर्नुहुन्छ, त्यो अल्पकालीन स्मृति भन्दा पर बिरलै जान्छ, अनि त्यो निश्चित रूपमा तपाईँका आत्मामा प्रवेश गर्दैन। दुःखको कुरा, कहिले काहीँ चर्चमा हरेक हप्तामा त्यस्तै हुन्छ। यसको समाधान के हो त? तपाईँले पाउनुहुने हरेक मौकामा परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्नु हो। यसकारण प्रभावकारी सिकाइको लागि, क्षणिक लाभको लागि वा करकापमा परेर होइन, तर साँचो आनन्द साथ सिक्नु पर्दछ। श्रोता, तपाईँले भर्खरै सुन्नुभयो कार्यक्रम अन्तरबिन्ती। अब भने कार्यक्रमबाट बिदा हुन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
2: कता हुनुहुने दाइ? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकि नि।
1: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
2: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
1: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
2: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
1: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
2: पार्किङ र ग्रीन गार्डन भएको,
1: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
2: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
1: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
2: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
7: र 9818252240, 9818252240।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।

0: जय मसीह, म गायिका चन्दा देवान। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
6: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
7: मेरो एसई पनि सकियो,
8: मेरो प्लस टूको इक्जाम पनि सकियो,
9: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
10: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
9: सही हो।
10: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
11: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
10: 01-47-70-754, 01-47-70-754 र 01-59-13-755, 01-59-13-755।
11: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
12: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
13: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
14: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
12: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
13: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
14: फोन नम्बर 40-22-544, 40-22-544
12: र 40-22-572, 40-22-572।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।